0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ
4: 106 मेगाहर्ट्ज।
5: सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
4: आज 2083 साल असोज 13 गते मंगलबार, सेप्टेम्बर 29 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको तृतीया तिथि, विश्व मुटु दिवस।
5: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
4: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीले मागे सरकारको जवाब, सत्ता पक्ष भने मौन। स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
5: जमीन सर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार वनपिपल, विपदको पूर्व सूचना र प्रतिकारमा सहजता ल्याउन कानून आवश्यक।
4: सुखायाममा मागको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने। तापलेजुङका किसानलाई अलैंची टिप्न भ्याई नभ्याई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
5: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो। अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
4: र जापानमा जारी 20 एसियाड क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै खेल अहिले केही बेरमा शुरू हुँदै 19 वर्ष मुनिको महिला विश्वकपको तयारी तीव्र।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरको सबैभन्दा शुरूमा, पूर्व प्रधान न्यायाधीशलाई प्रहरीले नियन्त्रणमा लिएको प्रकरण र संसद अनि सर्वोच्चले गरेको व्याख्या टिप्पणीको प्रसंग।
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा सर्वोच्च अदालतले गम्भीर ध्यानकर्षण जनाएको छ। हिजो बसेको सर्वोच्चको आकस्मिकपूर्ण बैठकले यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने निष्कर्ष निकालेको हो। कानूनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटना लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने टिप्पणी समेत सर्वोच्चको छ। प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणात्मक प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अप्नाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उक्त कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको यो खालको घटनाले गम्भीरता उब्जाएको समेत सर्वोच्चले व्याख्या गरेको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाब माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्तापक्षका भने सबै सांसदहरू मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हिजोको बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चर्को विरोध समेत गरेका हुन्। उनीहरूले जेएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए।
4: दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ भने व्यवसायीमा चिन्ता थपिएको छ। तीन दिनको लगातारको पानीपछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरोलासहित तीनै नाका अवरूद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेको सिबाढीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि नै बन्द थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाव बढ़ने भन्दै सरोकारवाला निकायले सरकार को ध्यानकर्षण गराएका छन्। चालू आर्थिक वर्षको 2 महिना साउन भदौमा चीनबाट 76 अर्ब 40 करोड़ रूपियाँ बराबरको सामान आयात र 29 करोड़ 33 लाख रूपियाँ बराबरको निर्यात भएको पाइएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय सवारी साधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन्। चीनसँगको नाका अवरूद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नाडा अटोमोबाइल्स एसोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। यसैबीच विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ीपछिको उद्धार तथा प्रतिकार्यको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय अनि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ कुराब नेपालले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा हिजो काठमाण्डुमा गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका बनाउनका लागि पहल लिने प्रतिबद्धता जनाए हुन। छलफलमा सहभागी हुँदै एमाले सांसद पद्मा कुमारी अर्याल,
7: अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिडी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।
8: पहिले जसरी हामीले विकास गर्यौं नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेशनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामाले विपदका जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग पनि समन्वय गर्ने आवश्यक रहेको भए पनि अहिलेको सरकारले त्यस प्रकारको समन्वय प्रभावकारी रूपमा नगरेको टिप्पणी गर्नुभयो।
9: हाम्रो नेपालको मात्रै होइन नि, हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि हामीले के गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि हामीले कूटनैतिक संवाद चाहिँ हामीले शुरू गर्नुपर्छ। हाम्रो मित्र राष्ट्रहरूसँग, छिमेकी मित्र राष्ट्रहरूसँग मात्रै नभइकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनैतिक चाहिँ पहल चाहिँ हामीले गर्नुपर्छ, संवाद हामीले शुरू गर्नुपर्छ भन्ने मेरो धारणा छ।
4: जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन सुझाव दिनुभयो।
10: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ। होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर म्यापिङहरू हुन्छ, होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
4: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुलीले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति र परिमाण अझ बढ़न सक्ने भएकाले वर्तमान सूचना प्रणाली पर्याप्त नहुने धारणा पनि राख्नुभयो। नेपाल भारतबीच रहेका पुराना संयन्त्रलाई प्रभावकारी बनाउँदै चीनसँग पनि विपद पूर्व सूचना तथा व्यवस्थापनका लागि थप प्रभावकारी द्विपक्षीय समन्वय र सम्झौता गर्नुपर्ने उहाँको भनाइरहेको छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले किसानको खेत र उत्पादनको बीमा गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रकोप सञ्जाल डिमाण्डका अध्यक्ष सूर्यबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्तिको परिचालन गर्न नसकेकाले त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने धारणा राख्नुभयो।
11: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्यससँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के हुने, त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
5: यसैबीच लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका छ तल्लो ज्यामेट स्थित गरगरे बस्तीमा जमीन चिरिन थालेपछि 25 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। करीब 2 वर्ग किलोमीटर क्षेत्र में जमीन में चीरा देखिएको र केही भूभाग तलतिर खसेको र जमीन भित्रबाट अस्वाभाविक आवाज समेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ। यसैबीच 4 दिनको झरी आइतबारबाट थामिएसँगै हिजोदेखि मौसममा केही सुधार आएको छ। हिजो दिउँसो अधिकांश स्थानमा घाम लागेको छ। नेपाल मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिसम्ममा ठूलो वर्षाको सम्भावना छैन। महाशाखाले नियमित रूपमा 3 दिनको मौसम पूर्वानुमान गरेसँगै भोलिसम्म ठूलो वर्षाको सम्भावना नभएको वरिष्ठ मौसमविद मिन कुमार अरियालले बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलविद्युत आयोजनाहरू सुरक्षित बनाउन अप्नाउनु पर्ने उपाय,
1: फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
2: सुखयामा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैँची टिप्न भ्याइन भई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
5: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
3: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री र 16 मन्त्रीका सल्लाहकार र स्वकीय 128 जना शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउ नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भने झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र स्वकीय नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मुटु दिवस, सुगर र प्रेसरले बिगार्दैछ मुटु शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि प्रकाशित छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा बढ़ी हृदयघातका बिरामीहरू थपिन्छन्। हृदयघातको कारक सुगर, प्रेसर र अन्य रोग हो। स्वास्थ्य सेवा विभागले 2025 गरेको अध्ययनले नेपालमा हरेक वर्ष 15,000 भन्दा बढ़ीमा हृदयघात भएको देखाएको थियो। विभागले यो वर्ष भनी अध्ययन गरेको छैन। त्यस्तै भित्रपृष्ठमा वर्षाले तल्लो आफ्नो तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने अर्को मिति चाँडै टुंग्याउने शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। 16 र 19 असोजमा घोषणा गरेको महाधिवेशन 19 असोजमा उद्घाटन गर्ने कि दशैं तिहारपछि सार्ने विषयमा छलफल जारी छ। पदाधिकारीमा आक्रमशीको लड़को र कुन पदमा कसको चाहना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य सम्बन्धी 4 विधेयक संसदमा शीर्षकमा खबर छ भने 13 दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा शीर्षकमा विगन्जको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मौसमका कारण अवरूद्ध सुकेटार विमानस्थल 3.5 महिनापछि सञ्चालनमा, दशैं तिहारमा सातामा 3 दिन उडान हुने शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। 3.5 महिनापछि हिजोदेखि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। चीनतर्फका 3 वटै नाका बन्द शीर्षकमा खबर छ भने मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापन सुधारको खाका शीर्षकमा अर्को खबर छ। पेपा प्रतिवेदनको कार्यान्वयनबाट मधेसमा वित्तीय अनुशासन सुदृढ गर्न, बजेटको विश्वसनीयता बढ़ाउन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सहयोग मिल्ने अपेक्षा पनि लिएको छ।
8: गोर्खापत्र दैनिकको भित्री पन्नामा अलैची टिप्न भ्याई नभ्याई शीर्षकमा लेखिएको खबर छ। ताप्लेजुङका किसानलाई यति बेला अलैची टिप्न भ्याई नभ्याई भएको हो। जिल्लाको प्रमुख नगरे बालिका रूपमा रहेको अलैची थन्क्याउने मौसम शुरू भएसँगै किसानलाई अलैची टिप्ने चटारो भएको हो। किसान यति बेला अलैची टिप्न छोडाउन र सुकाउन व्यस्त छन्। असोज र कार्तिक अलैंची थन्क्याउने मुख्य मौसम भएकाले किसान यति बेला व्यस्त भएको खबरमा उल्लेख गरिएको छ। प्रतिबद्धता मूल्य घटाउने, व्यवहारमा भने बढ़ेको बढ़ै शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिरो नियन्त्रण शीर्षकमा नारायणगढ़बाट लेखिएको छ। स्थानीय ज्ञान सिप र स्रोत साधन प्रयोग गरी चितवनको इच्छा कामना गाउँपालिका साथ स्याङदीमा गरिएको पहिरो नियन्त्रणको प्रयास प्रभाव देखिएको छ। 2 वर्षदेखि निरन्तर पहिरो नियन्त्रणका लागि गाउँले प्रविधि र जैविक इन्जिनियरिङको प्रयोग गरिएपछि पहिरो नियन्त्रण भएको स्थानीय चण्डी थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभएको छ। निजामती सेवा विधेयकको मस्यौदा मन्त्री परिषदमा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोग ले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पठाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। प्रस्तावित प्रावधान कार्यान्वयनमा आए 5,007 जना निजामती कर्मचारी अवकाशमा जानुपर्नेछ। अर्को खबर नदी किनारका पहरेदार बरफिफल शीर्षकमा छापिएको छ। केशवराज पौडेलले लेख्नु भएको हो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बरफिफलका रूख जोगिएको दृश्यले यस्तो रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस पनि बढ़ाएको छ। 1 महिना अघि भोटेकोशी त्रिशोली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित पनि भए र अर्बौं रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूखहरू जोगिएको दृश्यले यस्तो रूखको संरक्षणको बारेमा फेरि बहस अगाडि बढ़ाइएको छ। साताभित्रै खुलाइँदै दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ शीर्षकमा कान्तिपुर दैनिकमा विमल खतिवड़ाले लेख्नु भएको छ। मौसम विज्ञान विभाग भन्छ अब पानी पर्ने सम्भावना कम छ। यातायात व्यवसायी भन्छन् पहिला सड़क सहज बनाऊ। डिजिटल स्पेसमा फैलिँदै सेल बजार शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित 1 महिनादेखि त्रिपालमै शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको हो। कहिले बन्ला फुर्के खोलाको पुल शीर्षकमा पोषनाथ अधिकारीले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित 8 पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलगिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी, बिरामी र अन्य नागरिक समस्यामा परेका छन् भने त्यस क्षेत्रका बासिन्दाको दैनिकी अझ कष्टकर बनेको छ। हिमलुङ हिमपहिरो मौसमी प्रतिकूलतापछि रोकियो खोजी, हिउँ पग्लिएपछि पुनः अभियान चलाइने शीर्षकमा खबर छापिएको छ। सूरज कुँवरले लेख्नु भएको हो। हिमपहिरोले घटनास्थलमा रहेका टेन्ट करिब 14 फीटसम्म पुरिएको पनि उल्लेख गरिएको छ। मुख्यमन्त्री सम्मेलन असोजको तेस्रो साता विराटनगरमा शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छापिएको छ भने सुक्खा याममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको छ। वर्षाले प्रभावित मध्ये 324.8 मेगावाटका आयोजना तत्काल सञ्चालन नहुने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
2: ताजा खबरमा अब विदेशका खबर। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति पनि बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा भन्सारको शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्न लागेका हुन्। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछ। चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेल लगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको हो। र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वार दिने तयारी गर्दै राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ। अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टीको नेतृत्व गर्न पद छाडेको उहाँले प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
8: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले विश्व एसियाली खेलकुद एसियाडको क्वार्टर फाइनलमा आज टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दछ। खेल जापानको आइची निशिन स्थित कोरोगी रंगशालामा बिहान 5:45 शुरू भइसकेको छ। खेल वर्षा शुरू हुनेछ, यद्यपि खेल वर्षाले प्रभावित पार्ने सम्भावना पनि छ। नागोयामा लगातार 4 दिनदेखि मौसम खराब छ। अत्यधिक पानी परेपछि नागोयामा क्रिकेट खेल्दै हुन सकिरहेको छैन। तेस्रो क्वार्टर फाइनल खेल हुन नसके श्रीलंका आईसीसी टी20 वरियताका आधारमा सेमी फाइनलमा पुग्नेछ। आईसीसी टी20 आई वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। प्रतियोगिता अन्तर्गत आइतबार वर्षाका कारण दुईवटा क्वार्टर फाइनल खेल रद्द भएका थिए। पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो तर वर्षाले खेल सम्भव हुन सकेन। यसैबीच जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको खबर भर्खरै हामीलाई प्राप्त भएको छ। श्रीलंका र नेपाल बीच बिहान 6:45 देखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 19 वर्ष मुनिको महिला विश्वकपको सह आयोजक नेपालको तयारीप्रति सन्तुष्टि व्यक्त गरेको छ। आईसीसीका इभेन्ट्स एण्ड अपरेशन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले आइतबार माथिल्लो मुलपानी र त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। र ओलम्पिक काउन्सिल एसिया ओसीए र दक्षिण एसियाली खेलकुद महासंघका प्रतिनिधि अहिले नागोयामा छन्। ओसीएको रेखदेखमै जापानले 20 संस्करणको एसियाड आयोजना गरिरहेको छ। शाखा पदाधिकारी पनि विभिन्न भूमिकामा छन्। शाखा सबै राष्ट्रिय ओलम्पिक कमिटिका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छन्।
2: भोटेकोसी बारीपछिको सिकाई र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोसी बारी सिकाई र सावधानीको कुरा। भदौ 10 भोटेकोसी बारीका कारण जलविद्युत आयोजनाहरू आधा दर्जन भन्दा बढ़ीमा क्षति पुगेको छ। त्यहाँ कार्यरत कैयौं व्यक्तिले ज्यान गुमाए। भोटेकोसी बारी सिकाई र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले सांसद श्रीराम न्यूपानेसँग कुराकानी गरेका छौं।
1: भूकम्प पनि हुन्छ, कोविड पनि विकल्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
11: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
1: तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौ र त्यसलाई हामी इस्टाब्लिसै गर्छौ, त्यसमा कुनै शंकै छैन, प्रतिबद्ध छौ, त्यो गर्छौ। त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटे कोशीले त्यो एउटा पाठ पनि सिकाएको छ, कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ।
11: बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
1: यो विषयमा
11: हामीले के कुरा सुधार गर्नुपर्छ,
1: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ। जलविद्युत आयोजनामा मैले भनिराखेको छु, जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो र उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो झर्ने होइन, र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले, आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न, सुरक्षाको सबै खाद्यान्न, खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो। र यो आपतकालीन सुरुङ भन्ने कुरो त म त्यसमा विश्वास गर्दिन, त्यो सुरुङ सबै ड्यामेज भएका ठाउँमा आपतकालीन पनि ड्यामेज हुन सक्छ।
12: सांसद श्रीराम नेउपानीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षले मागे सरकारको जवाब, सत्तापक्ष भने मौन, स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
12: जमीन चर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो, नदी किनारका पहरेदार बरपिपल, विपदको पूर्व सूचना र प्रतिकार्यमा सहजता ल्याउन कानून आवश्यक।
13: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइने भाई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
12: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरिएपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो, अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
13: र जापानमा जारी विश्व एसियाड अन्तर्गत क्रिकेट वर्षाका कारण रद्द, श्रीलंका सेमी फाइनलमा नेपाल भनी बाहिरियो।
12: साझा खबरको अन्त्यमा कार्टुन हामीले नागरिक दैनिकमा समाचारसँगै छापिएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नेपालमा सहकारी ठगेर विदेशमा बिन्दास तरिकाले घुमफिर गर्नेको संख्या पनि बढ़दै गएको छ र नेपालमा उठाइएको रकम बाहिर लगिएको र दुरूपयोग गरिएको भन्दै विभिन्न व्यक्तिहरू समूहहरू बेला बेलामा आन्दोलनमा पनि उत्रिने गर्छन्। यहाँ एउटा सहकारी लेखिएको ठूलो भूर्के जस्तो देखिन्छ, जो माटोको भाँडो जस्तो देखिन्छ र एकापट्टिबाट त्यो पूरै फुटे को छ र त्यहाँबाट एउटा सुटकेस निस्किएको छ। त्यो सुटकेस बोकेर एकजना व्यक्ति आकाशमा कावा खाइराखेको जस्तो देखिन्छ, जसको भुँडी ठूलो छ। लेखिएको छ खराब संचालक, तल चाहिँ यस्तै लेखिएको छ, खराब संचालक भए पनि घुमफिर त गर्नै पर्यो नि।
13: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
0: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ टिम धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड़ हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
4: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
3: उता हेर त भान्जा,
4: हेरिरहेको छु त मामा,
3: यो देखेउ त भान्जा,
4: प्रतीत कम्प्युटर सेन्टर। यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
3: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ दार्जिलिङ बेसी 2000 को प्रतीत कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
5: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
6: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साँझै झुक्क। फोन नम्बर 010-5509-77, 97-510-97-778।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा
0: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
3: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
0: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलो माथि गर्दा दुखाइ भएमा,
3: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
3: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नुभएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815 92 37 34।
4: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरिरहेको छु त मामा।
4: के देखौ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
4: भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङबेसी बीज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङबेसी बीज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17 97-510-97-778।
8: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
2: रंग बहार, रंग बहार।
3: वर्ष संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियर।
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ष पेंट।
4: होइन ए बाबु, अस्तिसम्म त यो फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
5: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
4: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
6: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको
4: होइन ए बाबु, अस्तिसम्म त यो फसल

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचुद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ, जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: 刘太林送给送给
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि। किन नहोस् काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।

0: Bonia Extreme Energy Drink.
1: Secretary Saman.
2: Adhikari Sopas.
1: Brother Prince.
2: Adhikari Sopas.
1: Dara Keating.
2: Adhikari Sopas.
1: Kyle Marble.
2: Adhikari Sopas.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौन त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरू द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052148 मोबाइल नम्बर 98409946 56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: कुनै पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढा सब
0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट

0: कृष्ण सप्लायर्स धादिङ विस्तृत पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
1: सम्पर्क मोबाइल 9741031429
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
2: वर्ष पेंट
4: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
5: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
4: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
5: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
6: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
6: फोन नम्बर 01025263 मोबाइल नम्बर 9841426383
8: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
9: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
8: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
10: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ नि
11: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
8: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

0: रोग होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याउँदा टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: उता हेर त भान्जा
2: हेरिरहेको छु त मामा
1: के देखौ त भान्जा
2: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: मामा भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब धादिङबासी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङबासी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर
3: 010-5509-17 97510-97778
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
6: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्
5: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
6: फेरि सुन्नुहोस् है त शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
5: थप जानकारीको लागि 010-5220-38 र 010-5220-63 सम्पर्क गर्नुहोस्
6: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: हुनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्चफेस्ट।
2: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखौ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
2: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साधै झुक्क। फोन नम्बर
4: 010-5509-17, 97-510-97-778।
6: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
7: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
6: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
7: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थानामुनि मानव डेन्टल होम छँदैछ नि।
8: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
9: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
10: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
11: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङ बेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
10: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङ बेसी शान्त बजारलाई सम्झनुहोस्।
11: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
10: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
11: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
10: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
11: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
10: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
11: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद।

0: एलर्जी खटिरा निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
0: फोन नम्बर 01052248 मोबाइल नम्बर 98141494484।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: সময়ের সঙ্গে
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नुभएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

0: Mania, Extreme Energy Drink.
1: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
2: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
2: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
2: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचुद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
1: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
4: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
3: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
4: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: Extreme energy drink.
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्जर पेन
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: गंज काठमाडौँ का उप प्राध्यापक हाड़जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्य पुरुष ढकाल द्वारा प्रत्येक महीना को दोस्रो शनिवार हाड़जोड़नी तथा नशा रोग संबंधी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
0: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमा माथि गर्दा दुखाई भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोली क्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: रियो धादिङ समय संकेत।
3: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नुभएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। सुबड अवसर, सुबड अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालाई डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्दछु।
1: माननीय सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि पत्नी सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि मान्य सदस्यको विरोधको सूचना प्राप्त नभएकोले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्माननीय सभामुख महोदय, डिप्लोमा इन्जिनियरिङ पेसा वा व्यवसायलाई व्यवस्थित, वैज्ञानिक, गुणस्तरीय, मर्यादित तथा पारदर्शी रूपमा सञ्चालन गर्न तथा डिप्लोमा इन्जिनियरिङ प्राविधिकको योग्यता अनुसार नाम दर्ता गर्ने सम्बन्धमा डिप्लोमा इन्जिनियरिङ परिषदको स्थापना र सञ्चालन गर्ने, व्यावसायिक उत्तरदायित्व र गुणस्तर कायम गराउन इन्जिनियरहरूको लागि आचार संहिता लागू गर्ने र अनुगमन गर्ने, व्यावसायिक दक्षताको नियमन गर्ने, डिप्लोमा इन्जिनियरहरूको अभिलेख राख्ने लगायतका विषयमा समेट्न आवश्यक देखिएकोले यो विधेयक संघीय संसद प्रतिनिधि सभा समक्ष पेश गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।

0: सम्मान्य सभामुख महोदय, केही एन केही नेपाल एनको व्यवस्था जगाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तावका सन्दर्भमा केही महत्वपूर्ण कुरा राख्न चाहन्छु। कानून निर्माणको मूल उद्देश्य नागरिकको अधिकार संरक्षण, राज्य सञ्चालनमा स्पष्टता र कानूनी स्थायित्व कायम गर्नु हो। त्यसैले विगतमा प्रचलनमा रहेका कानूनी व्यवस्थालाई पुन प्रभावकारी बनाउने हो भन्ने त्यसको स्पष्ट कानूनी आधार, आवश्यकता र औचित्य सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्दछु। पहिलो कुरा, कुन कुन कानूनी व्यवस्था किन आवश्यक परेको हो र ती व्यवस्था कुन कायम गर्दा व्यवहारमा के समस्या परेको छ भन्ने कुरा स्पष्ट हुनुपर्दछ। विगतका व्यवस्था पुन जगाउँदा संविधानमा सुनिश्चित मौलिक हक, संघीय संरचना, लोकतान्त्रिक मूल्य र हाल प्रचलित अन्य कानूनसँग कुनै विरोधाभास नहुने सुनिश्चितता आवश्यक छ। कानूनलाई पछाडि फर्काउने वा अस्तित्व बनाउने होइन, समय अनुकूल र नागरिक मैत्री कानूनी व्यवस्था निर्माण गर्ने दिशामा सरकार स्पष्ट हुनुपर्दछ। कानूनको स्थिरता र पूर्वानुमान योग्यता सुशासनको आधार हुनुपर्दछ। विधेयकबाट नागरिक निजी क्षेत्र वा सार्वजनिक निकायमा पर्ने प्रशासनिक र आर्थिक प्रभावको पर्याप्त अध्ययन गरिएको छ कि छैन भन्ने विषय पनि स्पष्ट हुनुपर्दछ। सरकारलाई जिम्मेवार, पारदर्शी र जवाबदेह बनाउनु हो। त्यसैले आवश्यक व्यवस्था भए सुधारसहित अगाडि बढाऊ, तर अस्पष्ट वा संविधानसँग बाजिने प्रावधान छन् भने त्यसलाई सच्याएर मात्र अघि बढाऊ। अन्त्यमा, यो विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानूनी स्थायित्व, नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी, त्यसपछि मान्य सदस्य आर्यन राई।
2: सम्माननीय सभामुख महोदय, अस्सलाम वालेकुम। केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्ने भनेको विधेयकमाथि छलफल गर्दा मेरो मुख्य प्रश्न छ, हामीले कानूनको दफा मात्र जगाउने होइन कि नागरिकको अधिकार, राज्यको जिम्मेवारी र सुशासन पनि जगाउने हो? सरकारले विभिन्न ऐनका व्यवस्थापन पुनः कायम गर्ने प्रस्ताव ल्याएको छ, तर सरकारको कमजोरी के देखिन्छ भने कानून संशोधन र पुनर्जीवनको काम धेरै पटक टुक्रा टुक्रामा हुने गरेको छ। एउटा व्यवस्था लागू गर्ने, अर्को व्यवस्था हटाउने र फेरि अर्को संशोधन ल्याउने प्रक्रियाले नागरिक व्यवसायी र कार्यान्वयन गर्ने निकायमा कानूनी अन्यल सृजना गर्न सक्छ। त्यसैले म सरकारलाई केही सुझाव राख्न चाहन्छु। पुनर्जीवित गरिने प्रत्येक व्यवस्था संविधानसँग पूर्ण रूपमा मेल खाने वा नखाने विषयमा स्पष्ट कानूनी परीक्षण गरियोस्। एउटै विषयमा रहेका दोहोरो बाझिएका र अस्पष्ट कानूनी प्रावधान हटाई एकीकृत स्पष्ट व्यवस्था गरियोस्। कुनै व्यवस्था कुन मितिदेखि लागू हुने हो भन्ने विषय विधेयकमा स्पष्ट गरियोस्, ताकि विगतका निर्णय र नागरिकको हकमा अन्यल नहोस्। कानून कार्यान्वयन गर्ने निकाय जिम्मेवार अधिकारी र समय सीमा स्पष्ट गरियोस्। कानून बनाउने तर कार्यान्वयनको जिम्मेवारी अस्पष्ट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। नागरिकको मौलिक हकमा असर पर्ने कुनै पनि व्यवस्था पुनर्जीवित गर्दा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गरियोस्। संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रसँग सम्बन्धित विषयमा स्पष्टता ल्याइयोस्। संघीय संरचना पुरानो केन्द्रीय सोचका कानूनी प्रावधानलाई जस्ताको तस्तै बिउताउनु उपयुक्त हुँदैन। पुनर्जीवित हुने ऐनहरूको सार्वजनिक डिजिटल अभिलेख तयार गरी नागरिकले कुन कानून अहिले लागू छ भनेर सहजै हेर्न सक्ने व्यवस्था गरियोस्। कानून कार्यान्वयनमा ढिलाइ वा मनपरी गर्ने अधिकारीको जिम्मेवारी निर्धारण गर्ने व्यवस्था हुनुपर्छ। प्रत्येक पुनर्जीवित कानूनको प्रभावबारे निश्चित अवधिपछि संसदीय अनुगमन तथा मूल्याङ्कन गरियोस्। सबै संशोधन एउटा मूल सिद्धान्त कायम गरौं। कानून सरकारलाई सजिलो बनाउन होइन, नागरिकलाई न्याय र सेवा दिन बनाइयोस्। दफागत रूपमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। प्रस्तावमा संविधान, मौलिक हक, संघीय लोकतान्त्रिक गणतन्त्र र सुशासनसँग कायम गर्ने उद्देश्य स्पष्ट गरियोस्। परिभाषा सम्बन्धी दफामा अस्पष्ट शब्द हटाई सम्बन्धी ऐनमा प्रयोग भएका शब्दसँग एक रूपता कायम गरियोस्। व्यवस्था पुनर्जीवन सम्बन्धी दफामा कुन ऐनको कुन दफा कुन रूपमा र कुन मितिदेखि पुनर्जीवित हुने हो भन्ने कुरा स्पष्ट तालिका सहित राखियोस्। कार्यान्वयन तथा अनुगमन सम्बन्धी नयाँ व्यवस्था थप गरी सम्बन्धित मन्त्रालयले कार्यान्वयनको प्रगति।
1: मान्य सदस्य आर्यन राई, त्यसपछि मान्य सदस्य अप्सना बानु।
3: सभामुख महोदय, आज हामी केही नेपालको व्यवस्था जगाउने विधेयक 2083 विचार गरोस् भन्ने प्रस्तावमा छलफल गरिरहेका छौं। यहाँ छलफल गर्नुपर्ने विषयवस्तु धेरै लामो छँदै छैन र कुरा के भयो भने अध्यादेश ल्याउनु भयो, पुरानो मान्छे फाल्नु भयो, आफ्नो मान्छे हाल्नु भयो, त्यसमा पारदर्शिता कति भयो भन्ने कुरा बाहिर छर्लङ्गै छ। अरू कुरा के भयो र त्यो पुरानै फेरि कानून एन त फेरि पुरानै काम लाग्ने रहेछ। किन अध्यादेश ल्याउनु पर्थ्यो त, विधि सङ्गत गए भइहाल्थ्यो। यो हाम्रो समस्या चाहिँ के भन्दाखेरि आफू पनि गर्न नसक्ने अध्यादेश दोष दिने हाम्रो परिपाटी। अब सुधार कहाँ कहाँ भए, अध्यादेश लिएर तपाईँको चाहिँ तपाईँहरूले राखेका कर्मचारीहरूले नियुक्ति गरेका कर्मचारीले सुधार कहाँ कहाँ ल्याए त्यसको त अब परिणाम हुनु बाँकी नै होला। अब अहिले नै परिणाम खोज्ने समय त नभएको होला। तर विषयवस्तु के भयो भने त्यो पुरानो फाल्ने नयाँ ल्याउने भन्दा अरू कुरा केही पनि देखिएन। कम्तीमा अब विधि सङ्गत गएर त्यसभित्र भएको के कुराहरू परिमार्जन गर्नुपर्ने कुराहरू पनि समेटेर ल्याएको भए पो छलफल गर्नु, या छलफल गर्नुपर्ने विषयवस्तु केही पनि छैन। त्यसै कारणले गर्दाखेरि अघि हाम्रो पूर्व मान्यज्यूहरूले पूर्ववक्त मान्यज्यूहरूले उठाउनु भएको के प्रश्नहरू त रह्यो, किन कहिले के को लागि चाहिँ यो फेरि पुरानै कुरा जगायो, पुरानै कानून थियो भने त्यसलाई किन फेरि अध्यादेश लिएर तपाईँको चाहिँ कानून मिचेको भन्ने कुरा त छँदै नै छ। तर त्योभन्दा अरू फर्दर विषय केही पनि छैन। त्यही हो, पुरानो कानून जगाउने कुरामा खासै लामो छलफल गर्नु चाहिँ होइन। मैले उठाउनु खोजेको विषयवस्तु मात्र यति हो कि तपाईँहरूले नियुक्ति गरेका कर्मचारीहरूले परिणाम कस्तो ल्याउँछ त्यो चाहिँ हेर्नु बाँकी छ र त्यसमा चाहिँ कति पारदर्शिता, कस्तो कस्तो मान्छेहरू चाहिँ तपाईँ कस्तो कस्तो तपाईँको चाहिँ सम्बन्धित कर्मचारीहरू नियुक्ति गर्नुभयो त्यस विषयमा हेर्नु बाँकी छ, यति भन्न चाहन्छु। धन्यवाद, मेरो प्रश्न त्यति मात्र। थ्याङ्क यू सो मच।
1: मान्य सदस्य अप्सना बानु, त्यसपछि मान्य सदस्य ललिता कुमारी।
4: सम्माननीय सभामुख महोदय, आज हामी केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दैछौ। यो विधेयक 85 ऐनसँग सम्बन्धित छ। यी ऐनमा नेपाल विद्युत प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, श्रम सहकारी सूचनाको हकको ऐनदेखि सार्वजनिक खरिद ऐनसम्म छ। साधारण नागरिकको दैनिक जीवन र राज्यका संस्थाको काम कार्यवाही यिनै कानूनमा अडेको छ। अध्यादेशबाट यी ऐनमा गरिएका संशोधन र खारेजी संविधानको धारा 114 बमोजिम निष्क्रिय भइसकेका छन् भने अब यो विधेयकले अध्यादेश जारी हुनु अघि जुन व्यवस्था थियो त्यही स्वत कायम हुन्छ भन्ने स्पष्ट पार्दछ। म यो विधेयकको समर्थन गर्दछु र कारण स्पष्ट छ सभामुख महोदय। पहिलो, कानूनी शून्यता हुन नदिन आज कुनै कर्मचारी, व्यवसायी, बिरामी वा लगानीकर्ताले अब कुन व्यवस्था लागू हुन्छ भनेर सोध्यो भने राज्यसँग स्पष्ट उत्तर हुनुपर्छ। दोस्रो, निरन्तरता र भरोसाका लागि यो विधेयकले सबै 85 ऐनलाई एउटै दफाले अघिल्लो स्थितिमा फर्काउँछ, यसले प्रशासनलाई अन्यलबाट बचाउँछ। तेस्रो, यस विधेयकमा प्रत्यायोजित व्यवस्थापन छैन, अर्थात कार्यपालिकालाई थप नियम बनाउने कुनै अधिकार दिएको छैन भने यो तुरन्त लागू हुन्छ। यस्तो संयमित विधेयकको समर्थन नगर्ने कारण मैले कतै पनि भेटाइन सभामुख महोदय। सभामुख महोदय, यो विधेयक सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको तर्फबाट आएको छ। संविधानले तोकेको बाटो हिँडेर संसदमा आएर संसदकै सहमति खोजिएको छ। यो लोकतन्त्रको स्वस्थ अभ्यास हो जुन सकारात्मक र प्रशंसा योग्य छ। सभामुख महोदय अन्त्यमा म सदन समक्ष एउटा आग्रह राख्दछु। संविधानले अध्यादेशको ढोका अपवादका लागि खुल्ला राखेको हो, नियमका लागि होइन। सुधार भव्य हुन सक्छ तर वैध हुन संसदको बाटो हिँड्नै पर्छ। भोलि सुधारका नयाँ प्रस्ताव आउँदा तिनले पूर्ण छलफल र संसदीय स्वीकृतिको बाटो लिउन्। कानून निर्माण नागरिक संघको सम्झौता हो, यो सम्झौतामा स्थिरता र स्पष्टता चाहिन्छ। तसर्थ म यस विधेयकलाई पूर्ण समर्थन गर्दछु। धन्यवाद।
1: माननीय सदस्य ललिता कुमारी, त्यसपछि माननीय सदस्य टुका भद्र हमाल।

0: सम्माननीय सभामुख महोदय, केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा म आफ्नो विचार राख्न चाहन्छु। 2083 वैशाख 19 गते विभिन्न अध्यादेश जारी भएको थिए। ती मध्ये सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशले विभिन्न ऐनमा परिवर्तन गरेको थियो। उक्त अध्यादेश निष्क्रिय भएपछि त्यसबाट परिवर्तन भएको व्यवस्था मध्ये केही ऐनको सारिकको व्यवस्था फेरि कायम गर्नुपर्ने अवस्था आएको छ। यही विषयलाई व्यवस्थित गर्न यो विधेयक ल्याएको छ। अध्यादेश एउटा अस्थायी कानूनी व्यवस्था हो। अध्यादेश निष्क्रिय भएपछि त्यसबाट परिवर्तन भएको कानूनी व्यवस्थाको कारण विभिन्न निकायको काम कार्यवाहीमा अन्योल आउन सक्छ। त्यसले यस्तो अन्योल हटाई कानूनमा अस्पष्टता र निरन्तरता कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। यस विधेयकको सकारात्मक पक्ष भनेको कानूनी अन्योल हटाउने र सम्बन्धित निकायहरूको कामलाई सहज रूपमा निरन्तरता दिने हो। अर्को महत्वपूर्ण कुरा, यो विधेयक नयाँ संस्था बनाउने वा राज्यलाई नयाँ आर्थिक दायित्व थप्ने उद्देश्य राखेको छैन। यसले मुख्यत पहिले कायम रहेको कानूनी व्यवस्थालाई पुनः कायम गर्ने खोजेको छ। अध्यादेशबाट विभिन्न ऐन प्रभावित भए पनि अहिलेको विधेयकमा 85 ऐनको साबिकको व्यवस्था पुनः कायम गर्ने प्रस्ताव गरिएको छ। तर विधेयक कार्यान्वयन गर्दा सम्बन्धित ऐनको उद्देश्य संस्थाको प्रभावकारिता, पारदर्शिता र जवाबदेहितालाई पनि ध्यान दिन आवश्यक छ। अन्तमा कानूनमा अस्पष्टता, अस्थायित्व र संस्थागत निरन्तरता कायम गर्ने उद्देश्यले लाएको यस केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक 2083 म समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य टुका भद्रा हमाल, त्यसपछि मान्य सदस्य पुष्पराज कणेल।

0: सम्माननीय सभामुख महोदय, माझ केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 माथि केही महत्वपूर्ण प्रश्न र सुझाव राख्न चाहन्छु। कानून कुनै सरकारको भूमिका सुविधाका लागि होइन, राज्य सञ्चालनमा स्थायित्व, विधिको शासन र नागरिकको विश्वास कायम गर्नका लागि हो। सरकारले 2083 वैशाख 19 गते सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी गर्यो। उक्त अध्यादेश मार्फत 110 वटा ऐनमा संशोधन गरिएको र ठूलो संख्यामा सार्वजनिक पदाधिकारी पदमुक्त गरिएको सार्वजनिक विवरण आएको छ। अहिले त्यही अध्यादेश निष्क्रिय भएपछि 85 वटा ऐनका साबिकका व्यवस्था पुनः कायम गर्ने गरी यो विधेयक आएको छ। यदि पुरानै कानून व्यवस्था आवश्यक थियो भने केही महिना अघि अध्यादेश मार्फत त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता किन पर्यो र यदि अध्यादेश मार्फत गरिएको परिवर्तन आवश्यक थियो भने आज फेरि त्यही व्यवस्था साबिककै अवस्थामा फर्काउनु पर्ने कारण के हो? यो प्रश्न केवल सरकारलाई होइन, संसदको संस्थागत गरिमासँग जोडिएको प्रश्न हो। सभामुख महोदय, अध्यादेश संविधानले दिएको अधिकार हो, तर अध्यादेश संसदको विकल्प होइन। संसद बैठकमा रहेको अवस्थामा सकेसम्म महत्वपूर्ण कानून तथा संस्थागत विषयहरू संसदकै व्यापक छलफलबाट टुङ्गिनुपर्छ। अझ महत्वपूर्ण कुरा, एकैपटक 110 वटा ऐनमा परिवर्तन गर्ने, त्यसबाट ठूलो संख्यामा पदाधिकारी हटाउने, अनि केही समयपछि तीमध्ये 85 वटा ऐनका पुराना व्यवस्था फेरि जगाउने प्रक्रियाले राज्यका संस्थाहरूमा स्थायित्व र विश्वासको प्रश्न उठाउँछ। त्यसैले म सरकारसँग स्पष्ट जवाफ माग्न चाहन्छु। पहिलो, 110 वटा ऐन मध्ये 85 वटा ऐनका व्यवस्था मात्रै किन जगाउन लागि हो? बाँकी 25 वटा ऐनका हकमा सरकारको धारणा के हो? अध्यादेशबाट पदमुक्त भएका सार्वजनिक पदाधिकारीका सम्बन्धमा कानूनी र प्रशासनिक व्यवस्था के हुन्छ? नयाँ नियुक्ति गर्दा योग्यता, पारदर्शिता र प्रतिस्पर्धाको मापदण्ड कसरी सुनिश्चित गरिन्छ? राजनीतिक निकटता वा सरकार परिवर्तनका आधारमा संवैधानिक तथा सार्वजनिक संस्थाका पदाधिकारी फेरिने परिपाटी अन्त्य गर्ने ठोस व्यवस्था सरकारसँग के छ? सामान्य सभामुख महोदय, हामीलाई सरकार फेरिँदा कानून फेरिने होइन, कानून बलियो हुँदा सरकार कानून अनुसार चल्ने व्यवस्था चाहिएको छ। त्यसैले यस अवसरलाई सार्वजनिक निकायमा नियुक्ति प्रक्रियालाई पारदर्शी, योग्यतामा आधारित, स्वायत्त र जवाफदेही बनाउने दिशामा उपयोग गर्नुपर्छ। मेरो सुझाव छ, कानूनलाई व्यक्तिको हित अनुकूल होइन, संस्था
1: मान्य सदस्य पुष्पराज कणेल, त्यसपछि मान्य सदस्य बलावती शर्मा।
2: सामान्य सभामुख महोदय, केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनिएको विधेयकका सन्दर्भमा म केही कुराहरू राख्न चाहन्छु। मेरो विचारमा यो विधेयकै आवश्यक थिएन भन्ने छ। पहिलो कुरो त सर्वोच्चले पहिले नै, म कानूनको विद्यार्थी त होइन तर मैले चाहिँ कानूनविदहरूसँग सल्लाह गर्दा, सर्वोच्चले भर्डिक्ट दिइसकेको छ यो सीके राउतसँग सम्बन्धित मुद्दामा। पहिले नै यदि अध्यादेश चाहिँ निष्क्रिय भयो भने पुरानो व्यवस्था जागु हुन्छ भन्ने त्यो भर्डिक्ट छ भन्ने मैले सुनेको। दोस्रो कारण चाहिँ यो ल्याउन किन हुँदैन थियो भन्छु भने, वर्तमान सरकार स्थायित्वको कुरा गरेर, स्थायित्वको नारा दिएर, सुशासनको नारा दिएर, थिति बसाल्ने नारा दिएर आएको सरकार हो यो। तीन महिनामा खास विशेष प्रयोजनको लागि कुनै दफा हटाउने, कुनै नहटाउने, फेरि 3 महिनापछि आफ्नो स्वार्थको लागि त्यसलाई फेरि जगाएर लिएर आउने। अब यसले स्थायित्व बस्छ, यसले सुशासन ल्याउँछ, थिति बस्छ यसले, र जुन हामीले उद्देश्य राखेका छौँ देशको अर्थतन्त्रलाई माथि लैजाने, विदेशी लगानीलाई ल्याउने, स्वदेशी लगानीलाई पनि चाहिँ लगानी गर्नलाई प्रोत्साहित गर्ने भन्ने कुरा जुन हामीले भनिरहेका छौँ, यस्तो खालको यो हाम्रो परिपाटीले त्यो बाटोमा जान्छौँ हामी, जान सक्छौं यसले दिन्छ त्यो बाटो यो नितान्त चाहिँ यो यो पार्टीगत स्वार्थको हिसाबले ल्याइएको यो यो विधेयकको हिजो ल्याइएको अध्यादेश पनि त्यही हो र अहिले ल्याएको यो विधेयक पनि त्यही नै हो अब जान्नेलाई छान्ने भन्ने पार्टीले चाहिँ लिएर आएको छ जस्ताको तस्तै पहिलाको जे विधेयक छ त्यही कुरो फेरि दोहोऱ्याएर लिएर आएछ यो पटक्कै मिलेन त्यस कारणले गर्दाखेरि मेरो विचारमा त यो विधेयक आवश्यक थिएन यो यो तपाईँहरूलाई नै यसले चाहिँ यो चाहिँ प्रश्न उठाउँछ भन्ने हो अब यसैसँग गइसकेपछि अब पहिलाका नियुक्त गरेकाहरूलाई पनि जगाइदिउँ न त त्यसो भए जगाउने नै हो भनेदेखि नियुक्ति पनि पहिलाकैलाई जगाइदिउँ खाउन् केही समय संसदै पो जगाइदिने हो कि पुरानो यो यो परिपाटी भएन यो हिसाबले जान मिल्दैन तपाईँहरूले मिल्दैन कमसे कम तपाईँहरूले मिल्दैन हामीलाई तपाईँहरूले गाली गर्नु चाहिँ केही छैन हामी त त्यस्तै गऱ्यौँ हिजो होइन तपाईँहरूले चाहिँ यो कुरो मिल्दैन मैले यति भने हस् धन्यवाद
1: मान्य सदस्य बलावती शर्मा त्यसपछि मान्य सदस्य पार्वती बिक
3: सम्माननीय सभामुख महोदय केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयकमाथि मैले आफ्नो सैद्धान्तिक धारणा राख्न चाहन्छु केही कुरा सबै होइन केही कुरा म माननीय पुष्पराज कडेलको समर्थन गर्दै शक्ति पृथकीकरणको सिद्धान्त र हाम्रो देशको संवैधानिक व्यवस्था अनुसार कार्यपालिकाले कानून ड्राफ्ट गर्छ व्यवस्थापिकाले निर्णय गर्छ त्यसै गरी त्यसको वैधता वैधानिक र कानूनी आँखाबाट सही छ कि छैन भनेर व्याख्या गर्ने काम न्यायपालिकाको कानून बनाउँदा राष्ट्रको आवश्यकता जनताको लागि अपरिहार्यता तथा सुशासन र पारदर्शिताको दृष्टिले उपयुक्त छ कि छैन भनेर मूल्याङ्कन गर्ने काम कार्यपालिकाको सभामुख महोदय यही क्रममा यो सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 नेपाल सरकारले बिना आधार बिना कारण बिना उद्देश्य ल्याइएको अध्यादेश थियो जसका कारण राज्यका 85 महत्वपूर्ण क्रियाशील र कार्यरत संस्थाहरू विवादित भए सुशासनको बाहना दिएर गरिएको उक्त कार्यले अनुभव प्राप्त व्यक्तिहरू जिम्मेवारीविहीन अहिले हुनु पर्यो कतिपय सीमा समस्या र कमजोरीहरू सच्याएर राज्यले स्पष्ट नयाँपन दिनुको सट्टा प्रतिस्पर्धात्मक प्रणालीद्वारा नै प्रक्रिया पुर्याएर जिम्मेवारी सम्हालेका व्यक्तिहरूलाई हटाएर के अब हामी त्यस्ता व्यक्ति आकाशबाट या पातलबाट ल्याउने हो र विज्ञहरू तत्कालीन अवस्थामा मेरिटोक्रासीको हवाला दिँदै त्यति बेला हटाइएका झण्डै 1600 पदाधिकारीहरूको ठाउँमा अझै पनि पूरै नियुक्ति हुन सकेको छैन सभामुख महोदय राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिहरूलाई राज्य र जनताप्रति थप उत्तरदायी बनाएर प्रेरित गर्नुको सट्टा सम्बन्धित संस्था वा निकायका ऐनहरू नै खारेज गर्ने तरिका कहाँको लोकतान्त्रिक प्रणाली हो सरकारबाट जनताले फरक प्रकारको शासन प्रणालीको शुरूआतको अपेक्षा यो सरकारबाट गरेका थिए प्रतिशोध र पूर्वाग्रह होइन प्रतिशोध पूर्वाग्रह र दुराग्रह के सुशासन जवाबदेता र पारदर्शिताको जन्म हुने हो र सम्माननीयज्यू म प्रश्न भन्न चाहन्छु सम्माननीय सदनको बाटो सम्मानित सदनको बाटो खुला हुँदाहुँदै अध्यादेशको प्रयोग गरेर यी संस्थामाथि बञ्चरो प्रहार गरिनु के यही हो लोकतन्त्रको सुन्दर अभ्यास म नेपाल सरकारलाई सभामुखज्यू मार्फत प्रश्न गर्न चाहन्छु एउटा नेपाली उखान छ सभामुख महोदय केटाकेटी आए गुलेली चलाए मट्याङ्ग्राको सत्यानाश भने जस्तो भएन र सभामुख महोदय म कसैलाई केटाकेटी भनेर अपमान गर्न त खोजेकी होइन तर काम त त्यस्तै भयो नि त्यसैले राज्य सञ्चालन गर्ने कुरामा सनकमा होइन भिजनमा हुनुपर्छ प्रतिशत र पूर्वाग्रहबाट होइन स्पष्ट दृष्टिकोण र लक्ष्यबाट हुनुपर्छ त्यसैले म भन्न चाहन्छु यस्तो अपरिपक्व कार्य यो सरकारले आगामी दिनमा नगरोस् सभामुख महोदय यो बजेट अधिवेशन अन्त्य हुँदैछ निजामती ऐन सङ्घीय शिक्षा ऐन अहिलेसम्म संसदमा दर्ता भएको छैन दुवै ऐनहरू निकै नै आवश्यक छन् र तल काम गर्न अप्ठ्यारो परिरहेको छ सभामुख महोदय 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हदको चर्चा चलाएर कर्मचारी वर्गलाई हतोत्साहित र सन्त्रासमा राख्दै आतंकित बनाइएको छ कमी कमजोरी भए त्यसलाई सुधार्ने नियमन गर्ने सच्याउनुको सट्टा सरकारले त्रसित पारी अन्यलमा सिर्जना कायम गरेको छ कति बेला के गर्ने हो सरकारले भनेर जनताको दैनिक डेलिभरीमा नै समस्या आएको छ सभामुख महोदय सरकारलाई म सुझाव दिन चाहन्छु आफूसँग स्पष्ट बहुमत
1: मान्य सदस्य पार्वती बिक त्यसपछि मान्य सदस्य गुरू प्रसाद बराल
4: सम्माननीय सभामुख महोदय यो विधेयकमाथि आफ्नो धारणा चाहिँ प्रस्तुत गर्दा पहिला बोल्ने मान्यजीहरूको धेरै कुरालाई समर्थन गर्दै यो 81 ऐनहरूलाई संशोधन गरेर फेरि 1600 भन्दा बढी कार्यकर्ता भर्ती गर्नका लागि गरिएको हो भने यो चाहिँ असाध्यै त्यति राम्रो मानिँदैन यसलाई र अहिले भर्ती गरेकाहरूले के गरिराखेका छन् त्यो पनि क्वेसन बन्छ र उहाँहरूको रिजल्ट पनि केही 2-3 महिना त भइसक्यो हेर्न बाँकी छ उहाँहरूकोले के गरिराख्नु भएको छ के सुधारहरू गर्नुभयो यो संशोधन अर्थात् यसलाई जगाउने कुरा मात्र ठूलो विषय होइन फेरि पनि यसलाई कसरी मूर्त रूप दिने कसरी यसलाई प्रभावकारी बनाउने भन्ने कुरा धेरै गहकिलो विषय हो त्यसले गर्दाखेरि पहिला जसरी संशोधन गरियो जो अहिले निजामती ऐन यो 85 ऐनहरू जगाउँदै गर्दाखेरि निजामती ऐन जुन विधेयकबाट ल्याउने अध्यादेशबाट ल्याउने कुरा गरिएको छ यो असाध्यै नराम्रो छ संसद छलेर किन निजामती ऐन अध्यादेशबाट ल्याउन खोजियो सरकार डराएको हो कि सत्ता पक्ष डराएको हो सरकार र सत्ता पक्षलाई नडराएर निजामती ऐनलाई यो संसदमा ल्याउनमा विनम्रताका साथ आग्रह गर्दछु संसदले छलफल गर्न पाउनुपर्छ सत्ता पक्ष भनेको सायद पहिलाको ब्युरोक्रेसी तन्त्र डरायो या त सरकार पक्ष जो अहिले नेतृत्व गरिराखेको पक्ष डरायो किन डराइराखेको हामीले छलफल गर्न पाउनु पर्दैन निजामती विधेयकमा त्यसैले यो अध्यादेश मार्फत ल्याउने कुरा चाहिँ असाध्यै नराम्रो छ अध्यादेश मार्फत नल्याइयोस् यसलाई सदनमा ल्याइयोस् हामीले पनि छलफल गर्न पाउनुपर्छ हामीले पनि हाम्रा सुझावहरू दिन पाउनुपर्छ जो तल्लो लेभलका कर्मचारीको विषयमा हामीले पनि बोल्न पाउनुपर्छ के ड्राफ्ट भइराखेको छ हामीले पनि हेर्न पाउनुपर्छ यो फेरि अध्यादेश मार्फत ल्यायो भने म त भन्छु यहाँ बढी नहोस् फेरि पनि सरकार कतै फेलर अवस्थामा चाहिँ देखिन्छ त्यसले गर्दाखेरि यसलाई त्यताबाट ल्याउनुपर्छ यो किन हिजो खारिज गरिएको थियो अहिले यो 85 विधेयक ऐनहरूलाई किन फेरि जगाइँदैछ के पार्टी कार्यकर्ता भर्ती गर्न मात्रै हो कि या त जनताका लागि परिणाममुखी काम गर्नका लागि हो म यसको उत्तर चाहन्छु धन्यवाद
1: माननीय सदस्य गुरू प्रसाद बराल त्यसपछि माननीय सदस्य यशुदा कुमारी बराल

0: सभामुख महोदयको अनुमतिले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विषयमा केही प्रश्नहरू म उठाउन यो रोस्टममा आएको छु। सभा महोदय, एउटा राज्य व्यवस्था सञ्चालनका लागि अनिवार्य आवश्यक पर्ने, चाहे ती संस्थानहरू हुन्, निगमहरू हुन्, प्रतिष्ठानहरू हुन् वा राज्यलाई निरन्तर सेवा प्रवाह गर्ने विश्वविद्यालयहरू हुन्, यो सबै कुराको इतिहास लामो छ। सभा महोदय, 2019 सालदेखि 2081 सालसम्मको विधि र व्यवस्थाले स्थापित भएका र ऐनद्वारा निर्देशित भएका संस्थाहरूलाई एकैचोटि हमला गर्ने कुरा यो कतै कुनै पनि ढंगले उपयुक्त छैन। शहीद गंगालाल हृदयरोगदेखि लिएर सार्वजनिक निजी साझेदारी लगानीका सन्दर्भ, जीवनाशक विषादी व्यवस्थादेखि लिएर रेडियोधर्मी पदार्थ उपयोग र प्रयोगको सन्दर्भ समेत अति संवेदनशील क्षेत्रमा राज्यले जसरी हात हाल्यो, यो अत्यन्त गलत काम गरेको छ। दोस्रो, विगतका यी चीजहरूबाट के साबित भएको छ भने अब फेरि राज्यले विगतको व्यवस्था, प्रबन्ध, ऐन, नियम सबै कुरा ठिक थिए भनेर पुनः स्थापित गर्ने ठाउँमा आज सरकार आइपुगेको छ। एक एक व्यक्ति नियुक्ति गर्नु वा जाने कुरा विधिले व्यवस्था गरेको थियो, ऐनले निर्धारण गरेको थियो, समय सीमा थियो र त्यो समय सीमाभित्र उसले काम पूरा नगरे, उसलाई आवश्यक कानूनी प्रबन्ध सम्बन्धित मन्त्रालयले आवश्यक निर्देशन र निष्कासन तहको सम्म काम गर्न मिल्थ्यो, त्यो विधि र व्यवस्थाभित्र थियो। तर एकाएक यति धेरै ठूलो संरचनामाथि हमला गरेर राज्यले कुनै नयाँ शील्ड जितेको मैले देख्दिन। अहिले जति मित्रहरू, विज्ञहरू, प्राज्ञहरूलाई त्यहाँ पठाइएको छ, उहाँहरूको प्राज्ञिक योग्यतामा त म प्रश्न गर्दिन, तर प्रक्रियामा जुन पारदर्शिता गर्न सकेन र जान्नेलाई छान्ने तरिका गलत गर्यो।
1: मान्य सदस्य यशुदा कुमारी बराल, त्यसपछि मान्य सदस्य गंगा देवी श्रेष्ठ।
2: सम्माननीय सभामुख महोदय, केही नेपाल ऐन व्यवस्था जोगाउने सम्बन्धी व्यवस्थामा केही धारणा राख्न चाहन्छु। यो हिजो अध्यादेश पावरको भरमा निरङ्कुशता शैलीमा भ्याट्ट हटाइयो, फेरि आएर त्यही चाहिन्छ भनेर ल्याउँदा मेरो प्रश्न चाहिँ अब यो जोगाउँदाखेरि पुरानै पदाधिकारी जोगिन्छन् भन्ने आशा गरेको छु मैले। तपाईहरू पनि जोगिनुहोस्। म यो रोस्ट्रममा उभिएर संसदको तपाईँको अधिकारमाथि कुण्ठित गरेको सरकारले अब कार्यान्वयनतिर तपाईँहरू पनि लाग्नु, सरकारले जोगाए जस्तै। यो के नाटकी शैली हो सरकार? ऊ राजसभाको कार्यकर्ता हुँदा 5 नम्बर थपेर त्यसमा नियुक्ति गर्नको लागि बनाइएको विधेयक हो? के शैलीमा बनाएको यो? यो पनि तरिका हो? यो विधेयकमा हामीलाई बिजनेस एक दिन गर्नको लागि, कर्मचारीलाई एक दिन टाइपिङ गर्नको लागि बनाइएको हो र? अध्यादेश ल्याउने यो नाटकी शैली किन? सरकारले जहिले पनि भन्छ 35 वर्ष निरङ्कुशताले चलायो, सरकारले केही गरेन। योभन्दा निरङ्कुशता के हुन्छ र? तपाईँहरूले के गर्न खोजेको र तपाईँहरूको प्रति पावरको किन दुरूपयोग गर्दै हुनुहुन्छ? बलहरू जति तपाईँले फुटबललाई जति बलियोसँग भर्नुभयो नि त्यति नै उचालिन्छ भलिबल, त्यो चाहिँ नबिर्सिनुहोस्। यो कुराले उछिटिएर आउट हुन्छ, त्यो दिन चाहिँ ठाउँ पनि हुँदैन, गेमभन्दा आउट हुँदाखेरि पछुताउनु विकल्प केही पनि हुँदैन। यो कुरा चाहिँ सोचेर मात्रै लागू गर्नुहोस्। यो हामीले विरोध गरेको होइन, सत्य कुरा बोल्दा तपाईँहरूलाई तितो मात्रै भएको। अहिले पनि बुलिङ छ, हामीलाई साइबर बुलिङ, गाली गर्नुहोस्, झोले भन्नुहोस्, के भन्नुहोस्, महाझोले तपाईँ किन बन्दै हुनुहुन्छ? यो कानूनको अपमान, सर्वोच्च अदालतमाथिको अपमान होइन, म भन्छु पुराना पदाधिकारी जति हुनुहुन्छ, फेरि पनि म भन्दैछु तपाईँहरू आउनुहोस्, तपाईँको पललाई सुरक्षित गर्नुहोस्, सरकारले अब बाटो खोलिदियो। यो कुरा शैलीमा अगाडि बढ्नुहोस्। यो 75 वटालाई खेलाउन अब फेरि कर्मचारीलाई तपाईँले त्यही विधिमा गर्नुहुन्छ, 30-55 भन्दै हुनुहुन्छ, 55 वर्षमा कर्मचारी कहाँ जाने, फेरि अध्यादेश आउँदैछ भनेर गाईगुई हल्ला सुनिँदैछ कर्मचारीबाट। यो कुरा हो भने सरकारको सबैभन्दा ठूलो असफलता हुनेछ, त्यो दिनबाट नै असफलताको शुरूआत तपाईँको शुरूआत हुनेछ, दिन गन्दै जानुहोला। यो कुनै च्यालेन्ज होइन कि परिस्थितिले तपाईँले जोगाउनेछ, कर्मचारी भनेका भित्रीय अङ्ग हुन्, परिस्थितिले अगाडि बढ्न सक्ने शैली हो, यो कुरा बुझेर मात्रै अगाडि बढाउनु होला। यो कुनै रिस होइन, यो बच्चापन्न, हामी माथि हस्तक्षेप, नेपाली जनतामाथिको झुट तपाईँहरूले जुन कायम गर्दै हुनुहुन्छ यो कुरा चाहिँ छोडिदिनुहोस्। अध्यादेश ल्याउने पावरलाई कहिले पनि दुरुपयोग नगर्नुहोस्। साउनको भेलमा आएको खोलाले माघमा गएर एउटा चरालाई गएर खाने पानी पनि हुँदैन, यो चाहिँ ध्यान दियोस् सरकार। धन्यवाद।
1: माननीय सदस्य गंगा देवी श्रेष्ठ।
3: सम्माननीय सभामुख महोदय, केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिन गइरहेको छु। म यो विधेयकको स्वागत पनि गर्दिनँ र विरोध पनि गर्दिनँ, किनभने यो चाहिँ यो विधेयक किन आयो भन्ने खालको कुरा पनि मलाई यो अचम्म लाग्यो। मैले अलि धेरै यो मैले सबै हेरेँ, सबै पढेँ, अझै बुझिनँ, धेरै फेर बुझिनँ, तर यो चाहिँ यो किन जगाउन खोज्या हो, यो चाहिँ यो 35 वर्षे अनि पुराना दल, पुराना पार्टी, पुराना कानूनदेखि इरिटेट हुने दल र सरकारले यो किन ल्यायो, र यो चाहिँ यो अचम्ममा परे, यो चाहिँ किन यति धेरै हामीलाई विधि बनाइयो, यो फेर्नका लागि नि विधि बनायो, फेरि ल्याउनका लागि पनि, यो चाहिँ यसरी ल्याउनु पर्ने आवश्यकता किन आयो भन्ने खालको कुरा चाहिँ यो यो दुनियाँलाई अचम्म पर्ने गरी, दुनियाँलाई लाज लाग्ने, यो चाहिँ यो 35 वर्षे अनि पुराना दल, पुराना पार्टी, पुराना कानूनदेखि इरिटेट हुने दल र सरकारले यो किन ल्यायो, र यो चाहिँ

0: फेरि फेरि किन यो विधेयक ल्याइयो यो भन्ने कुरा चाहिँ यो दुनियाँलाई सुनाउन दुनियाँसँग सोध्न भनेर नि म आएको। यो चाहिँ यति धेरै दुःख यो खर्च पनि भयो दुःख पनि भयो, यो हटाउनका लागि पनि बैठक बस्यौँ फेरि ल्याउनका लागि पनि खर्च गरेका छौँ। त्यसकारण यो चाहिँ यो सरकारले यसरी किन गरिराख्या हो, यो आफ्नै खुट्टामा बन्चरो हान्न खोजिराखेका पनि हो कि भन्ने पनि लागेको छ। यो सचेत हुनुहोला, यो हाम्रो तपाईँहरूलाई सजला पनि छ भन्न पनि खोजेको हो र यो चाहिँ यो आफैले लुकाएर फेरि आफैले देखाउन किन खोज्या हो, यो चाहिँ अलि अलि नसुहाएको हो कि भन्ने नि लाग्यो। यो पुरानै कुराहरू फेरि स्थापित हुँदैछन् भन्ने खालको कुरा अलिअलि फेरि खुसी पनि लागेछ। त्यसकारण यो यस्तो खालको कुरा चाहिँ यति दुई तिहाई बहुमतको नजिकको सरकारले यसो किन गर्न पर्यो, यति धेरै चाहिँ लाज मर्नु कुरा काम नगरे भए हुन्थ्यो भन्नका लागि मात्रै म यहाँको आएको हो। धन्यवाद।
1: माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

0: सामान्य सभामुख महोदय, 2083 वैशाखको 19 गते नेपाल सरकारले नेपालको संविधानको धारा 114 बमोजिम अध्यादेश जारी गर्यो। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी भयो र उक्त अध्यादेश निष्क्रिय भएको अवस्था भएका कारणले अध्यादेश निष्क्रिय भइसकेपछिबाट जुन जुन दफा अध्यादेशले चलाएको थियो ती ती दफाहरू रिक्त हुने अवस्थामा पुगे र तिनलाई फेरि कानूनी रूपमा जगाउन आवश्यक भएको कारणले यो विधेयक लिएर आइएको हो। यसका सैद्धान्तिक पाटोहरूमा मान्यज्यूहरूले प्रश्न गर्नुभएको छ, यसमा धेरै सवाल जवाफ भन्दा पनि सैद्धान्तिक कुरा चाहिँ के मात्रै हो भने सरकारले एउटा नीतिगत निर्णय गर्यो, त्यो नीतिगत निर्णयलाई चाहिँ अगाडि बढाउने क्रममा के कानूनी व्यवस्थाहरू संशोधन गर्न आवश्यक भन्ने ठान्यो, त्यो चाहिँ अध्यादेश मार्फत जारी गरेको र अहिले चाहिँ ती दफाहरू निष्क्रिय भएको कारणले जगाउनको लागि मात्रै लिएर आएको हो। यसमा अरू धेरै कुराहरू केही पनि छैन। आज यहाँ उठेका प्रश्नहरूको जवाफ यतिमै सीमित गर्न चाहे। धन्यवाद।
1: मान्य सदस्यहरू, अब यो छलफल यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निरर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछ। मान्य सदस्यहरू, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभा नियमावली 2083 नियम 112 बमोजिम संशोधनको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा सूचना दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्म सभा मुख महोदय सभामुख महोदयको अनुमतिले राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने व्यवहार अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायलसँगै बसेका कर्मचारीहरूलाई 3 मिनट भित्र लिखित रूपमा वा प्रविधि

0: सम्मान्य सभा महोदय, आजीवन गणतन्त्रको लागि लडेका एकजना योद्धा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक 2083 माथि छलफल गर्दा मैले आफूलाई गर्वको महसुस गरेको छु। यो एउटा नयाँ संस्था स्थापना गर्ने विधेयक कुरा मात्र होइन, मधेसका नागरिकको र सिंहै देशका नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्ने महत्वपूर्ण प्रयासको रूपमा पनि मैले हेर्न चाहन्छु। नेपालको संविधानको धारा 35 को उपधारा 1 ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। संविधानको धारा 51 ले स्वास्थ्य सेवा सहज, गुणस्तरीय, सर्वसुलभ पहुँच र आवश्यक दक्ष जनशक्ति विकास गर्ने राज्यको स्पष्ट नीति उल्लेख गरेको छ। यसै संवैधानिक दायित्वलाई संस्थागत रूपमा अगाडि बढाउने एउटा महत्वपूर्ण माध्यमको रूपमा यो विधेयक अगाडि आएको छ भन्ने मैले बुझेको छु। सरकारले 2080 रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन गरेको थियो। समितिको पहिलो बैठक 2081 वैशाख 2 गते बसेको र यसको कार्यावधि सीमित रहेको विधेयकमै उल्लेख गरिएको छ। त्यसैले अहिलेसम्मको पूर्वाधार तयारीलाई स्थायी कानूनी संरचनामा रूपान्तरण गर्न यो विधेयक आवश्यक भएको देखिन्छ। यस प्रतिष्ठानलाई अध्ययन अध्यापनमा मात्र सीमित नगरी अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवासँग जोड्ने प्रस्तावका रूपमा अगाडि सारिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई ऐन प्रारम्भ भएपछि प्रतिष्ठान अस्पतालका रूपमा सञ्चालन गर्ने व्यवस्था पनि प्रस्तावित गरिएको छ। गजेन्द्रनारायण सिंह अस्पताललाई नै प्रतिष्ठानको अस्पतालका रूपमा अगाडि सारिएको छ र यस अस्पतालको विषयमा छलफल गर्दै गर्दा एउटा अस्तिको भर्खरको एउटा दुरूह र दुःखद चित्र हाम्रो मनस्थितिमा पक्कै पनि आउँछ। जुन स्थिति भनेको मधेसको स्वास्थ्यको एउटा चित्र पनि हो, त्यसैले पनि यस्ता खालका प्रतिष्ठानको आवश्यकता छ भन्ने कुराको आज गहिरो बोध तपाईँ हामीले गर्न सक्छौँ। त्यसकारण मेरो अपेक्षा के हो भने प्रतिष्ठानको विकास भवन संरचना र नाममा मात्र सीमित नहोस्, यसले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, विद्यार्थीलाई गुणस्तरीय स्वास्थ्य शिक्षा र देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने वास्तविक केन्द्रको रूपमा यसले विकास गर्न सकोस्। अन्त्यमा एउटा विषय स्पष्ट गर्न चाहन्छु कि मधेसमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना काम गर्ने काम अगाडि बढाउँदै गर्दा बर्दिवास मेडिकल कलेज स्थापनाको कामलाई पनि सँगसँगै अगाडि लिने, यसलाई कतै कमजोर हुन नदिने, ओझेलमा पर्न नदिने कुरामा सरकार सचेत होस् भन्ने कुरा पनि मैले सँगसँगै राख्न चाहन्छु। यी दुवै संस्थाको आवश्यकता, उद्देश्य र सम्भावनालाई समग्र रूपमा हेरेर स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको विस्तारलाई प्रभावकारी ढंगले अगाडि बढाइयोस्। धन्यवाद।
1: मान्य सदस्य आशा झा, त्यसपछि मान्य सदस्य युवराज दुलाल।
2: सम्मान्य सभामुख महोदय, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 छलफल गर्न पाउँदा हर्षित छु। शिक्षा र स्वास्थ्यमा पछाडि परेको तराई मधेस यस रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज स्थापनासँगै मधेस प्रदेश, कोशी प्रदेश साथै छिमेकी उत्तरी भारतका

0: जनताहरूले गुणस्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय स्वास्थ्य शिक्षा सहज रूपमा प्राप्त गर्ने लक्ष्य राखेको छ। सम्माननीय सभामुख महोदय, ऐनको अभावमा प्रतिष्ठानले गति लिन सकेको छैन। अहिले ऐन संसदमा प्रस्तुत भएको छ र पारित भएपछि प्रतिष्ठानले पूर्ण रूपमा कानूनी मान्यता पाउनेछ। साथै शैक्षिक कार्यक्रमहरू शुरू गर्ने बाटो खुल्नेछ। राष्ट्रपाको सरकारले यस प्रतिष्ठानलाई प्राथमिकतामा राखेको छ। यसमा हर्षित छु र यथाशीघ्र ऐन पास गर्नुपर्छ जोरदार माग सरकारसँग गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यसको लागि पूर्वाधार विकास पनि ठूलो चुनौती हो। अनुमानित करिब 30 अर्बको लागत हुन सक्ने परियोजनाको परिकल्पना डीपीआर मास्टर प्लान गरेको अनुसार बनेमा सायद पूर्वाधारको हिसाबले पनि दक्षिण एसियाकै उत्कृष्ट प्रतिष्ठानको रूपमा हुनेमा कुनै दुई मत छैन। यस विधेयकले वर्षौंदेखि अलमल परेको प्रतिष्ठानको ऐन आज यस सम्मानित सदनबाट पारित हुन गइरहेकोमा आफूलाई गौरवान्वित महसुस हुँदैछ। साथै मधेसको गहना परम योद्धा राम राजा प्रसाद सिंहलाई उच्च सम्मान हुनेछ। धन्यवाद।
1: मान्य सदस्य युवराज दुलाल, त्यसपछि मान्य सदस्य परमिला कुलुजू।

0: सम्माननीय सभामुख महोदय, भर्खरै प्रस्तुत रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना सम्बन्धी विधेयकको मूल मर्मप्रति मूल भावप्रति म समर्थन व्यक्त गर्न चाहन्छु। यसलाई सबैभन्दा पहिला हामीले हाम्रो संघीयताको मर्म र नेपालको संविधानले व्यवस्था गरेको स्वास्थ्य सम्बन्धी नागरिकको हकसँग जोडेर हेर्नुपर्ने हुन्छ। नेपालको संविधानले मूलत संघीय सरकारलाई विशिष्टकृत स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान, स्वास्थ्य मापदण्ड र स्वास्थ्य जनशक्ति निर्माण गर्ने कुरालाई बढ़ी जोड़ दिएको छ। हामी संघीयतामा पनि छौं र आधारभूत स्वास्थ्य सेवा मूलत स्थानीय तहको सरकारको अधिकार क्षेत्र हो र स्वास्थ्य सेवा प्रदेश सरकारको अधिकारको क्षेत्र हो र हाम्रो संघीयताले सँगसँगै देशको सन्तुलित विकास र सबै नागरिकको स्वास्थ्य सेवामा सर्वसुलभ स्वास्थ्य सेवामा समान पहुँच स्थापित हुनुपर्ने कुरा पनि संविधानमै लेखिएको छ। मध्य प्रदेश त्यस्तो प्रदेश हो जहाँ जनघनत्व उच्च छ र जनसंख्या पनि धेरै बढ़ी छ। उस्तै जनसंख्या भएको राजधानीमा दर्जनौं स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेजहरू र विशिष्टकृत स्वास्थ्य संस्था हुँदा मधेसमा पनि उत्तिकै हुनु न्यायचित हुन्छ र यसले एउटा प्रादेशिक सन्तुलन कायम गर्छ र त्यहाँ स्वास्थ्य क्षेत्रको विकासको लागि, स्वास्थ्य सेवाको विकासको लागि योगदान गर्छ भन्ने मैले विश्वास लिएको छु। र सँगै यो विधेयकमा हामीले अलिकति सोच्नुपर्ने कुरा के छ भने प्राज्ञिक स्वायत्तता हामी कतिको कायम राख्छौं, स्वास्थ्य संस्था मात्र स्थापना गर्छौं कि पुरानै शैलीबाट सरकारको भारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बोकाइराख्छौं। त्यसकारणले हामीले सबै कुरामा प्राज्ञिक स्वायत्तता दिएर यो स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यहाँ भने जस्तै अनुसन्धानमूलक र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने एउटा प्रतिष्ठानको रूपमा विकास गर्नुपर्ने आजको राष्ट्रिय आवश्यकता हो भन्ने कुरा मलाई लाग्छ र त्यतातिर हामीले ध्यान दिन जरूरी छ र हामी सबैले विचार विमर्श गरेर यो संसदले यसलाई एउटा परिमार्जित गरेर यो विधेयकलाई हामीले राम्रो ऐन बनाउन जोड़ गर्नुपर्छ भन्ने मलाई लाग्छ। र अन्तिममा यो विधेयकको नामाकरण रामराजा प्रसाद सिंह पूर्ववक्ता मान्यज्यूले राख्नु भएको छ, नेपालको गणतान्त्रिक आन्दोलनको एउटा सपनाकार, गणतान्त्रिक व्यवस्थाको एउटा सपनाकार, मधेसमा जन्मिएका एक नेपाली नागरिक उहाँको नामबाट यो राखिएको छ। यसमा पनि म समर्थन व्यक्त गर्न चाहन्छु, सम्मान गर्न चाहन्छु र यो सबै सरकारको सामूहिक प्रयासको उपज हो। यस अगाडि नै गठन आदेश विगतमै भएर पटक पटक यसमा चाहिँ पूर्वाधार निर्माण गर्ने कामहरूको प्रयास भएको छ। एउटा कुरा हामीले के ख्याल गर्नुपर्छ भने न्याम्स अथवा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा यो अस्पतालहरू र प्रतिष्ठानको दोहोरो शासन चल्दाखेरि आन्तरिक प्रशासन र सुव्यवस्था कायम गर्न धेरै समस्याहरू छन्। त्यो कुरामा पनि यो सदनको ध्यान जानेछ र हामी न्याम्सको जस्तो गन्जागोल यसमा पार्ने छैनौं। जहाँ गजेन्द्र नारायण सिंह अस्पताल जोड्ने कुरा छ त्यतातिर
1: मान्य सदस्य परमिला कुलुजू, त्यसपछि मान्य सदस्य माधव बहादुर थापा।
2: सम्माननीय सभामुख महोदय, राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै केही धारणा राख्न चाहन्छु। मध्य प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानलाई प्रवर्धन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा सर्वसाधारण नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित यो प्रतिष्ठान स्थापना गर्न खोजेको छ। विधेयकको मूल भावना र उद्देश्यप्रति मेरो समर्थन रहेको छ, तर नयाँ प्रतिष्ठान स्थानमा गर्ने मात्र पर्याप्त हुँदैन। आज देशभर सञ्चालनमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज तथा शिक्षण अस्पतालहरूको अवस्था, गुणस्तर, पूर्वाधार, जनशक्ति व्यवस्थापन र नियमनको पत्रलाई समेत सरकारले गम्भीरतापूर्वक समीक्षा गर्न आवश्यक छ। सभामुख महोदय, हामीले हरेक वर्ष ठूलो संख्यामा डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य प्राविधिक जनशक्ति उत्पादन गरिरहेका छौं, तर दुःखको कुरा उनीहरू मध्ये धेरैलाई अध्ययन पूरा गरेपछि विदेश चिन्ह पर्ने बाध्यता छ। आज चुनौती केवल स्वास्थ्यकर्मी उत्पादन गर्ने मात्र होइन, उत्पादन भएका दक्ष जनशक्तिलाई देशभित्र टिकाउनु पनि हो। त्यसैले स्वास्थ्य शिक्षा र रोजगारी बीचको सम्बन्धलाई अझ मजबूत बनाउन आवश्यक छ। अन्यथा हामीले लगानी गरेर उत्पादन गरेको दक्ष जनशक्ति विदेशको स्थापना प्रणालीलाई बलियो बनाउने तर हामीले आफ्नै स्वास्थ्य प्रणाली जनशक्तिको अभावबाट जुडिरहने अवस्था कायम रहन्छ। यस प्रतिष्ठानलाई केवल डिग्रीमा प्रदान गर्ने अवस्थाको संस्थाको रूपमा होइन, अनुसन्धान, नवप्रवर्धन, विशेषज्ञ, जनशक्ति विकास र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्न सकियो भने यसले मध्य प्रदेश मात्र होइन समग्र देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ। अन्त्यमा विधेयकको मूल उद्देश्यप्रति समर्थन व्यक्त गर्दै स्वास्थ्य क्षेत्रको समग्र सुधार, प्रभावकारी नियमन तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनसँगै उनीहरूलाई देशमै टिकाइराख्ने नीतिगत व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य माधव बहादुर थापा, त्यसपछि मान्य सदस्य समीना मिया।
3: सम्माननीय सभामुख महोदय, रामराजा प्रसाद विधेयक प्रतिष्ठान विधेयकको 2083 माथि मैले आफ्नो धारणा राख्न चाहन्छु। निश्चित रूपमा सरकारले एकै गरेर होला यसपटक स्वास्थ्यको क्षेत्रबाट मधेसी जनतालाई न्याय दिउँ र एउटा प्रतिष्ठान अरू धेरै देशभरका प्रदेशहरूमा रहेको अवस्थामा यहाँ रहेन, मधेसी जनतालाई पनि चाहियो, चाहिन्छ भन्ने ठहर गर्यो, त्यसमा म पूर्ण खुसी छु, आभारी छु। किन सबै क्षेत्रका जनताको स्वास्थ्यको अधिकार समान हुन्छ, त्यो संवैधानिक हक हो। तर भरै प्रतिष्ठानहरू खुल्दै गर्दा हिजो खुलेका प्रतिष्ठानहरूको पनि के कस्तो अवस्था छ, उनीहरूले दिएको सेवा र जनशक्ति उत्पादनमा कुन किसिमको स्तर छ भन्ने कुरालाई पनि सरकारले हेक्का राख्नुपर्दछ। सँगसँगै एउटा भनाइ छ, भुइँको टिप्दा पोल्टोको नपोखियोस् भने जस्तै हरेक नयाँ प्रतिष्ठान, परिषद वा राष्ट्रमा लायक र चाहिँदा संस्थानहरूको निर्माण गर्दा हिजोका संस्थानहरूको पनि गरिमालाई उत्तिकै बचाएर र जोगाएर लैदियो भने सिङ्गो क्षेत्रको विश्वसनीयता राष्ट्रमा बढ्न जाने गर्दछ। त्यसकारण आज देशभरि करिब करिब 9 प्रतिष्ठानहरू छन्। अब यसपछि 10 हुने होला। 27 मेडिकल कलेजहरू चलिरहेका छन्। तर पनि हाम्रो स्वास्थ्यको हकमा सदनमा सधैँकहीँ केही पुगेन, कहीँ कहाँ के अभाव हो र यो अभाव र पीडाले हामीलाई कहिल्यै पनि शान्तसँग बस्न दिएको छैन। तर हामी यो आशा गर्नुपर्दछ कि अब यी मेडिकल कलेजहरूको संख्यालाई बढाएर हुन्छ कि प्रतिष्ठानहरूको सेवामा, विशेषज्ञतामा, प्रविधिमा, कुन कुरामा त्यसको अभावलाई पूर्ति गरेर हुन्छ। अबका दिनमा नेपाली जनताले स्वास्थ्यको क्षेत्रमा अधिकार सहितको र राज्यलाई पनि आत्मनिर्भर हुने आधार सहितको अवस्था हामीले सिर्जना गर्न सक्यौं भने यी प्रतिष्ठानहरूले र मेडिकल कलेजहरूले लिएको साँचो लक्ष्य पूरा हुन्छ। सरकार जनताको स्वास्थ्यभन्दा अरू ठूलो कुरा केही हुन सक्दैन भन्ने मान्यताका साथ अगाडि बढ्नुपर्दछ भन्ने मेरो भनाइ राख्दै यो विधेयकलाई सफल कार्यान्वयनका लागि आभारी छु। धन्यवाद।
1: मान्य सदस्य परशुराम तामाङ, त्यसपछि मान्य सदस्य टुका भद्रा हमाल।

0: सभामुख महोदय, सबभन्दा पहिला त रामरजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकप्रति म सैद्धान्तिक रूपमा सहमति जनाउँछु। एउटा गणतान्त्रिक नेताको सम्मानमा यो बन्न लागेको छ। मेरो शुभकामना पनि छ यो राम्रोसँग चल्ने गरी बनोस्। खास हेरिकन नेपालको सन्दर्भमा यो विश्व स्वास्थ्य संघको स्ट्यान्डर्ड अनुसार झण्डै 4-5 जना, 1000 जनसंख्यामा 4-5 जना डाक्टरको प्रोफेसर हेल्थ प्रोफेसनल देखिन्छ भने नेपालमा हामी अलिक दयनीय स्थितिमा छौँ। त्यसो भएको हुनाले हामीलाई यसको आवश्यकता छ भन्ने कुरामा मेरो सहमति छ। मेरो यसमा 2-3 वटा कुरा पनि राम्रो कुरा मैले देखेको छु। यसमा चाहिँ विद्यार्थीमा पनि स्टाफहरू राख्ने कुरामा पनि पदाधिकारी राख्ने कुरामा पनि समावेशितलाई जोड दिएको रहेछ। यो चाहिँ अहिलेसम्मको यो प्रतिष्ठान विधेयकहरूमा सबभन्दा राम्रो लाग्यो। त्यो दृष्टिकोणले, समावेशिताका दृष्टिकोणले मलाई मेरो त्यसमा समर्थन छ। मलाई 2-3 वटा प्रश्न छ यसमा। एउटा चाहिँ के देखेँ भने यो एउटा प्रतिष्ठान बनाइएको छ तर यसको स्ट्रक्चर यति हेभी छ, यो युनिभर्सिटी त्रिभुवन विश्वविद्यालय जस्तो स्ट्रक्चरमा छ। त्यसो भएर कता कता यो दुईटाको बीचमा म्याचिङ भएन कि भन्ने, त्यस कारण यो विषयमा चाहिँ यो के अरे समितिमा जाँदा अलिक गम्भीरतापूर्वक छलफल गर्नुपर्छ कि, किनभने एउटा प्रतिष्ठान बनाउने र अर्को के पनि छ भन्दाखेरि यो प्रदेशलाई प्रदेशको अनुसूचीमा, प्रदेशको अधिकारको अनुसूचीमा पनि स्वास्थ्यको कुरा छ, संघमा पनि छ। त्यसकै यो दुईटाको बीचमा हामीले अलिक भिन्नता ल्याउनुपर्छ भन्ने पनि मलाई लाग्छ। किनभने सबै कुरा हामीले प्रदेशको कुरा पनि संघमै संघकोमा ल्याउने अनि संघकोले प्रदेशको सबै गर्दाखेरि मिसमास गर्दाखेरि चाहिँ यो अलिकति हेभी भयो कि भन्ने मलाई लागेको छ। त्यसो भएको हुनाले मेरो एउटा यो विषयमा मेरो सुझाव छ। अर्को चाहिँ नेपाल के देखियो भन्दा यस्तो प्रदेश प्रदेश अन्तर्गत बसेको बनाइएको देखियो। त्यसो भएको हुनाले बरु स्वास्थ्य मन्त्रीज्यूसँग मेरो एउटा रिक्वेस्ट चाहिँ के छ भने स्वास्थ्य विज्ञानको क्षेत्रमा, स्वास्थ्य विज्ञानको क्षेत्रमा यो चाहिँ चलाउनको लागि हस्पिटल चलाउने एउटा अम्ब्रेला ऐनको आवश्यकता हो कि, जसले गर्दा हामीले सबैलाई तपाईँको चाहिँ संघीय सरकारले कसरी हेर्ने भन्ने त्यसमा हामीले एड्रेस गर्न सक्यौँ भने सम्भवतया रिजनलमा हामी प्रदेशलाई छोड्न सक्छौँ। त्यसो भएको हुनाले यसलाई अलिक गम्भीरतापूर्वक लियोस्। अरू कुरामा मेरो सहमति छ। धन्यवाद।
1: मान्य सदस्य टुका भद्रा हमाल, त्यसपछि मान्य सदस्य गुरूप्रसाद बराल।

0: सम्माननीय सभामुख महोदय, म रामराजा प्रसाद सिंह, स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 माथिको छलफलमा केही महत्वपूर्ण सुझावहरू राख्न चाहन्छु। नागरिकले स्वास्थ्य अधिकारलाई व्यवहारमा सुनिश्चित गर्नु, गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवा जनताको घर दैलोसम्म पुर्याउनु र दक्ष जनशक्ति उत्पादन गर्नु यो प्रतिष्ठानको मुख्य उद्देश्य रहन्छ। त्यसैले यो विधेयक पारित गर्दा हामीले गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ के यो प्रतिष्ठान एउटा भवन र कार्यालयमा सीमित हुने हो कि पूर्वी मधेस सहित देशकै स्वास्थ्य शिक्षा अनुसन्धान र उपचारको महत्वपूर्ण केन्द्र बन्ने हो। यो प्रतिष्ठानलाई कागजमा होइन परिणाममा बलियो बनाउनु पर्छ। नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको मूल उद्देश्य अध्ययन अध्यापन अनुसन्धानसँगै गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। त्यसैले पहिलो कुरा प्रतिष्ठानको अस्पताललाई सर्वसाधारण नागरिकको पहुँचमा हुने गरी विकास गर्नुपर्छ। गरीब, विपन्न, दलित, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायको उपचारका लागि ठूलो रकम खर्च गरेर काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। प्रतिष्ठानले यसको भूमिका खेल्नुपर्ने हुन्छ। र तेस्रो कुरा, स्वास्थ्य शिक्षा महँगो र पहुँचभन्दा बाहिरको विषयमा बन्न दिनु हुँदैन। स्थानीय तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीले पनि चिकित्सा शास्त्र, नर्सिङ तथा अन्य स्वास्थ्य विज्ञान पढ्न सक्ने वातावरण बनाउन छात्रवृत्ति र समावेशी अवसरको स्पष्ट व्यवस्था आवश्यक छ। आज नेपालबाट ठूलो संख्यामा युवा स्वास्थ्यकर्मी तथा चिकित्सक विदेश जाने अवस्था छ। त्यसैले प्रतिष्ठानले गुणस्तरीय शिक्षा मात्र होइन अनुसन्धानमुखी र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने केन्द्र बन्नुपर्छ। म विशेष गरी अनुसन्धानको विषयमा जोड़ दिन चाहन्छु। प्रतिष्ठान यसको महत्वपूर्ण पदमा नियुक्ति गर्दा राजनीतिक पहुँच होइन योग्यता, अनुभव, प्रतिस्पर्धा र पारदर्शी नेतृत्व क्षमतामा आधारित बन्नुपर्छ। हामीले विगतका स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुभवबाट सिक्नुपर्छ। प्रतिष्ठानको उद्देश्य पूरा गर्न आवश्यकता शैक्षिक स्वतन्त्रता र सक्षम संस्थागत संरचना महत्वपूर्ण हुन्छ। सभामुख महोदय, अस्पताल सञ्चालन गर्न आवश्यक उपकरण, विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक जनशक्ति र पर्याप्त बजेट नदिने हो भने यो प्रतिष्ठान अर्को अधुरो परियोजना बन्न सक्छ। त्यसैले सरकारलाई मेरो आग्रह छ, प्रतिष्ठानको गुरु योजना बनोस्, अस्पताल सञ्चालनको
1: माननीय सदस्य गुरू प्रसाद बराल, त्यसपछि माननीय सदस्य अंकिता ठाकुर।

0: सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न लागि बनेको विधेयकको सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्न आएको छु। मलाई अत्यन्त खुशी लागेको छ। राम राजा प्रसाद सिंह एउटा गणतन्त्रको विचार राख्ने प्राविधिक व्यक्तित्व मात्र होइन, नेपालको बौद्धिक क्षेत्रको अनेक चुनौतीका मोर्चाहरूमा उहाँले आफूलाई अब्बल साबित गर्नुभएको एउटा राजनेता हो। आज उहाँको सम्मानमा यो संस्थाको स्थापनाको लागि हामीले 2080 सालको पूर्वाधार विकाससँग सम्बन्धित गठन आदेश गरेर यसको श्री गणेश भएको थियो र आज यसले कानूनी एउटा महत्वपूर्ण आधार प्राप्त गर्दैछ। यो सुखद अनुभूति म सर्वप्रथम सबैको बीचमा सम्प्रेषण गर्न चाहन्छु। दोस्रो, यसले करिब 7 लाख जनसंख्या भएको सप्तरीको राजविराजलाई आधार बनाएको छ र झन्नै 61 लाख भन्दा बढ़ी जनसंख्या भएको मधेशको पूर्वी क्षेत्रमा यो शुरूआत हुन लागेको छ। यस अर्थमा पनि यो महत्वको जनसंख्याको आधार क्षेत्रभित्र शुरूआत हुँदैछ। अर्को महत्वपूर्ण पक्ष, तेस्रो, सप्तरी सिराहा लगायतको मधेशले जहिले सुकै पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नको लागि या त कोशी प्रदेशको विराटनगर धरानमा धाउनुपर्ने या त राजधानी आउनुपर्ने नभए मित्रराष्ट्र भारतका विभिन्न शहरहरू चार्नुपर्ने बाध्यकारी अवस्था थियो। अब यो प्रतिष्ठानको स्थापनाले मधेशमै जनशक्ति उत्पादन गर्ने एउटा आधार सृजना भएको छ। यसप्रति पनि म सन्तोष व्यक्त गर्न चाहन्छु। यो विश्वविद्यालयमा चिन्ता अघि मान्य सदस्यले गरे जस्तो हुँदैन। पूर्वाधार विकासको लागि राज्यले लगानी गर्नुपर्छ। यो प्रतिष्ठान आत्मनिर्भर भएर चल्न सक्छ, आय आर्जन गर्न सक्छ र त्यो क्षेत्रको स्वास्थ्य र आधारभूत अरू सेवाहरू प्रदान गर्न सक्छ। त्यसो भएको हुनाले अरू विश्वविद्यालय जस्तो बोझिलो होइन, आत्मनिर्भर विश्वविद्यालय रूपमा यसले अगाडि बढाउनुपर्छ।
1: मान्य सदस्य अंकिता ठाकुर, त्यसपछि मान्य सदस्य पुष्पराज कणेल।
2: सम्माननीय सभामुख महोदय, धेरै वर्षदेखि रोकिएर बसेका राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक 2083 ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुन पहल गरेको छ र त्यसका लागि म मन्त्रालय र नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। मध्य प्रदेशको लागि यो एउटा बहुप्रतीक्षित र ठूलो पेन्डिङ प्रोजेक्ट थियो। यस प्रतिष्ठानको निर्माण र एनको निर्माणले समग्र सप्तरी मात्र नभई पूरै मधेस प्रदेशका स्वास्थ्य र चिकित्सक शिक्षा क्षेत्रमा ऐतिहासिक क्रान्ति ल्याउनेछ। यस विधेयकमा धेरै राम्रा कुराहरू समावेश गरिएका छन्, तर म केही महत्वपूर्ण विधेयकमाथि दफावार छलफलको क्रममा विधेयकलाई अझै व्यावहारिक, सर्वसमावेशी र दीर्घकालीन रूपमा बलियो बनाउनका लागि दफा 19 उपदफा 3 खण्ड कमा रहेका केही प्रावधानहरूमाथि सुधार गर्नुपर्ने आवश्यक म देख्दछु। पहिलो कुरा, विद्यमान दफा 19 उपदफा 3 कमा उपकुलपति वा सो सरहको पदका लागि चिकित्सा शिक्षामा स्नातक गरी कम्तीमा 5 वर्षको प्राध्यापक पदमा काम गरेको हुनुपर्ने अनि संकुचित प्रावधान छ। यो व्यवस्था अन्य विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तुलनामा भेरी क्लोज पेक रहेको म ठान्दछु। दोस्रो कुरा, मधेस प्रदेशको विद्यमान यथार्थलाई हेर्ने हो भने यहाँ प्राध्यापक तथा वरिष्ठ चिकित्सकहरूको संख्या एकदमै सीमित रहेको छ। यसका संकुचित मापदण्ड कायम राख्दा योग्य व्यक्ति नपाएका उपकुलपति जस्ता महत्वपूर्ण पद रिक्त रहने र प्रतिष्ठानको सञ्चालन नै प्रभावित हुने गम्भीर जोखिम देख्दछु। त्यसैले मेरो सुझाव छ, मान्यता प्राप्त विश्वविद्यालय र शिक्षण संस्थाबाट चिकित्सा शास्त्रमा कम्तीमा मास्टर्स तहको उपाधि प्राप्त गरेको र कुनै पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय वा शिक्षण संस्था वा शिक्षण अस्पताल स्वास्थ्य सम्बन्धी प्राज्ञिक संस्थाका कम्तीमा 10 वर्षको अनुभव हासिल गरेको तथा प्राध्यापक पदमा कायम कार्य गरेका वा स्वास्थ्य सेवाको 10औं तह वा सो भन्दा माथिको पदमा कार्य गरेका र कम्तीमा 5 वर्षको प्राध्यापन अनुभव भएका दक्ष चिकित्सकलाई पनि समेट्ने गरी दायरा फराकिलो बनाउनुपर्छ। किनभने सप्तरीको खण्डमा के छ भने त्यहाँ रहेको अस्पतालमा जुन मेसो हुनुहुन्छ उहाँहरू पनि 10औं तहको मात्रै हुनुहुन्छ, 11औं तहको डाक्टरहरू त त्यहाँ जान पनि मान्नुहुन्न। यदि हामीले एकदमै क्लोज पेक्समा यसलाई बनायो भने फेरि पनि त्यो पद रित्त गएर चाहिँ यतिकै खाली गएर जान्छ भन्ने मान्यता म ठान्छु। यदि हामीले स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पताल र प्राज्ञिक क्षेत्रका अनुभव हासिल गरेका यस्ता थप योग्य व्यक्तिहरूलाई अवसर दियौं भने यसले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पारदर्शी प्रभावकारी र दीर्घकालीन रूपमा थप बलियो बनाउने ठूलो सहयोग पुर्याउनेछ। यी सुधारका बुदाहरूलाई ध्यानमा राखी विधेयकलाई अझै परिमार्जित र उत्कृष्ट बनाउनु हुने म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य पुष्पराज कणेल, त्यसपछि मान्य सदस्य निनु कुमारी कर्ण।

0: సమాన్యస్వామి మహోదయ. రామరాజప్ప శాస్త్రి స్వాస్థ్య విజ్ఞాన ప్రతిష్టాన్ స్థాపన గారిన బనేది విధేయకు సందర్భం మ థరే కురా రాఖన చాహన్చు. యో కామ స్వాగత యోగ్యై ఛ. ధరే పహిలి దేఖి యస్కు అవధారణా ఆయకు హో ర యల్లై అగాడి బడౌందై లాగేకు హో. అయిలి యస్కు అవసర జుర్యు యో రామ్రో కామ భోకు ఛ. మదేశ్ నేపాల్కు ఆధా భందా బడి జనసంఖ్య భయకు ప్రదేశ్ హో. त्यो प्रदेशमा मानव विकास सूचकांकको हिसाबले पछाडी परेको प्रदेश पनि हो. त्यो गरिबी पनि त्यही अनुसार छ. स्वास्थ्यको हिसाबले पनि निकै पछाडि परेको स्थितिमा यो प्रतिष्ठान स्थापना भएर राम्रोसँग सञ्चालन भएको स्थितिमा त्यसले समग्र मधेसको विकासको लागि सहयोग गर्छ भन्ने म आशा गर्दछु. अब यसको चाहिँ अब स्ट्रक्चरहरूमा केही कुराहरू चाहिँ अलिकति पोलिटिसाइज हुने हो कि भने जस्तो पनि देखिन्छ. अलि धेरै अधिकार सहकुलपतिमा लगेर केन्द्रित गरेको मैले देखेँ. त्यो नहोस् र स्वायत्त हिसाबले यो चल्न सकोस्. साधन र स्रोतको हिसाबले पनि यसमा पर्याप्तता आओस्. साधन स्रोत नभइकन चल्न सक्दैन. हुन त यसमा संघीय सरकारले, प्रदेश सरकारले, स्थानीय सरकारले सबैले सहयोग गर्न सक्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय अनुदानहरू पनि आउन सक्ने भन्ने कुराहरू राखिएको छ. तर अब राखेर मात्रै त हुँदैन, पछि त्यसलाई थायी व्यवस्था गर्नुपर्ने हुन्छ. विज्ञताहरू धेरै ल्याउनुपर्ने आवश्यकता भएको कारणले गर्दा पनि साधन र स्रोतमा अलिकता चाहिँ ध्यान दिउँ भन्ने म ठान्दछु. अनि अब स्वायत्तताका विषयमा अब यो एउटा डिम्ड युनिभर्सिटीको रूपमा आउन लागेको मैले ठान्दछु. र त्यो हिसाबले एउटा स्वायत्त संस्थाको रूपमा बढी चल्न दिने, अब हाम्रो नेपालको यो समस्या नै बलि राजनीति गर्छु भन्नेले पनि राजनीति गर्ने, राजनीति गर्दिन भनेर पनि राजनीति नै गर्ने यो समस्या त हाम्रो छँदैछ. त्यसो हुनाले अब यो एकाडेमिक इन्स्टिट्युसनमा राजनीति नहोस् भन्ने हिसाबले पनि हामी सतर्क हुनुपर्ने हुन्छ. एकाडेमिक हिसाबले नै यो चलोस्, यही शुभकामना म व्यक्त गर्दै बिदा हुन्छु. हस्, धन्यवाद.
1: मान्य सदस्य निनु कुमारी कर्ण, त्यसपछि मान्य सदस्य विष्णुमाया विका.

0: सम्मान्य सभामुख महोदय, राम राजा प्रसाद सिंह, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विधेयक 2083 माथि सैद्धान्तिक छलफलमा केही धारणा राख्न चाहन्छु। संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था पनि रहेको छ। प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज सुलभ उपलब्धता गराउने जिम्मेवारी राज्य पक्षको हो, तर विडम्बना सबैभन्दा संवेदनशील संस्था अस्पतालले अव्यवस्थित स्वास्थ्य उपचार उपलब्ध बिरामीहरूलाई स्वास्थ्य उपलब्धतामा जहिले पनि हेलचेक्राइ गरेको देख्दा चिन्ताको विषय बनेको छ। मधेसमा स्थापना भइरहेका सञ्चालनमा रहेका मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारितामा पनि सरकारले ध्यान पुर्याउनु पर्ने आवश्यकता देखेको छु। त्यस्तै सरकारले राजविराजमा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव अघि सारेकोमाथि मेरो केही जिज्ञासा पनि छ। प्रतिष्ठान बनेपछि यसको सञ्चालन खर्च कसरी व्यवस्थापन गरिनेछ? आवश्यक विशेषज्ञ चिकित्सक प्राध्यापक नर्स तथा प्राविधिक जनशक्ति कहाँबाट ल्याइनेछ? भवन र भौतिक पूर्वाधार निर्माण मात्रै गरेर प्रतिष्ठान सफल हुने हो र भन्ने कुरामा मेरो जिज्ञासा छ। त्यस्तै मधेसका दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध कसरी गराउने तर्फ राज्य गम्भीर जिम्मेवारी हुनुपर्छ। आर्थिक अवस्था कमजोर जेहेन्दार विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षा हासिल गर्न सक्ने सहुलियत तथा छात्रवृत्तिको व्यवस्थापनको आवश्यकता पनि देख्छु। त्यसप्रति सरकारलाई म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। त्यसैले विज्ञान प्रतिष्ठानहरू मात्र स्थापना होइन कि त्यसलाई कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने, कार्यान्वयन गर्ने, त्यसको अनुगमन कसले गर्ने र हाम्रो नागरिकहरू जुन न्यूनवर्गीय छन्, जसको अवस्था गम्भीर छ, आर्थिक अवस्था गम्भीर छ, त्यस्ता नागरिकहरूले कसरी सहज र सुलभ रूपमा उपचार पाउनुपर्छ, स्वास्थ्य सेवा पाउनुपर्छ र गरीब परिवारका, न्यून आर्थिक भएका परिवारका जहिन्दार बच्चाहरूले पनि यो प्रतिष्ठानहरूमा, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा छात्रवृत्तिहरूको पनि व्यवस्था हुनुपर्छ। त्यसप्रति पनि म स्वास्थ्य मन्त्रीलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य विष्णु माया विक, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।
2: सम्माननीय सभामुख महोदय, रामराजा प्रसाद सिंह, स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न भनेको विधेयकको सैद्धान्तिक छलफलमाथि म आफ्नो धारणा राख्ने अनुमति चाहन्छु। रामराजा प्रसाद सिंह नेपालको लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनसँग जोडिएको ऐतिहासिक व्यक्तित्वको नाममा स्थापना हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनताको स्वास्थ्य अधिकार र गुणस्तरीय स्वास्थ्य शिक्षाको व्यावहारिक कार्यान्वयन मार्फत उहाँको योगदानलाई संस्थागत रूपमा स्मरण गर्न सक्नु पर्दछ। सभामुख महोदय, प्रतिष्ठान स्थापना गर्नु मात्र ठूलो कुरा होइन, प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु महत्वपूर्ण कुरा हो। विधेयक पारित भएपछि वर्षौंसम्म भवन, जनशक्ति र बजेटको अभावमा प्रतिष्ठान अल्पत्र पर्ने अवस्था आउन दिनु हुँदैन। पहिलो कुरा, अस्पताल शैक्षिक भवन, प्रयोगशाला, छात्रावास, पुस्तकालय तथा आवश्यक उपकरणको निर्माणलाई ध्यान दिनु जरूरी छ। प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक, नर्सिङ जनशक्ति, प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिको पर्याप्त व्यवस्था हुनुपर्छ। चिकित्सा शिक्षा, नर्सिङ, जनस्वास्थ्य, प्रयोगशाला विज्ञान तथा आवश्यक स्वास्थ्य सम्बन्धी विषयमा गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्र बनाउनुपर्छ। प्रतिष्ठानले आर्थिक रूपमा कमजोर, विपन्न, दलित, महिला, सीमान्तकृत तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्दछ। त्यसका लागि प्रतिष्ठानलाई पर्याप्त बजेट तथा आर्थिक स्रोतको व्यवस्था राज्यले गर्नुपर्छ। त्यसैले म यस विधेयकको सैद्धान्तिक उद्देश्यप्रति समर्थन जनाउँदै प्रतिष्ठानको स्वायत्तता, पारदर्शिता, पदाधिकारी नियुक्ति, बजेट पूर्वाधार, जनशक्ति, छात्रवृद्धि अनुसन्धान र विपन्न नागरिकको स्वास्थ्य पहुँचलाई प्रभावकारी बनाउन आग्रह गर्दछु। यस प्रतिष्ठानले मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनको आधार तयार गरोस्। गजेन्द्र नारायण सिंह अस्पतालको अगाडि सड़क पेटीमा बबिता पासवानले बच्चा जन्माउन बाध्य भइन्। अबदेखि कुनै पनि आमाले सड़क पेटीमा बच्चा जन्माउन नपरोस्। हरेक अस्पतालमा निशुल्क प्रसूतिको व्यवस्था मिलाउन म सरकारको ध्यान आकर्षण गराउँछु। धन्यवाद।
1: मान्य सदस्य साजिता खातुन सिद्दिकी, त्यसपछि मान्य सदस्य मोहनलाल आचार्य।
3: सम्माननीय सभामुख महोदय, अस्सलाम वालेकुम। स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 रामराजाकै सवालमा हामी छलफल गर्दैछौ र यसमा मैले देखेको राज विराजमा जुन स्थापना गरिँदैछ यो मध्य प्रदेशमा संहिता स्तरको स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना यो 2075 सालमा यसको चाहिँ छलफल भएर अगाडि बढेको रहेछ। राजविराज 10 करिब 61 बिघा 6 कट्ठा जग्गा 30 वर्षको लागि उपलब्ध गराउने व्यवसाय भएको भन्छ। अब यो लिजमा हो कि आफ्नै ल्यान्ड हो, एकचोटि मन्त्रीज्यू रिपोर्टले यसो भन्छ। त्यसले गर्दा यसको संरचना एकदम ठूलो छ, प्लान एकदम ठूलो छ। त्यसकारणले लिजमा 30 वर्षको माथि हो भने सरकारको लगानीलाई हामी कसरी हेर्न सक्छौ भन्ने कुरा हेर्नु पर्ला। 300 शैयाको शिक्षण अस्पतालको योजना तयार भएको छ, यसको वातावरणीय अवस्था पनि राम्रो देख्छु। यीआईए प्रक्रिया अगाडि बढेको देखिन्छ। रामराजा प्रसाद सिंहको नाममा प्रतिष्ठान खोल्नु मात्र पर्याप्त होइन, अब राजविराज र सम्पूर्ण मधेसका जनताले यसको सेवा कहिले पाउने भन्ने कुरामा हामी बहस गरिरहेका छौं। यो बहस पनि त्यसैलाई निरन्तरता रूपमा अगाडि लैजानेछ। 300 शैयाको अस्पताल कहिले शुरू हुन्छ? वर्षौंदेखि छुट्याएको बजेट किन खर्च हुन सकेन? अब सरकारले यसमा समय सीमा तोकेर काम चाहिँ पूरा गर्नुपर्छ भन्ने कुरा हामी सदनबाट पनि यो आवाज दिन चाहन्छौ, किनभने मधेसको सवाल छ, मधेस पछाडि परेको छ। त्यहाँको एजुकेसनको कुरा गरौं, त्यहाँको हेल्थको कुरा गरौं, त्यहाँको इन्कमको कुरा गरौं, किनभने मधेसलाई अगाडि ल्याउँदा देश पनि झन माथि जान्छ भन्ने कुरा हामी सबैलाई थाहा छ। त्यसकारणले 300 शैयाको अस्पताल विशेषज्ञको सवाल पनि आउँछ, मेडिकल शिक्षा छात्रवृत्तिको सवाल, स्थानीय जनशक्ति र यसको कार्ययोजना निकै प्रभावकारी रूपमा मैले देखेँ। तर पनि गरीब विपन्न महिला दलित जनजातिको सवालमा एउटा च्याप्टरमा छुट्याउँछ, तर छुट्याउँदैमा सबै कुरा सुनिश्चित हुन्छ भन्ने कुरा देखिँदैन। त्यसले गर्दा पैसा भएको मात्रैले पढ्ने हो भने अहिले पनि हामीले देखिरहेका छौँ, जसको जोसँग पैसा छ त्यसले पढिरहेछ। केही मुस्लिम कम्युनिटीको एकजना बहिनी दाङको हुनुहुन्छ जो मधेसमा पढिरहनु भएको छ नाम निकालेर, तर पनि उहाँको फिसहरू नभए पनि खान बस्न यति गाह्रो भएको छ। हामीले त्यसको बारेमा छलफल गर्दैछौँ। त्यसकारणले गर्दा डक्टर एउटा गरिब परिवारबाट जाँदा हामीले हेरेको सपना, देशले हेरेको सपना पनि पक्कै पनि त्यो साकार हुनेछ। र प्रतिष्ठानको स्वायत्तता र जवाबदेहिता दुवै स्पष्ट हुनुपर्छ। यसको स्पष्ट भएन भने हामी भोलिका दिनमा गएर हामी अल्झिन्छौँ। जस्तो दाङमा एउटा बाल अस्पताल हामीले बनायौं इन्डिया एम्बेसीकै पैसाबाट, त्यो मेरो नेतृत्वमा फाइनल भयो। हामी
1: मान्य सदस्य मोहनलाल आचार्य, त्यसपछि मान्य सदस्य प्रभा ढकाल।
4: सम्मान्य सभामुख महोदय, मान्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावको स्वागत र समर्थन गर्दै मेरा केही सैद्धान्तिक अवधारणा राख्ने अनुमति चाहन्छु। खास गरी सम्मान्य सभामुख महोदय, यो दुईटा विषयसँग जोडिएको विषय छ, एउटा स्वास्थ्यको अधिकारसँग सम्बन्धित विषय र दोस्रो शिक्षाको अधिकारसँग सम्बन्धित विषय। स्वास्थ्य सम्बन्धी अधिकार नागरिकको आधारभूत अधिकारको विषय हो र शिक्षा सम्बन्धी अधिकार पनि नागरिकको आधारभूत अधिकारसँग सम्बन्धित विषय हो। नेपाल पक्ष भएको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, नागरिक तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध दुईटैमा स्पष्ट रूपमा शिक्षाको आधारभूत शिक्षा र आधारभूत स्वास्थ्यको अधिकारको व्यवस्थाहरू गरिएको छ र त्यही बमोजिम नेपालको संविधानको धारा 31 आधारभूत शिक्षाको अधिकारको विषय र धारा 35 आधारभूत स्वास्थ्यको अधिकारको विषय संलग्न गरिएको छ र खास गरी यो दिगो विकास लक्ष्यको लक्ष्य नम्बर 3 र 4 पनि दुईटै कुराहरूमा अत्यन्तै जोड गरिएको छ। विधेयक हेर्दाखेरि यसको उद्देश्य र आधारहरू स्पष्ट छन्। सार्वभूत व्यवस्थाहरू संस्थागत संरचनाहरू प्रष्ट रूपमा उल्लेख गरिएको छ। संघीयताको मर्म र भावना अनुकूल देखिएको छ। स्वास्थ्य कर्मीको उत्पादन गर्ने उपचार र स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ। जम्मा 48 दफामा समेटिएको विधेयकमा केही ध्यान दिनुपर्ने कुराहरू पनि छन्। जस्तो उदाहरणको निम्ति खास गरी यो संरचनागत व्यवस्था अलि हेभी भएको हो कि भन्ने मैले पनि देखेको छु र अर्को स्पष्ट क्षेत्राधिकारको व्यवस्थाहरूमा ध्यान दिनुपर्ने भएको छ। सर्वोच्च अदालतको हामी कहाँ एउटा फैसला छ, हामीले स्ट्रक्चरहरू बनाउँदाखेरि समावेशी प्रतिनिधित्व हुनुपर्छ र संविधानको धारा 38 धारा 4 पनि हेर्ने हो भने समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा राज्यका प्रत्येक निकायमा हुनुपर्ने कुरा राखिएको छ र हामीले यहाँ त्यस्तो देखिएको छैन। दक्ष जनशक्तिको व्यवस्था, उपयुक्त पूर्वाधार, सुशासनको सुनिश्चित हुनुपर्ने विषयहरू पनि हामीले ध्यान दिनुपर्ने विषय छन्। त्यो बाहेक एउटा गम्भीर विषय छ, खास गरी यो विधेयक हेर्दाखेरि हामीले संघीय स्तरको संघीय व्यवस्थापिकाले नै जारी गर्ने भएपछि संघीय कानून नै मान्न पर्यो र संघीय स्तरकै चाहिँ यो व्यवस्था हो भन्ने ठान्न पर्यो। तर विश्वविद्यालय सम्बन्धी व्यवस्था चाहिँ केन्द्रीय विश्वविद्यालय चाहिँ संघको अधिकारको सूचीमा अनुसूची 5 व्यवस्था गरिएको छ संविधानमा। प्रदेश स्तरको विश्वविद्यालय चाहिँ प्रदेशको एकल अधिकारको सूचीमा अनुसूची 6 व्यवस्था गरिएको छ र सँगसँगै चाहिँ अनुसूची 9 पनि साझा अधिकारको सूचीको रूपमा पनि यसलाई व्यवस्था गरिएको छ। त्यसले गर्दा यो विश्वविद्यालय संघीय विश्वविद्यालय हुने हो कि प्रदेश स्तरको विश्वविद्यालय हुने हो, एउटा विषय। दोस्रो, यदि प्रदेश स्तर संघीय स्तरको विश्वविद्यालय हुने हो भने प्रदेश स्तरको सरकारसँगको यसको समन्वय र सम्बन्ध कस्तो हुने हो, कहीँ त्यति धेरै खुलेको छैन, त्यसलाई खुल्ने गरी लिएर जान सकियो भने र त्यो समन्वयका आधारहरूलाई स्पष्ट पार्न सकियो भने भोलि यसले दिने सेवा र सुविधाहरू पनि अत्यन्तै प्रभावकारी हुन सक्छन् भन्ने लाग्छ। अन्यथा यो विधेयक चाहिँ उत्कृष्ट छ भन्ने कुरा राख्दै मेरो अभिव्यक्ति विधमा निरन्तर चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य प्रभा ढकाल, त्यसपछि मान्य सदस्य पुष्पा कुमारी चौधरी।
5: सम्मान्य सभामुख महोदय, राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमाथि सामान्य छलफलमा बोल्ने अवसर दिनुभएकोमा धन्यवाद। संविधानको धारा 35 प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने हक दिएको छ। धारा 51 गुणस्तरीय स्वास्थ्य सेवामा सहज र समान पहुँच सुनिश्चित गर्न राज्यलाई निर्देशन दिएको छ। यो विधेयक त्यही संवैधानिक प्रतिबद्धतालाई संस्थागत रूप दिने प्रयास हो, त्यसैले म यसको समर्थन गर्दछु। यसको सबैभन्दा ठूलो महत्वपूर्ण दुईवटा ठाउँमा छन्। पहिलो, मधेस प्रदेशमा पहिलो पटक सप्तरीको राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खुल्दैछ र यसले प्रादेशिक सन्तुलन कायम गर्नेछ। विधेयकको अवधारणा पत्रमै उल्लेख भए झैं स्वास्थ्य शिक्षण संस्था राजधानी बाहिर हुँदा स्नातकहरू ग्रामीण क्षेत्रमा काम गर्न बढ़ी तयार हुन्छन्। दोस्रो, गजेन्द्र नारायण सिंह अस्पताललाई शिक्षण अस्पतालको रूपमा स्तरोन्नति गर्दा नयाँ ठूलो संरचनाको आर्थिक भार नपरी सेवा र जनशक्ति दुवै बढ़नेछ। यसमा म केही सुझावहरू दिन चाहन्छु। दफा 8 सभाको संरचनामा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुनुपर्छ, तर नेपाल नर्सिङ काउन्सिलको प्रतिनिधित्व छैन। अस्पतालको सेवाको ठूलो भार नर्सिङ जनशक्तिले बोक्छ। नर्सिङ र अन्य स्वास्थ्य जनशक्तिको आवाज नीति निर्माणको तहमै पुग्नुपर्छ। धेरै महत्वपूर्ण विषय नियमावली र नियममा छाडिएका छन्। जस्तै पदाधिकारीको पारिश्रमिक, अस्पताल सञ्चालन र शिक्षक तथा कर्मचारी प्रशासन यी समयमै र पारदर्शी रूपमा बनून् र दफा 25 उपदफा 2 मन्त्रालयले बनाउने अस्थायी कार्यविधि लामो समय नटिकोस्। दफा 31 अनुसार नेपाल स्वास्थ्य सेवाका कर्मचारीको समायोजन गर्दा उनीहरूको सेवावधि बढ़ुवा र हित सुरक्षित होस्। अन्त्यमा, यो प्रतिष्ठान राजनीतिक नियुक्तिको थल होइन, गुणस्तरीय चिकित्सक, नर्स र स्वास्थ्यकर्मी उत्पादन गर्ने र नागरिकको जीवन बचाउने संस्था बनोस्। समिति छलफलमा यी सुझावहरू समेटिनेछन् भन्ने अपेक्षा सहित विधेयकलाई समर्थन गर्दै मेरा केही भनाईहरू अन्त्य गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य पुष्पा कुमारी चौधरी, त्यसपछि मान्य सदस्य अशोक कुमार चौधरी।

0: सामान्य सभामुख महोदय, आज मेरो सप्तरी जिल्लामा स्थापना हुन लागेको राम राजा प्रतिष्ठान सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक 2083 माथि आफ्ना केही धारणाहरू राख्न चाहन्छु र यो विधेयकलाई समर्थन गर्दै र सरकार र माननीय मन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। सप्तरी तथा समग्र तराई मधेसका नागरिकले अझै पनि विशेषक स्वास्थ्य सेवा लागि टाढा जानुपर्ने बाध्यता छ। त्यसैले यो प्रतिष्ठान केवल एउटा संस्था स्थापना गर्ने विशेष होइन, सप्तरी र तराई मधेसका जनता र आसपासका जनताको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय हो। यस प्रतिष्ठानलाई प्रभावकारी बनाउन म केही सरकार समक्ष र माननीय मन्त्रीज्यूलाई ठोस माग राख्न चाहन्छु। प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि आवश्यक बजेट तत्काल सुनिश्चित गरी समय कार्ययोजना बनाएर निर्माण कार्य अघि बढाउनु पर्छ। दोस्रो, प्रतिष्ठान अन्तर्गतको अस्पताललाई आवश्यक पर्ने विशेष चिकित्सक, नर्स, प्राविधिक तथा अन्य स्वास्थ्य कर्मीको पर्याप्त दरबन्दी तत्काल स्वीकृति गरी नियमित सेवा सञ्चालन व्यवस्था गरियोस्। प्रतिष्ठानलाई केवल सामान्य अस्पतालको रूपमा सीमित नराखी मेडिकल शिक्षा, विशेषक उपचार र स्वास्थ्य अनुसन्धानको पूर्ण केन्द्रको रूपमा विकास हुनुपर्छ। सामान्य सभामुख महोदय, सप्तरी तथा आर्थिक रूपमा कमजोर र विपन्न नागरिकले पनि उपचार पाउने सुनिश्चितका लागि सहुलियतपूर्ण तथा सामाजिक स्वास्थ्य सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्छ। प्रतिष्ठान सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र स्वतता सुनिश्चित गर्दै राजनीतिक हस्तक्षेपबाट मुक्त संस्थागत वातावरण निर्माण हुनुपर्छ। सामान्य सभामुख महोदय, सप्तरीमा प्रतिष्ठान स्थापना गर्ने निर्णयलाई अब लामो समयसम्म कागज र घोषणामै मात्र सीमित राख्नु हुँदैन। जनताले परिणाम खोजिरहेको छन्। त्यसैले म सरकारसँग बजेट र समय जिम्मेवार निकाय र कार्यप्रतिको स्पष्ट सार्वजनिक विवरण सहित प्रतिष्ठानलाई शीर्ष सञ्चालनमा ल्याउने विशेष आग्रह गर्दछु। सामान्य सभामुख महोदय, यो प्रतिष्ठान सप्तरीको मात्र होइन, तराई मधेस, प्रदेश र आसपासका जिल्लाका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा र चिकित्सक शिक्षाको महत्वपूर्ण आधार बन्न सक्छ। अन्तमा, सप्तरीका जनताले आफ्नै जिल्ला र गुणस्तरीय विशेष स्वास्थ्य सेवा र चिकित्सा शिक्षा पाउने अवस्था सिर्जना गर्न रामराजा प्रतिष्ठान स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक स्रोत र जनशक्ति र अधिकार सहित प्रभावकारी रूपमा सञ्चालन गरियोस् भन्ने माग राख्दै र फेरि पनि सरकार र माननीय मन्त्रीज्यूलाई धन्यवाद दिँदै म आफ्नो भनाइ यही अन्त गर्दछु। धन्यवाद।
1: मान्य सदस्य अशोक कुमार चौधरी, त्यसपछि मान्य सदस्य डाक्टर लेखजङ थापा।
2: सम्मान्य सभामुख महोदय, माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताज्यूले प्रस्तुत गर्नुभएको राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्न चाहन्छु। सभामुख महोदय, रोगले बिरामी बनाउनु स्वाभाविक होला, तर उपचारको खर्चले परिवारलाई गरीब र पैसाको अभावले बिरामीको जीवन नै खोज्नु हुँदैन। स्वास्थ्य सेवा नागरिकको हैसियत हेरेर होइन, नागरिकको आवश्यकता हेरेर पाइने व्यवस्था बनाउनुपर्छ। मधेसका धेरै परिवारका लागि घरमा गम्भीर बिरामी पर्दा आर्थिक संकटसँग जुझ्नुपर्ने, गरीबसँग लड्नुपर्ने अवस्था रहेको छ। सामान्य उपचारको निको हुन सक्न, रोग जटिल बन्दै जाँदा परिवार ऋणमा डुब्नुपर्ने, जग्गा जमिन बेच्नुपर्ने र उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने वार्ता आज पनि हाम्रो स्वास्थ्य प्रणालीका लागि गम्भीर चुनौतीको विषय हो। सहयोग महोदय, नागरिकको जीवन बचाउनुपर्ने समयमा उसको खल्तीमा कति पैसा छ भनेर नियति निर्धारण हुने अवस्थाको अन्त्य हुनुपर्छ। यही मान्यतालाई व्यवहारमा उतार्ने दिशामा सप्तरीको राज्यमा राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने उद्देश्य ल्याएको यो विधेयक एकदमै महत्वपूर्ण छ। म माननीय मन्त्रीज्यूलाई धन्यवाद पनि दिन चाहन्छु। यसले मधेसमा स्वास्थ्य शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य अनुसन्धानको विस्तार र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच बढाउने आधार तयार गर्न सक्छ। सामान्य सभामुख महोदय, प्रतिष्ठान स्थापना गर्ने कानून बनाउने एउटा शुरूआत हो, तर त्यसको वास्तविक सफलता नागरिकले समयमै उपचार पाउनु र उपचारकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्था घटाउनु हो। त्यसले मेरो आग्रह छ, प्रतिष्ठान निर्माण गर्ने कामलाई बजेट अभाव र अनिश्चित समयसीमाको बहानामा अल्झाएर नराखियोस् र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति पारदर्शी र योग्यताको आधारमा आधारित होस् र प्रतिष्ठान राजनीतिक भागभण्डाको केन्द्र होइन, जनताको जीवनसँग जोडिएको विश्वासको केन्द्र बनोस् भन्ने कुराको पनि म अपेक्षा राख्दछु। सभामुख महोदय, अस्पतालको भवन बनेको देखाएर मात्र नागरिकको जीवन सुरक्षित हुँदैन। अस्पतालमा आवश्यक चिकित्सक नहुनु, औषधि नपाइनु र उपचार खर्च धान नसकेर बिरामी फर्किनुपर्ने अवस्था रह्यो भने भवन निर्माणले हाम्रो उपलब्धि अधुरै रहन्छ। त्यसैले हाम्रो उद्देश्य अस्पतालको संख्या बढाउनुमा मात्रै सीमित हुनुहुँदैन। उपचारको अभावमा कसैको ज्यान गुमाउनु नपरोस्, पैसाको अभावमा कसैले आशा मार्न नपरोस् र स्वास्थ्य सेवा पहुँचवालाको सुविधा मात्र सीमित नहोस्। यिनै अपेक्षा र सुझावसहित प्रतिष्ठानको प्रभावकारी सञ्चालन, पारदर्शिता, संस्थागत स्वायत्तता तथा जनउत्तरदायित्व सुनिश्चित हुने गरी प्रस्तुत विधेयकलाई आवश्यक परिमार्जन सहित अघि बढाउन अनुरोध गर्दछु। धन्यवाद।
1: माननीय सदस्य डाक्टर लेखसङ थापा।
3: सम्माननीय सभामुख महोदय, आज यस रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमाथि केही सैद्धान्तिक आफ्नो केही जिज्ञासाहरू र आफूले भोगेका चीजहरू यहाँ समक्ष राख्न गइरहेको छु। सबैभन्दा पहिला मैले यो पोस्ट पाएको थिएँ, जुन पोस्टमा लेखेको छ 30-50 सयको आईसीयू तर मेडिकल अफिसर शून्य, एक दुईजनाको रेसिडेन्टले ईआर, एसआईसीयू, एचडीयू र वार्ड सबै धान्नुपर्ने, यो संरचनाले गुणस्तरीय चिकित्सक शिक्षा कसरी दिन्छ? आज यही प्रश्नको उत्तर यो विधेयकले दिँदैछ। यसको लागि म सम्पूर्ण अहिले गभर्मेन्टमा बस्नुभएका सम्पूर्णलाई र त्यस्तै गरी सम्पूर्ण मधेसका जनता र यस नेपालका जनता र आउने सबै यो एकाडेमीमा इन्भल्भ हुने सबै हाम्रो सबै नेपालीहरूलाई म धेरै बधाई दिन चाहन्छु। म यो विषयसँग एकदमै नजिकेर बसेको छु। यसमा दुई पक्ष छन्, एउटा एकाडेमी र एउटा हेल्थको कन्सेप्ट छ। एकाडेमीको पक्षमा म धेरै सोध्न चाहन्न किनभने अहिलेको पोस्ट र यो आफैले एन्सर दिइसकेको छ। म अलिकता हेल्थको पक्षमा बोल्न चाहन्छु। म 2007 लगभग करिब 20 वर्ष अगाडि त्यो अस्पतालमा बसेको थिएँ जसलाई चाहिँ आज यही प्रतिष्ठानको एउटा भाग बनाउन खोजिरहेको छ र आज त्यो अस्पतालमा बस्दै गर्दाखेरि मैले धेरै कुराहरू सिकेँ तर अहिले आएर मलाई सर्टन क्युरियोसिटी छ जसलाई चाहिँ मैले सरकार समक्ष अहिले चाहिँ गभर्मेन्ट समक्ष राख्न चाहन्छु। त्यो क्युरियोसिटीहरूमध्ये मेरो पहिलो छ यो किन आवश्यक छ। यो आवश्यकताको हामीले धेरै महसुस गरिसकेका छौँ तर यो आवश्यकता हुँदाहुँदै हामीले अब्जेक्टिभ हेल्थ निड्स एसेसमेन्ट हामीसँग छ कि छैन, यदि छैन भने त्यसलाई गर्न जरुरी छ। किन भन्दाखेरि अहिले जुन भएको छ यो 8 वर्ष अगाडि हुँदाहुँदै पनि त्यसको बीचमा चाहिँ मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेस अलरेडी इस्टाब्लिस छ जनकपुरमा धेरै नजिक, यसले एन्सर त दिन सक्छ तर डेफिनेटली यसमा पनि वर्कअप गर्न जरुरी देखिन्छ। र त्यस्तै गरी यो एउटा नयाँ क्यापेसिटी हो कि एक्जिस्टिङ क्यापेसिटीको डुप्लिकेसन हो, त्यसमा पनि अलिकता हामीले ध्यान दिएर सर्टन वेमा हामीले चाहिँ यसलाई चाहिँ वर्क डिस्ट्रिब्युसन गर्न सक्यौँ भने त्यसले पक्का पनि यसको सार्थकता अझ दिनेछ। र त्यस्तै गरी अर्को यसको डिफाइन्ड क्याचमेन्ट पपुलेसनलाई पनि हामीले निर्धारण गर्न जरुरी छ जसको आधारमा हामीले बसेर चाहिँ पछि प्लान्स गर्छौं। र त्यस्तै अन्तमा गएर मैले यो ठूलो लागतमा लाग्ने एउटा चाहिँ लागतमा लाग्ने लगभग 12 अरबको यो प्रोजेक्ट हो, यो प्रोजेक्टमा आउने दिनमा रिकरेन्ट खर्चहरू कसरी गरिन्छ भन्ने त्यसको व्यवस्थापन एकदम राम्रो हुन जरुरी छ जस्तो मलाई लाग्छ। र अन्तमा जाँदा जाँदै हामीले अहिले अटोनोमी दिँदैछौँ यसलाई र 5 वर्षपछि हामीले यसको सफलताको मापन कसरी गर्छौं भन्ने कुरा स्पष्टताका साथ लेखिनुपर्छ। र मेरा यी क्युरियोसिटीजहरू वास्तवमा विरोधको लागि होइनन्, बरु यो संस्थाको भविष्य सुनिश्चित गर्न यहाँहरूको समक्ष राख्दैछु र जाँदा जाँदै यस प्रोजेक्टको सफलताको कामना गर्दै फेरि पनि सम्पूर्ण ठूलो लागतमा लाग्ने एउटा चाहिँ लागतमा लाग्ने लगभग 12 अरबको यो प्रोजेक्ट हो, यो प्रोजेक्टमा आउने दिनमा रिकरेन्ट खर्चहरू कसरी गरिन्छ भन्ने त्यसको व्यवस्थापन एकदम राम्रो हुन जरुरी छ जस्तो मलाई लाग्छ। र अन्तमा

0: बिदा हुन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

सम्मान्य सभामुख महोदय, आज हामी यस विधेयकको सैद्धान्तिक पक्षमा केन्द्रित भएर छलफल गरिरहेका छौं। विधेयकका प्रस्ताव गरिएको विषयवस्तुमाथि दफावाद छलफलमा क्रममा विस्तृत रूपमा छलफल हुने नै छ। यस क्रममा माननीय सदस्यज्यूहरूबाट प्राप्त रचनात्मक सल्लाह, सुझाव र मार्गदर्शनलाई मन्त्रालयले सकारात्मक रूपमा ग्रहण गर्नेछ। अब यस विधेयकको सैद्धान्तिक छलफलका क्रममा माननीयज्यूहरूले उठाउनु भएको प्रश्न तथा जिज्ञासाका सम्बन्धमा केही विषय प्रष्ट गर्न चाहन्छु। नेपालको संविधानको धारा 35 को उपधारा 1 ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। साथै कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने संवैधानिक व्यवस्था छ। त्यसै गरी संविधानको धारा 51 को खण्ड जमा नागरिकका आधारभूत आवश्यकता सम्बन्धित राज्यका नीति अन्तर्गत जनस्वास्थ्यले क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने, गुणस्तरीय स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड़ दिँदै स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीको संख्या वृद्धि गर्दै जाने व्यवस्था गरिएको छ। संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धित हकलाई व्यवहारमा सुनिश्चित गर्न अस्पताल सेवाको विस्तारसँगै गुणस्तरीय स्वास्थ्य, शिक्षा र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पनि राज्यले प्राथमिकता दिने आवश्यक छ। यही उद्देश्य अनुरूप स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र सञ्चालन महत्वपूर्ण हुन्छ। यसै सन्दर्भमा राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन आदेश 2080 जारी भई प्रतिष्ठान स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण तथा तयारीका कार्यहरू अगाडि बढ़ाइरहेका छन्। उक्त आदेशको दफा 18 को उपदफा 1 बमोजिम समितिको कार्यविधि आदेश प्रारम्भ भई समितिको पहिलो बैठक बसेको मितिले 3 वर्ष वा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धित ऐन प्रारम्भ भएको मितिले 45 दिन मध्ये जुन पहिलो हुन्छ सोही दिनसम्म रहने व्यवस्था छ। समितिको पहिलो बैठक 2081 साल वैशाख 2 गते बसेको सन्दर्भमा समेत प्रतिष्ठान सम्बन्धित कानूनी व्यवस्था यथाशीघ्र अगाडि बढ़ाउनु पर्ने आवश्यकता रहेको छ। अर्कोतर्फ मुलुकका अन्य प्रदेश मा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहने पनि र मधेस प्रदेशमा हालसम्म त्यस्तो प्रतिष्ठान स्थापना तथा सञ्चालन हुन सकेको छैन। त्यसैले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेस प्रदेशका नागरिकहरूलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक देखिएको हो। यसै आवश्यकतालाई सम्बोधन गर्न राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक 2083 प्रस्तुत गरिएको हो। सम्मान्य सभामुख महोदय, नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रका रूपमा दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धतामा रहेको छ। दिगो विकास लक्ष्यको लक्ष्य नम्बर 3 ले सबैका लागि स्वास्थ्य जीवन र समृद्ध जीवन प्रवर्धन गर्ने तथ्य लक्ष्य नम्बर 4 को समावेशी र गुणस्तरीय शिक्षाको सुनिश्चितलाई प्राथमिकता दिएको छ। सुरक्षित, प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नु राज्यको महत्वपूर्ण दायित्व हो। यसका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित, मितव्यापी, प्रभावकारी र सेवामुखी ढंगले सञ्चालन गर्न आवश्यक छ। यसका लागि साथै चिकित्सा शिक्षा समानुपातिक तथा समावेशी सहभागिता सुनिश्चित गर्ने सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट समेत महत्वपूर्ण फैसला भएको छ। निवेदक नीरज शाह समेत र विपक्षी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत भएको मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट चिकित्सक शास्त्र अध्ययनमा समानुपातिक समावेशिता कायम गर्नुपर्ने सम्बन्धमा 2083 भदौ 8 गते फैसला भएको छ। उक्त संवैधानिक तथा कानूनी व्यवस्थाको कार्यान्वयन, चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँचको विस्तार तथा हाल सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धित ऐनहरूमा आवश्यक एकरूपता कायम गर्न पनि यस विधेयकले महत्वपूर्ण आधार तयार गर्नेछ। त्यसै गरी राम राजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन आदेश 2080 बमोजिम अघि बढ़ेका कामहरूलाई संस्थागत रूपमा अगाडि बढ़ाउन पनि प्रतिष्ठान

0: स्थापना सम्बन्धित ऐन आवश्यक भएको छ। सम्मान्य सभामुख महोदय, नेपाल सरकारको नीति आयोग प्रतिष्ठान काउन्सिल अनुसन्धान केन्द्र तथा अस्पतालहरूलाई थप मित्य व्यवस्थित या प्रभावकारी बनाउने तर्फ केन्द्रित रहेको छ। सोही नीति अनुरूप स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा समेत रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजका लागि बजेट विनियोजन गरिएको छ। सरकारले चिकित्सा शिक्षा सम्बन्धित विभिन्न प्रतिष्ठानहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न भविष्यमा एकीकृत छाता ऐन मार्फत व्यवस्थित गर्ने नीति लिई मस्यौदा तर्जुमा प्रक्रियामा रहेको छ। रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन आदेश 2080 उल्लेखित व्यवस्था अनुसार 2083 सालको वैशाख 1 गते भित्र अनिवार्य रूपमा कानूनी व्यवस्था गरी प्रतिष्ठान स्थापना गर्नुपर्ने भएकोले त्यस्तो एकीकृत कानून व्यवस्था निर्माण भई कार्यान्वयनमा नआएसम्म रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टै ऐन मार्फत स्थापना गरी संस्थागत आधार तयार गर्नु आवश्यक देखिएको। त्यसैले मध्य प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार गर्ने, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने तथा संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धित हकलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक 2083 अगाडि बढ़ाइएको हो। यस विधेयकलाई अझ प्रभावकारी, व्यावहारिक र जनमुखी बनाउन माननीय सदस्यज्यूहरूबाट प्राप्त हुने सुझाव र रचनात्मक योगदानलाई मन्त्रालयले उच्च सम्मानका साथ ग्रहण गर्ने प्रतिबद्ध व्यक्त गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रतिनिधि सभा नियमावली 2083 नियम 112 बमोजिम संशोधनको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा सूचना दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै 15 मिनटपछि बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरिरहेको छु त मामा।
4: के देखेउ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
4: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङदेखि बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0105509017, 9755107778।
8: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्को इन्टरनेट।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एण्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
2: रंग बहार, रंग बहार।
3: वर्ज संगे उपहारे उपहार। बम्पर माल यामाहा रेजियार।
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेंट।
4: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
5: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
4: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू:
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने व्यवहार अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्राविधिकको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।

0: सम्माननीय सभागु महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स युनिभर्सिटी को मूल उद्देश्य प्रति मेरो पूर्ण समर्थन छ र केही सुझावहरू गर्न चाहन्छु। सम्माननीय सभामहोदय, एनडीयू विधेयकको उद्देश्य र प्रस्तावनामा सैनिक र गैर सैनिक अधिकारीलाई राष्ट्रिय सुरक्षा, राष्ट्रिय प्रतिरक्षा र रणनीतिक मामिला, सामरिक महत्वको बारेमा अध्ययन, अध्यापन र अनुसन्धान गराउन उल्लेख गरिएको छ, स्वागत योग्य छ। नेशनल सेक्युरिटी, नेशनल डिफेन्स र स्ट्राटेजिक एफेयर्स सामरिक मामिला एउटै विषय होइन। नेशनल सेक्युरिटी सम्पूर्ण सुरक्षाको छाता हो भने नेशनल डिफेन्स यसको भाग हो र बाह्य आक्रमण विरूद्ध सैनिक प्रतिकार र रणनीतिक योजना यसको पाठमा पर्छ। स्ट्राटेजिक एफेयर्स सामरिक मामिला भूराजनीति र दीर्घकालीन रणनीतिक योजना हो। सम्माननीय सभा महोदय, संविधानको धारा 51 नेशनल सेक्युरिटी एजेन्सी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा र गुप्तचर सम्बन्धी भूमिकाको संवैधानिक जिम्मेवारी तोकेको छ। तर एनडीयूको कुनै पनि संगठनात्मक संरचना र नीतिगत, रणनीतिक र राष्ट्रिय सुरक्षाको पक्षमा समावेश गरिएको छैन। सम्माननीय सभापति महोदय, त्यस कारणले म निवेदन गर्छु समावेश गरियोस्। प्रस्तावित विधेयकको दफा 24 विश्वविद्यालयको उपकुलित र रजिस्ट्रार नियुक्तिका लागि प्रधान सेनापतिको अध्यक्षतामा सैनिक तालिम महानिदेशक सदस्य रहने गरी उपकुलपति र रजिस्ट्रारको सिफारिश गर्ने प्रावधान छ। नेपालको लोकतान्त्रिक मूल्य र मान्यता अनुसार एक संस्था केन्द्र नभई बहुपक्षीय वरिष्ठ सुरक्षा विज्ञ कुनै विज्ञ चाहिँ यो सिफारिस समितिको अध्यक्ष हुनुपर्छ। यो मेरो सुझाव हो। सम्माननीय सभापति महोदय, यस्ता के भनिएको छ भने विधेयकको दफा 7 यही प्रस्तावको दफा 7 कि पाकिस्तानको एनडीयू 2011 सालमा स्थापित भयो र त्यो प्रधान सेनापतिले त्यहाँ चाहिँ सिफारिस अध्यक्ष नियुक्त गर्ने प्रचलन छ। त्यहाँको राजनीतिक र हाम्रो राजनीतिमा हामी लोकतन्त्रका हिमायती देश हौ, त्यस कारणले मलाई लाग्छ यो चाहिँ के अरे उसमा चाहिँ विज्ञ चाहिँ व्यक्ति यो सिफारिस समितिको अध्यक्ष हुनुपर्छ भन्ने मेरो निवेदन छ। र बाँकी चाहिँ भारतको एनडीयूको अवधारणा सन् 2010 शुरू गरिएको थियो। विभिन्न सुरक्षा निकायको भूमिका बारे सहमति र अन्तर मन्त्रालयीय छलफल टुङ्गिन नसक्दा अहिलेसम्म ऐन बन्न रोकिएको छ, किनभने त्यो लोकतन्त्रको हिमायती राष्ट्र हो। सम्माननीय सभापति महोदय, यसमा मेरो कुनै विरोध होइन, तर सुझाव हो अझै यसलाई भेगिए लिएर जाउँ भन्ने कुरा म निवेदन गर्दै स्कूल अफ डिफेन्स, स्कूल अफ नेशनल सिक्युरिटी, स्कूल अफ स्ट्राटेजिक एफेयर्स र स्कूल अफ नेबरहुड स्टडीज यो युनिभर्सिटीको चाहिँ करिकुलममा पनि जोड्नका लागि म चाहिँ सुझाव दिन्छु। धन्यवाद सम्माननीय सभापति महोदय।
1: मान्य सदस्य भरत गिरी, त्यसपछि मान्य सदस्य खुशबु ओली।

0: सम्माननीय सभामुख महोदय, राष्ट्रीय प्रतिरक्षा विश्वविद्यालय विधेयक सम्बन्धी मेरा विचारहरू राख्न चाहन्छु। आज राष्ट्रीय सुरक्षाको परिभाषा फेरिएको छ। राष्ट्रीय सुरक्षा अहिलेको समयमा सीमा सेना र परम्परागत सैन्य क्षमताको विषयमा सीमित छैन। साइबर सुरक्षा, सूचना सुरक्षा, कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध र बदलिदो भू राजनीतिक परिस्थिति पनि राष्ट्रिय सुरक्षाका महत्वपूर्ण आयाम बनेका छन्। त्यसैले राष्ट्रिय सुरक्षा प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने विषयलाई विश्वविद्यालयको सूचीमा अर्को एउटा थप्ने विषयका रूपमा नभएर नेपालले आफ्नै रणनीतिक ज्ञान र अनुसन्धान क्षमता विकास गर्ने कार्यान्वयन गर्ने अवसरको रूपमा लिएको छ। मैले यसो भन्दै गर्दा हामी एउटा विषयमा स्पष्ट हुन आवश्यक छ। विश्वविद्यालय प्रतिरक्षासँग सम्बन्धित भए पनि विश्वविद्यालयको प्रमुख मेरुदण्ड भनेको ज्ञान अनुसन्धान, आलोचनात्मक चिन्तन र प्राज्ञिक स्वतन्त्रता हो। यस सन्दर्भमा सुरक्षा निकायको अनुभव र विज्ञता आवश्यक छ। तर विश्वविद्यालय एउटा निकायको तालिम केन्द्र वा प्रयोगशालाको रूपमा सोचिनु हुँदैन। यहाँ सुरक्षाविद, कूटनीतिज्ञविद, प्राज्ञी, वैज्ञानिक, प्राविधिक विज्ञ र अनुसन्धानकर्ताले स्वतन्त्र रूपमा नेपालको रक्षा चुनौतीमाथि अध्ययन गर्न सक्ने वातावरण बन्नुपर्छ। विश्वविद्यालयले विदेशको मात्रै अध्ययन र प्रतिवेदन पठाउने होइन, नेपालको आफ्नै भूगोल, भू राजनीतिक र राष्ट्रिय आवश्यकतामाथि ज्ञान उत्पादन गर्न सक्ने क्षमता राख्नुपर्छ। त्यसैले यस संरचना बनाउँदा शैक्षिक स्वायत्तता, योग्यता, प्राज्ञिक नेतृत्व, अनुसन्धानमा पर्याप्त लगानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सुनिश्चित गर्नका लागि म सरकारसँग माग गर्दछु। देशको सिमाना शक्तिले सुरक्षित गर्न सक्ला, तर देशको भविष्य ज्ञान, रणनीति र दृष्टिकोणमा भर पर्दछ। तसर्थ राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय त्यही ज्ञान, रणनीति र दृष्टिकोणको राष्ट्रिय केन्द्र बन्ने कुरामा हामी सबै मिलेर अघि बढौं भन्दै मेरो भनाई ए अन्त्य गर्छु। धन्यवाद।
1: मान्य सदस्य खुशबु ओली, त्यसपछि मान्य सदस्य पुष्पराज कणेल।
2: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक अध्ययनका क्षेत्रमा उच्च स्तरीय ज्ञान अनुसन्धान र जनशक्ति विकास गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय आवश्यकता छ। प्रस्तुत विधेयकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई स्वायत्त र स्वशासित भएको विशिष्टकृत प्राज्ञिक केन्द्रका रूपमा परिकल्पना गरेको छ। विश्वविद्यालय स्थापना गर्नु मात्र पर्याप्त हुँदैन, यसको प्राज्ञिक स्वतन्त्रता, नागरिक सैनिक सन्तुलन, नेतृत्व चयन, अनुसन्धानको गुणस्तर र सार्वजनिक जवाफदेहिता विधेयकका निर्णायक विषय हुन् जस्तो लाग्छ। हाम्रै छिमेक भारतको राष्ट्रिय रक्षा युनिभर्सिटीलाई भारत सरकारले राष्ट्रिय महत्वको संस्थाका रूपमा स्थापना गरेको छ। यसको गभर्निङ बडीमा बढ़ीमा 15 सदस्य रहने र बहुमत सदस्य प्राज्ञिक उद्योग तथा सम्बन्धित व्यावसायिक क्षेत्रबाट रहने व्यवस्था छ। यसले सुरक्षा विश्वविद्यालयमा सरकारी तथा सुरक्षा क्षेत्रको आवश्यकता र प्राज्ञिक विशेषज्ञताको सन्तुलन कसरी कायम गरेको छ भन्ने गतिलो उदाहरणको रूपमा हामीले लिनुपर्दछ जस्तो लाग्छ। युरोपको स्वेडन डिफेन्स युनिभर्सिटीको उदाहरणलाई हेर्दा नागरिक र सैनिक दुवैका लागि खुला स्वतन्त्र उच्च शिक्षा संस्थाको रूपमा स्थापित छ। यसले स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रम पोलिटिक्स, सिक्योरिटी एण्ड क्राइसिस तथा वर्ल्ड वार एण्ड डिफेन्स जस्ता विषय सञ्चालन गर्छ। यसको आफ्नै आधिकारिक विवरणले नागरिक र सैनिक दृष्टिकोणको अन्तक्रियालाई विश्वविद्यालयको विशेषता मानेको छ। नेपालको विश्वविद्यालयले पनि सुरक्षा अध्ययनलाई सैनिक शिक्षामा मात्रै सीमित नगरी कूटनीति, संकट व्यवस्था, साइबर सुरक्षा, जलवायु सुरक्षा, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोड्न सके उत्कृष्ट हुन्छ। त्यसै गरी ब्राजिलको उदाहरण हेर्दा पनि स्कोला सुपेरियर डिगेरा रक्षा मन्त्रालय अन्तर्गत रहे पनि नागरिक र सैनिक दुवैलाई रक्षा सुरक्षा र राष्ट्रिय विकास सम्बन्धी अध्ययनमा सहभागी गराउने उद्देश्य राख्दछ। यसको मूल्य मान्यतामा बौद्धिक बहुलता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक सैनिक एकीकरण समेत छन्। नेपालका लागि यसबाट सुरक्षा संवेदनशीलता कायम राख्दै बहुविषयक र नागरिक सहभागितामा आधारित अनुसन्धानको अभ्यास लिन सकिन्छ। मलेसियाको नेशनल डिफेन्स युनिभर्सिटी रक्षा र उच्च शिक्षा दुवै मन्त्रालयसँग सम्बन्धित छ। त्यहाँ सैनिक क्याडेटसँगै नागरिक विद्यार्थीले पनि अध्ययन गर्छन् र विश्वविद्यालयले नेतृत्व, नीति अनुसन्धान, रक्षा विज्ञान तथा प्रविधिमा जोड़ दिन्छ। यसले प्रतिरक्षा विश्वविद्यालयलाई सेनाको प्रशिक्षण केन्द्र भन्दा भन्दा व्यापक राष्ट्रिय ज्ञान केन्द्रका रूपमा विकास गर्ने सम्भावना देखाउँछ। प्रस्तावित विधेयकले सभालाई सर्वोच्च निकाय बनाउँदै कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा रक्षा मन्त्री रहने व्यवस्था गरेको छ। सभामा प्रधान सेनापति, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य लगायत सरकारी तथा सुरक्षा क्षेत्रका प्रतिनिधिको उल्लेख्य उपस्थिति छ। यस्तो संरचनाले राज्यको सुरक्षा प्राथमिकतालाई संस्थागत गर्न सक्छ, तर विश्वविद्यालयको प्राविधिक स्वायत्तता र नागरिक विशेषज्ञताको पर्याप्त प्रतिनिधित्व कसरी सुरक्षा विश्वविद्यालयलाई सेनाको प्रशिक्षण केन्द्र भन्दा व्यापक राष्ट्रिय ज्ञान केन्द्रका रूपमा विकास गर्ने सम्भावना देखाउँछ। प्रस्तावित विधेयकले सभालाई सर्वोच्च निकाय बनाउँदै कुलपतिमा प्रधानमन्त्री र सहकुल

0: मुख पदाधिकारी को नियुक्ति को लागि
1: माननीय सदस्य पुष्पराज करेल त्यसपछि माननीय सदस्य राम लामा
2: सम्माननीय सभामुख महोदय आज म राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय व्यवस्था गर्न भनेको विधेयकका सन्दर्भमा केही कुरा राख्न चाहन्छु म यो विधेयकको समर्थन गर्छु यो विधेयकको निर्माणको शुरूको प्रक्रियामा म पनि संलग्न भएको थिएँ त्यतिबेर सीएनसी पूर्णचन्द्र थापा हुनुहुन्थ्यो यो आवश्यक छ भन्ने हिसाबले हामीले त्यतिबेर सुरुवात गरेका थियौं अब यो विकसित भएर यो ठाउँमा आइपुग्यो त्यसको लागि म सबै सम्बद्ध निकायहरूलाई धन्यवाद दिन चाहन्छु र केही केही कुराहरू मेरा कन्सर्नहरू यहाँ यसले अलिकता अर्को अर्थ लाग्ने अथवा अर्को हिसाबले लाने हुन्छ कि भन्ने लाग्छ पहिलो कुरो चाहिँ यो विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताको कुरा यसमा गरिएको छ अब यो मूलत रक्षा मन्त्रालय अन्तर्गतको जस्तो देखिने चाहिँ अब सुरक्षा विश्वविद्यालय भएको कारणले गर्दा यसमा अब यो स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताको कति हामीले चाहिँ त्यसको गरिमालाई बोक्न सक्छौ यो संस्थाले कति बोक्न सक्छ त्यो कुरामा अलिकता ध्यान दिनुपर्ने र त्यसलाई परिभाषितै गर्नुपर्ने जस्तो मैले ठान्दछु अब त्यसकै सन्दर्भमा हेर्दा अरू अरू केही कुराहरू छन् जस्तो उपकुलपति र रजिस्ट्रार नियुक्ति यहाँ प्रधान सेनापति पनि रहने त्यस्तै गरी अब सेनाकै अर्को एकजना कर्मचारी सैनिक तालिम महानिर्देशक रहने र कुलपतिले मनोनयन गरेको अर्को एकजना रहेर त्यसले उपकुलपति र रजिस्ट्रार नियुक्त गर्ने भनेको छ अब त्यसरी नियुक्त गरिएको एक किसिमको सैनिक समितिले ल्याउँदा एकाडेमिक र प्राज्ञिक खालको जुन मान्छे छ स्वायत्त हिसाबले कसरी त्यो चल्न सक्छ कहाँ जान सक्छ त्यसमा मेरो एउटा चाहिँ कन्सर्न रह्यो दोस्रो विश्वविद्यालय सभाको संरचनामा मनोनित भन्दा पदेन धेरै छ सरकारी कर्मचारीहरू सरकारी सचिवहरू लगायतका मान्छेहरू धेरै छन् त्यसो हुनाले त्यसले स्वायत्त हिसाबले काम गर्न कसरी सक्छ एउटा मेरो कन्सर्नको कुरा त्यहाँ छ अर्को अब हामी यो राष्ट्रिय सुरक्षाको लागि तयार गर्दैछौ यसमा विदेशी प्राध्यापक विदेशी विद्यार्थीहरू आउने भनेको छ विदेशी विद्यार्थीलाई पनि हामी पढाउने विदेशी शिक्षकहरू पनि आउँदाखेरि अब गोपनीयताको जुन राष्ट्रिय गोपनीयताको पाटो छ त्यसलाई हामीले कति सम्बोधन गर्न सक्छौ कति छुट्याउन सक्छौ कति हेर्छौ त्यो कुरोमा अलिकति ध्यान दिनुपर्ने विश्वविद्यालय अनुदान आयोगसँग यसको सम्बन्ध के हुन्छ कसरी जान्छ अनुदान दिनुपर्ने हो कि नपर्ने हो यसको आफ्नो स्रोत चाहिँ अब नेपाल सरकारले दिने होला
1: माननीय सदस्य राम लामा त्यसपछि माननीय सदस्य बालावती शर्मा

सम्माननीय सभापक महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयकमा म आफ्ना धारणाहरू राख्न चाहन्छु। सबैभन्दा पहिले प्रस्तावित नेशनल डिफेन्स युनिभर्सिटी चाहिँ काभ्रे पलाञ्चोक जिल्लाको बनेपा नगरपालिका स्थित पेरुङ्गे डाँडामा बन्न लागेकोमा छ। तसर्थ सम्पूर्ण काभ्रे जनताको तर्फबाट म नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। प्रस्तावित विधेयकले सैद्धान्तिक रूपमा विश्वविद्यालयलाई अटोनोमस युनिभर्सिटी बनाउने परिकल्पना गरिएको छ, तर यहाँभित्रका प्रावधानहरू हेर्दाखेरि चाहिँ त्यस्तो खासै देखिएन। उदाहरणका लागि सम्माननीय प्रधानमन्त्री स्वयं कुलपति हुने, रक्षा मन्त्री सहकुलपति हुने तथा प्रधान सेनापतिले उपकुलपति र रजिस्ट्रार नियुक्तिको सिफारिस समितिको नेतृत्व गर्ने र इभन डिनको नियुक्तिसम्मलाई पनि चाहिँ कुलपतिले गर्ने भन्ने जुन यो व्यवस्था छ, यसले गर्दाखेरि यी विश्वविद्यालयको स्वायत्तता र स्वशासनमा अङ्कुश लगाएको हो कि भन्ने कुरा भान्नुहुन्छ। तसर्थ यसले विश्वविद्यालयको दैनिक काम कारवाहीमा पनि असर पर्न देखिन्छ। त्यसै गरी विधेयकको अर्को अवधारणामा बोर्ड अफ ट्रस्टीको परिकल्पना गरिएको छ, तर विधेयकको मूल पाठमा भने बोर्ड अफ ट्रस्टीको स्पष्ट व्यवस्था गरिएको छैन। यसतर्फ पनि ध्यान दिनको निम्ति म अनुरोध गर्न चाहन्छु। सभापति महोदय, विश्वविद्यालयको शैक्षिक तथा

0: प्रशासनिक जनशक्ति पदपूर्तिका लागि गठन हुने समितिको अध्यक्षता लोक सेवा आयोगले गर्ने भनेर भनिएको छ। एकातर्फ हामी स्वायत्तताको कुराकानी गरिराखेका छौँ भने अर्कोतिर फेरि नियुक्तिको प्रक्रियाले पनि अर्कै ढंगमा जोड्न खोजिएको छ। त्यो हिसाबले हामीले के गर्नुपर्छ त भन्दाखेरि काठमाडौँ विश्वविद्यालयले विगत प्राक्टिस गर्दै आएको मानव संसाधन महाशाखा मार्फत पदपूर्ति स्वयं विश्वविद्यालयले गर्न दिनुपर्छ भन्ने म सुझाव पनि राख्न चाहन्छु। त्यसै गरी विश्वविद्यालयका कार्यकारी प्रमुख उपकुलपति नै सबैभन्दा बढी अधिकार प्रत्यार्जन गरेर अगाडि बढ्नुपर्छ र अर्को कुरा बोर्ड अफ ट्रस्टीलाई उपकुलपति रजिस्ट्रार नियुक्तिको सिफारिस समितिका रूपमा अगाडि सार्यो भने यी तमाम समस्याहरू प्राविधिक ढंगले नै अगाडि बढ्छ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। र सभामुख महोदय, अन्त्यमा सत्ता परिवर्तनसँगै विश्वविद्यालयका पदाधिकारीहरू परिवर्तन हुने परम्पराको हामीले अन्त्य गर्नु जरुरी छ। त्यसैले कुलपति स्वयं प्रधानमन्त्री हुने व्यवस्थामा पुनर्विचार गर्नको निम्ति पनि म सरकारले अनुरोध गर्न चाहन्छु। विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट हामीले मुक्त राख्दै योग्य, अनुभवी र सक्षम नेतृत्वको स्वतन्त्र तथा पारदर्शी नीति हामीले सुनिश्चित गर्नुपर्छ। यति कुराकानी राख्दै अन्त्यमा यस विधेयकको अन्य कुराहरूको समर्थन गर्दै मेरो भनाइ यहाँ टुङ्ग्याउन चाहन्छु। हस्, धन्यवाद।
1: माननीय सदस्य बलावती शर्मा, त्यसपछि माननीय सदस्य युवराज दुलाल।
2: सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा बनेको विधेयकमाथि आफ्नो धारणा राख्न चाहन्छु। विश्वविद्यालय स्थापना गर्ने कुरा देशको निम्ति राम्रो विषय भएकोले यसको उद्देश्यमा उल्लेखित अवधारणाप्रति मेरो सहमति छ। तर कुन कुन उद्देश्यका लागि कतिवटा विश्वविद्यालय खोल्ने त्यसको स्पष्ट खाका नेपाल सरकारसँग अहिले पनि छैन। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले युद्धकला सिकाउने हो कि युद्ध ज्ञान लड्न सिकाउने हो कि कूटनीति हो, यसको स्पष्टता हुनुपर्ने हो। तर मैले यसमा त्यस्तो पाइन। सभामुख महोदय, हामी एकदमै संवेदनशील र सामरिक अवस्थामा छौं। एकातिर विशाल भारत र अर्कातिर विशाल चीनको बीचमा छौं। हाम्रो निम्ति सैन्य ज्ञान के को लागि हो? वास्तविक यो विधेयकमा भन्न खोजिए जस्तै देशको सार्वभौमिकता, अखण्डता र स्वाधीनताको प्रतिनिधित्व राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले गर्न सक्छ र म सम्माननीय सभामुखज्यू मार्फत सोध्न चाहन्छु। विश्वका सबै ज्ञानहरूहरू हाम्रै पुर्खाहरूले लडेका कौशलताहरूको संरक्षण गर्ने युवा पुस्तालाई राष्ट्रप्रेमको भावना जागृत गर्ने र त्यो राष्ट्रप्रेमको भावनालाई शिक्षा सिकाई र सिप रोजगारीसँग जोड्ने फरक प्रकृतिको विश्वविद्यालय बनाउन सके मात्रै यो विश्वविद्यालयको औचित्य हुन्छ। सभामुख महोदय, प्रस्तावित गरेको विश्वविद्यालयको सांगठनिक संरचना, पदाधिकारीको प्रस्तावित सूची, विश्वविद्यालय सभाको गठन सम्बन्धी मोडेल आदि हेर्दा यो स्वायत्त प्राज्ञिक संस्था भन्दा पनि दोहोरिएर जिम्मेवारी प्राप्त गर्ने चलिरहेकै मन्त्रालयकै व्यक्तिहरूको अझ कर्मचारीहरूको वर्चस्व हुने गरी प्रस्ताव गरिएको छ। सभामुख महोदय, सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विश्वविद्यालयबाट विषय मिल्ने स्वदेशी विश्वविद्यालयका प्राज्ञिक व्यक्तिहरूको प्रतिस्पर्धात्मक प्रणालीबाट पदाधिकारी नियुक्ति गर्ने सोच सरकारको कता हरायो? विधेयकले प्रधानमन्त्रीलाई कुलपति, रक्षा मन्त्रीलाई सहकुलपति र प्रधान सेनापतिलाई उप सहकुलपति रहने व्यवस्था गरेको छ। यसै गरी उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्रधान सेनापतिको अध्यक्षतामा सिफारिस समिति गठन गरिने प्रस्ताव छ। म अब यो सरकारलाई सोध्न चाहन्छु, विश्वविद्यालयको प्रकृति सैन्य बनाउने हो कि प्राज्ञिक बनाउने हो? शिक्षा मन्त्रालयको सत्ता रक्षा मन्त्रालयको मातहतमा राख्दा विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता प्रभावित हुन्छ कि हुँदैन? सभामुख महोदय, उही विभिन्न मन्त्रालयका सचिव, सहसचिव र सेवा आयोगका व्यक्तिहरूको भूमिकालाई मुख्य बनाएर गरेको सांगठनिक संरचनालाई फेरेर नयाँ प्रस्ताव ल्याउन म यो सदनमा माग गर्दछु। त्यसै गरी सभामुख महोदय, चलिरहेको विश्वविद्यालयमा अर्को अङ्क थप्ने र संख्या बढाउने विषयमा यी प्रस्तावित प्रतिरक्षा विश्वविद्यालय अगाडि बढ्न सक्दैन। मेडिकल साइन्स जस्तो विषयमा हामी प्रभावकारी अहिले पनि हुन सकिरहेका छैनौं। जहाँ स्वदेशी मात्र नभएर हजारौं विदेशी विद्यार्थीहरू पढ्न यहाँ आउन चाहन्छन्, के यस्तै उल्लेखित विधेयकका विषयमा विषयहरूले हामी नेपाली नागरिकहरूलाई पनि यही विश्वविद्यालयमा पढाउन आकर्षित गर्न सक्छौ त? के हामी संसारभरिका विद्यार्थीलाई यसमा आकर्षित गर्न सक्छौ वा सक्दैनौ भन्ने हो। सभामुख महोदय, बदलिँदो भू राजनीतिक परिवेशमा सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न र ज्ञान अनुसन्धानको केन्द्रीकरण गर्न विश्वविद्यालय खोल्ने कुरा आवश्यक भए पनि सरकारको तरिका र प्रतिबद्धताहरू परम्परागत छन्। यसले स्वदेशमा उच्च स्तरीय सुरक्षा दिने, नीति निर्माण सहयोग गर्ने, राष्ट्रिय सुरक्षा सुदृढ गर्ने अपेक्षा गरिए पनि विश्वविद्यालयको सैन्य
1: माननीय सदस्य युवराज दुलाल, त्यसपछि माननीय सदस्य रमेश कुमार मल्ल।
3: सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयकमा आफ्नो धारणा राख्दै गर्दाखेरि म सबभन्दा पहिला सरकारको ध्यानाकर्षण विश्वविद्यालय सम्बन्धी हाम्रो उच्च शिक्षा ऐन जसले सबै विश्वविद्यालयहरूलाई गभर्न गर्छ र हामीले विश्वविद्यालय अनुसारै विधेयक ल्याउनु पनि पर्दैन र लामो समय छलफल भएर छात्र ऐनको रूपमा ल्याउने कुरा रोकिएको छ त्यो ल्याउनको लागि माग गर्दछु। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सवालमा हामी दुईवटा दृष्टिकोणबाट हेर्न सक्छौं। एउटा चाहिँ राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय भयो भने त राष्ट्रिय सुरक्षा प्रतिरक्षा सामरिक हिसाबले सबै हिसाबले देशलाई त एकदमै राम्रो जनशक्ति होला भन्ने, अर्को दृष्टिकोणबाट हेर्दाखेरि यो विश्वविद्यालयले अलिकति संकुचित घेरा समातेको छ कि सुरुमै भन्ने पनि यसमा देखिन्छ। त्यसकारणले विश्वविद्यालय हुनु या नहुनु भन्ने प्रश्नभन्दा पनि हामी कस्तो खालको विश्वविद्यालय निर्माण गर्छौं भन्ने कुराको कन्सेप्ट नै ठूलो कुरा हो। हामी विश्वविद्यालयलाई विश्वविद्यालय नै बनाउने कन्सेप्टमा अझै कन्सेप्टमा पुगे पनि व्यवहारमा पुग्न सकेका छैनौं। अहिले पनि हामीले एकाडेमिक अटोनोमीका कुरा धेरै लामो समयदेखि बहस गर्दै आयौं तर हामी त्यसमा जान सकेनौं, कोही पनि जान सकेनौं। त्यसकारणले एकाडेमिक अटोनोमीमा नगइकन विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रले शासन गर्ने एउटा अथवा अध्ययन अनुसन्धानको नेतृत्व गर्ने एउटा थलोको रूपमा विकास नगरेसम्म यो अहिलेको भद्दा संरचनाले हामी कुनै पनि नयाँपन दिन सक्दैनौं र हामीले राष्ट्रिय सुरक्षा प्रतिरक्षा अथवा अन्तर्राष्ट्रिय सम्बन्ध सामरिक महत्वको विषय थुप्रै विषयहरू यसमा अध्ययन अध्यापन गराइने अनुसन्धान गरिने भन्ने यसको उद्देश्य राखिएको छ। सबै प्राय विश्वविद्यालयको उद्देश्य त्यही नै हुन्छ, यो कुनै ठूलो र नौलो कुरा होइन। त्यसकारणले यो विश्वविद्यालय एकातिरबाट हेर्दा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय वा भनी शान जस्तो पनि देखिन्छ, अर्कोतिरबाट हेर्दाखेरि उसै त विश्वविद्यालयहरूले स्वायत्तता प्राप्त गरि नसकेको अवस्थामा सैनिक मुख्यालयको एउटा अङ्ग जस्तो कता कता आवास आउने, त्यो नहोला, त्यहाँ प्रतिनिधित्व हुनुपर्छ, सबै क्षेत्रको प्रतिनिधित्वको मेरो प्रश्न छैन, तर विश्वविद्यालयको स्वायत्तता कायम रहन्छ कि यो एउटा महाविद्यालय मात्रै हो, यसमा अलिकति गम्भीर प्रश्न चाहिँ छ। त्यसकारणले म यो संसदलाई फेरि आह्वान गर्न चाहन्छु, सरकारलाई आह्वान गर्न चाहन्छु संसद मार्फत एकाडेमिक अटोनोमी कायम गर्ने गरी यो विधेयकलाई हामीले परिमार्जन गरौं, छाता ऐन छिटै ल्याउँ, यस्ता ऐनहरूको संग्रह जम्मा नगरौं एउटै कुरालाई, र यो विश्वविद्यालयमा जति पनि हामी अध्ययन अध्यापन रिसर्च जति गर्छौं त्यो अहिलेको विश्व प्रतिस्पर्धी हुने कन्सेप्टबाट हामी अगाडि बढौं, नभएदेखि हामीले नेपालको साङ्गो र घेराबाट सोचेर अन्तर्राष्ट्रिय विद्यार्थी ल्याएर पढाएर डलर हामी कमाउँछौ भन्ने कुरा कागजमा चाहिँ हुन्छ, व्यवहारमा हुँदैन। धन्यवाद।
1: माननीय सदस्य रमेश कुमार मल्ल, त्यसपछि माननीय सदस्य नीतिमा भण्डारी कार्की।

0: सामान्य सभा महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमाथि आफ्नो संक्षिप्त धारणा पेश गर्दछु। नेपालको भूराजनीतिक अवस्थिति अनुसार राष्ट्रिय सुरक्षा भन्नासाथ परम्परागत सैन्य सुरक्षा मात्र होइन, सीमा, जलस्रोत, साइबर सुरक्षा, सूचना प्रविधि, विपद व्यवस्थापन, जलवायु संकट, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक सुरक्षा, ऊर्जा सुरक्षा र सुरक्षा कूटनीति पनि आज राष्ट्रिय सुरक्षाका अभिन्न अङ्ग हुन्। त्यस अर्थमा प्रस्तावित विश्वविद्यालयको उद्देश्य राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र रणनैतिक विषयमा उच्च स्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्नु र सक्षम जनशक्ति उत्पादन गर्नु हुनुपर्दछ। विधेयकले सैन्य तथा गैर सैनिक अधिकारीलाई समेत अध्ययन र तालिमको अवसर दिने तथा सुरक्षा र रणनीति नीति निर्माणमा अनुसन्धानमा आधारित सुझाव दिन सक्ने संस्थाको परिकल्पना गरेको छ। सामान्य सभा महोदय, क्षेत्रीय सन्दर्भमा हामीले पाकिस्तान र भारतमा पनि रक्षा विश्वविद्यालयको रूपमा या डिफेन्स युनिभर्सिटीको रूपमा केही अभ्यासहरू भएको हामीले देखिरहेकै छौं। सामान्य सभा महोदय, यहाँ विधेयकको सबैभन्दा महत्वपूर्ण प्रश्न के हो भने यो विश्वविद्यालय रक्षा मन्त्रालयको एउटा विस्तारित शाखा मात्रै हो कि एउटा संरचना मात्रै हुने हो कि या राष्ट्रिय महत्वको वास्तविक विश्वविद्यालय हुने हो, यो विधेयकले खड़ा गरेको एउटा प्रश्न हो। विधेयकले विश्वविद्यालयलाई स्वायत्त र स्वशासित संस्था भने पनि यसको संस्थागत नेतृत्व र शासन संरचनामा राज्यको कार्यकारी तथा रक्षा क्षेत्रको भूमिका बलियो देखिन्छ। प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्ताव छ। प्रतिरक्षा क्षेत्र संवेदनशील क्षेत्र हो, त्यसैले राष्ट्रिय सुरक्षा सम्बन्धी आवश्यक गोपनीयता र संस्थागत सुरक्षा कायम गर्नै पर्छ। तर विश्वविद्यालय भनेको प्रश्न गर्ने, अनुसन्धान गर्ने, तथ्यहरूको परीक्षण गर्ने र फरक दृष्टिकोणमाथि बहस गर्न सक्ने शैक्षिक संस्था पनि हो। त्यसैले सुरक्षाको संवेदनशीलता र शैक्षिक स्वायत्ततावीच उचित सन्तुलन विधेयकले सुनिश्चित गर्नुपर्दछ। मेरो विचारमा विश्वविद्यालयमा नेपाली सेना मात्र होइन, कूटनीति, प्रशासन, प्रहरी, अनुसन्धान, प्रविधि, अर्थतन्त्र, कानून, विपद व्यवस्थापन र नागरिक समाज तथा विश्वविद्यालय क्षेत्रका विज्ञहरूको समेत सार्थक सहभागिता हुन जरूरी छ। राष्ट्रिय सुरक्षा अन्तत सैनिक विषय मात्र होइन, यो सम्पूर्ण राष्ट्रको विषय हो। अर्को कुरा, हामीले विकसित मुलुकको मोडेललाई जस्ताको तस्तै अनुसरण गर्न पनि सक्दैनौं। नेपालको आवश्यकता, आर्थिक क्षमता, भूराजनीतिक संवेदनशीलता र आफ्नै सुरक्षा अनुभवका आधारमा विश्वविद्यालयको पाठ्यक्रम र अनुसन्धानको प्राथमिकता निर्धारण गर्नुपर्दछ। सीमित स्रोत भएको मुलुकमा अर्को एउटा महँगो प्रशासनिक संरचना थप्ने भन्दा विद्यमान सैनिक शिक्षण संस्था, विश्वविद्यालय र अनुसन्धान केन्द्रसँग सहकार्य र एकीकरणको स्पष्ट व्यवस्था आवश्यक छ। त्यसैले म विधेयकको मूल धारणालाई राष्ट्रिय सुरक्षा र ज्ञान उत्पादनका दृष्टिले महत्वपूर्ण ठान्दै संसदीय समितिमा दफावार छलफलका क्रममा यसको स्वायत्तता, शैक्षिक स्वतन्त्रता, कुलपतिको व्यवस्थाको कुरा पनि मान्यजीहरू भन्नुभएको छ, नागरिक सैनिक सम्बन्ध, पारदर्शिता, अनुसन्धानको गुणस्तर र सुरक्षा संवेदनशीलताको स्पष्ट सीमा निर्धारण गर्न आवश्यक ठान्दछु। नेपालको प्रतिरक्षा विश्वविद्यालय सैनिक अधिकारी उत्पादन गर्ने संस्था मात्र होइन।
1: माननीय सदस्य नीतिमा भण्डारी कार्की, त्यसपछि माननीय सदस्य करिश्मा कठरिया।
2: सम्मान्य सभामुख महोदय, राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका लागि दक्ष जनशक्ति विकास आवश्यक भएकोले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 आएको छ। यसमा म पूर्ण सैद्धान्तिक सहमति राख्दै यो विधेयकमा रहेका सकारात्मक प्रावधान मध्ये सबैभन्दा पहिले विश्वविद्यालयभित्र रणनीतिक अध्ययन तथा अनुसन्धान केन्द्रको व्यवस्था हो। यसले विश्वविद्यालयलाई केवल टेक्निकल इन्स्टिच्युसनमा सीमित नराखी राष्ट्रिय सुरक्षा, प्रतिरक्षा तथा सामरिक विषयमा अनुसन्धान गर्ने र सरकारलाई विशेषज्ञ राय तथा नीतिगत सहयोग दिने संस्थाको रूपमा विकास गर्न सक्छ। त्यसै गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतका शिक्षण संस्थालाई एउटै विश्वविद्यालय प्रणालीमा जोड्ने व्यवस्थाले सुरक्षा शिक्षामा साझा शैक्षिक मापदण्ड, अन्तर निकाय समन्वय र संयुक्त अध्ययन अनुसन्धानलाई बलियो बनाउँदै राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, साझा सोच र धारणा बनाउन सहयोग पुर्याउनेछ। किनभने यो विश्वविद्यालय सैनिक क्रियाकलापको थलो होइन, यो त प्राविधिक ज्ञान उत्पादन गर्ने एकेडेमिक संस्था हो। उपकुलपति र रसिचार जस्ता पदमा मेरिट बेसमा सेलेक्सनको व्यवस्थाले राजनीतिक पहुँच भन्दा योग्यता, क्षमता र अनुभवलाई प्राथमिकता दिँदै संस्थागत नेतृत्वलाई थप व्यवसायी बनाउन सहयोग गर्छ। त्यसै गरी प्रमुख पदाधिकारीलाई राजनीतिक आबद्धताबाट अलग राख्ने व्यवस्थाले विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक निर्णयमा क्रेडिबिलिटी, अटोनोमीमा बलियो बनाउन सक्छ। अर्को महत्वपूर्ण पक्ष भनेको विधेयकले राष्ट्रिय सुरक्षालाई केवल सुरक्षा निकायमा निकायको विषयमा सीमित नराखी शिक्षा गृह परराष्ट्र अर्थ र कानून र योजनासँग पनि जोडेको छ। आजका सुरक्षा चुनौती बहुआयामिक भएकोले यो सम्पूर्ण सरकारी संयन्त्रको समन्वयमा आधारित दृष्टिकोण साह्रै महत्वपूर्ण छ। सामान्य सभामुख महोदय, यो विधेयकमा केही मेरा सुझावहरू पनि छन्। विश्वविद्यालयको दीर्घकालीन फाइनान्सियल स्टेबिलिटी स्पष्ट हुन आवश्यक छ। यसका लागि बहुवर्षीय वित्तीय योजना र स्पष्ट बजेट फ्रेमवर्क निर्माण गरिनुपर्छ जस्तो मलाई लाग्छ। सरकारी कर्मचारीलाई कागजमा खटाएर मात्र दीर्घकालीन एकाडेमिक कपासिटी निर्माण गर्न नसकिने हुँदा विश्वविद्यालयको आफ्नो स्थायी फैकल्टी, अनुसन्धानकर्ता र करियर डेभलपमेन्ट सिस्टम विकास गर्नु पनि पर्छ। विशेषज्ञ जनशक्ति अभाव पूर्ति गर्न भिजिटिङ फैकल्टी, डायस्पोरा एक्सपर्ट र सब्जेक्ट स्पेसिलिस्टलाई पनि विश्वविद्यालय जोड्ने फ्लेक्सिबिलिटी पनि आवश्यक देखेको छु। सम्मान्य सभामुख महोदय, अन्त्यमा यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रति मेरो पूर्ण समर्थन जनाउँदै सबै नेपाली जनको भलो होस्, पशुपतिनाथले सबको कल्याण गरून्। धन्यवाद।
1: मान्य सदस्य करिश्मा कठरिया, त्यसपछि मान्य सदस्य टोका भद्र हमाल।
3: सम्माननीय सभामुख महोदय, नेपाल सरकारद्वारा प्रस्तुत राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयकको सैद्धान्तिक पक्षमा आफ्नो विचार राख्न अनुमति चाहन्छु। बदलिदो भू राजनीतिक संवेदनशीलता, क्षेत्रीय सुरक्षा चुनौती र रणनीतिक परिवेशमा राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, परराष्ट्र नीति र सामरिक विषयमा उच्च स्तरीय अध्ययन अनुसन्धान गर्ने विशिष्टकृत संस्थाको स्थापना हुनु आजको आवश्यकता हो। हाल हाम्रा उच्च पदस्थ सैनिक तथा निजामती अधिकारीहरूलाई वार कलेज वा उच्च सुरक्षा तालिमका लागि विदेश पठाउँदा ठूलो धनराशि बाहिरिने गरेकोमा यस विश्वविद्यालयले स्वदेशमै उच्च स्तरीय शिक्षा दिनेछ भने विदेशी शिक्षार्थीहरूलाई समेत आकर्षित गरी वैदेशिक मुद्रा आर्जन गर्न मदत पुर्याउनेछ। यसले सुरक्षा र कूटनीतिमा नेपालको आफ्नै मौलिक ज्ञान र रणनीतिक विश्लेषणको विकास गरी विदेशी परामर्शदाताहरूमाथिको निर्भरता घटाउनेछ। तर विधेयकको सैद्धान्तिक पक्षमा समर्थन जनाउँदै गर्दा हामीले केही गम्भीर नीतिगत विषयहरूमा ध्यान दिनैपर्छ। पहिलो, यो विश्वविद्यालय सैनिक घेराभित्र सीमित नभई निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नागरिक अनुसन्धानकर्ताहरूको समान सहभागिता रहने सच्चा नागरिक सैन्य समन्वयको साझा प्राज्ञिक थलो बन्नुपर्छ। दोस्रो, विधेयकमा अघि सारिएको बोर्ड अफ ट्रस्टीको अवधारणा स्वागतयोग्य भए पनि यसको प्राज्ञिक स्वायत्तता र कार्यकारी अधिकारको सीमा ऐनमै स्पष्ट हुनुपर्छ, जसले गर्दा राजनीतिक हस्तक्षेपबाट यो मुक्त रहन सकोस्। तेस्रो, विधेयकमा प्रत्यायोजित व्यवस्थापनको दायरा निकै फराकिलो छ। उपकुलपति, रजिस्ट्रार चयनको कार्यविधि र विश्वविद्यालयका मुख्य पदाधिकारी तथा संकायका अधिकारीहरू नियमावली वा समिति आफैलाई तोक्न दिएको छ। कानूनका मुख्य सिद्धान्त र पदाधिकारी छनौटका पारदर्शी मापदण्ड ऐनमै तय हुनुपर्छ। नियमावलीमा धेरै अधिकार छाड्दा कार्यकारिणी स्वेच्छाचारी हुने जोखिम रहन्छ। चौथो, यहाँ रहने प्राध्यापक तथा विशेषज्ञको नियुक्ति पहुँचका आधारमा नभई विशुद्ध योग्यता तन्त्रमा आधारित हुने कानूनी ग्यारेन्टी हुनुपर्छ। अन्त्यमा, राष्ट्रिय सुरक्षा र कूटनीतिक सामर्थ्य बढ़ाउने उद्देश्यले ल्याइएको यो विधेयकको मूल अवधारणा अत्यन्तै सकारात्मक छ। दफावार छलफलमा यसको प्राज्ञिक स्वायत्तता, सञ्चालन ढाँचा र प्रत्यायोजित विधानका व्यवस्थाहरूलाई अझ सुदृढ बनाउन सकिनेछ भन्ने विश्वासका साथ म यस विधेयकको सैद्धान्तिक पक्षको समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य टुका भद्र हमाल, त्यसपछि मान्य सदस्य धीमा विश्वकर्मा।
4: सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 माथिको छलफलमा केही सुझाव र प्रश्नहरू राख्न चाहन्छु। नेपालमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने अवधारणा आफैमा राष्ट्रिय आवश्यकता र दीर्घकालीन राजनीतिक सोचसँग जोडिएको विषय हो। मेरो प्रश्न छ, हामीले कस्तो प्रतिरक्षा विश्वविद्यालय बनाउन खोजिरहेका छौं? केवल सैनिक अधिकारीलाई तालिम दिने संस्था कि नेपालको राष्ट्रिय सुरक्षा बारे ज्ञान अनुसन्धान र नीति निर्माण गर्ने राष्ट्रिय बौद्धिक केन्द्र? त्यस्तै अर्को सुझाव छ, यो विश्वविद्यालय सेनाको मात्र होइन सम्पूर्ण राष्ट्रको विश्वविद्यालय बन्नुपर्छ। यसमा नेपाली सेना मात्र होइन नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निजामती सेवा, कूटनीतिज्ञ, विश्वविद्यालयका प्राध्यापक, सुरक्षा विज्ञ तथा निजी क्षेत्रका सम्बन्धित विज्ञहरू समेत अध्ययन, अनुसन्धान र तालिममा सहभागी हुने व्यवस्था प्रभावकारी बनाउनुपर्छ। यहाँ मेरो थप सुझाव छ, विश्वविद्यालयको नेतृत्वमा सुझाव विज्ञता आवश्यक छ, तर विश्वविद्यालयको चरित्र प्राज्ञिक पनि हुनुपर्छ। त्यसैले नियुक्ति गर्दा योग्यता, अनुभव, प्राज्ञिक क्षमता, नेतृत्व क्षमता र राष्ट्रिय दृष्टिकोणलाई कानूनी रूपमा प्राथमिक आधार बनाउनुपर्छ। प्रतिरक्षासँग सम्बन्धित संवेदनशील विषयमा आवश्यक गोपनीयता कायम गर्दै अनुसन्धानलाई तथ्य, प्रमाण र वैज्ञानिक विधिमा आधारित बनाइनुपर्छ। नेपालको भूराजनीतिक अवस्था अत्यन्त संवेदनशील छ। दुई ठूला छिमेकी बीच रहेको नेपालले सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय हितको संरक्षण र राजनीतिक स्वायत्तता अझ गम्भीरतापूर्वक अघि बढाइनुपर्छ। त्यसैले विश्वविद्यालयले केवल युद्ध रणनीति बनाउने होइन, यसमा नेपालको भूराजनीति पढाओस्, राजनीतिक बढाओस्, कूटनीति पढाओस्, साइबर सुरक्षा पढाओस्, आर्थिक सुरक्षा पढाओस्, जलवायु तथा विपद सुरक्षा पढाओस्, सीमा व्यवस्थापन पढाओस् र राष्ट्रिय हितका विषयमा स्वतन्त्र अनुसन्धान गरोस्। यो विश्वविद्यालयले प्रत्येक वर्ष सरकारले सामना गरिरहेको प्रमुख सुरक्षा चुनौतीबारे नीति, अनुसन्धान, रणनीतिक अध्ययन, प्रमाणमा आधारित सुझाव दिन सक्ने राष्ट्रिय थिङ्क ट्याङ्कका रूपमा पनि काम गर्नुपर्छ। विधेयकले सरकारलाई सुरक्षा तथा सामरिक मामिलामा प्रमाणमा आधारित राय सुझाव दिने उद्देश्य राखेको छ। विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता सुनिश्चित गरियोस्।
1: मान्य सदस्य रिमा विश्वकर्मा, त्यसपछि मान्य सदस्य कमल सुवेदी।
5: सम्मानीय सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै केही आधारभूत विषय राख्न चाहन्छु। राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, नेतृत्व विकास तथा अनुसन्धानका लागि विशिष्टीकृत उच्च शिक्षण संस्था आवश्यक छ भन्ने कुरामा मेरो समर्थन छ। बदलिदो विश्व सुरक्षा परिवेशमा नेपालले पनि आफ्नो राष्ट्रिय सुरक्षा सम्बन्धी ज्ञान, अनुसन्धान र जनशक्ति विकासलाई संस्थागत गर्नुपर्छ। तर विश्वविद्यालयलाई साँच्चीकै राष्ट्रिय संस्थाका रूपमा स्थापित गराउन यसको संरचना, शासन प्रणाली र कार्यक्षमतामा केही महत्वपूर्ण सुधार आवश्यक देख्दछु। विधेयकको आर्थिक टिप्पणीमा नै वार्षिक व्यवहार स्पष्ट रूपमा उल्लेख नहुनु गम्भीर विषय हो। राष्ट्रिय सुरक्षा महत्वपूर्ण छ भन्दैमा वित्तीय उत्तरदायित्व कमजोर हुन हुँदैन। यसले बहुवर्षीय वित्तीय योजना, संसदीय निगरानी र खर्चको स्पष्ट उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक देख्दछु। सभा, प्राज्ञिक परिषद र कार्यकारी परिषदमा सरकारी सचिव तथा सुरक्षा निकायका पदाधिकारीहरूको प्रतिनिधित्व स्वाभाविक रूपमा आवश्यक हुन सक्छ, तर राष्ट्रिय सुरक्षाको सम्पूर्ण ज्ञान सैनिक विज्ञतामा मात्र सीमित हुनुहुँदैन। आजको सुरक्षा अवधारणामा साइबर सुरक्षा, विपद व्यवस्थापन, क्रिटिकल इन्फ्रास्ट्रक्चर, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रविधि, कृत्रिम बुद्धिमत्ता, स्ट्राटेजिक कम्युनिकेशन र मानव सुरक्षा समेत जोड़िएका छन्। त्यसैले स्वतन्त्र प्राज्ञ, विश्वविद्यालयका विज्ञ, अनुसन्धानकर्ता, सिभिलियन एकाडेमिक्स, डिप्लोमेट्स, इन्टरनेशनल रिलेशन स्कोलर्सको अर्थपूर्ण प्रतिनिधित्व पनि सुनिश्चित गर्न मान्य मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। विश्वविद्यालय सुरक्षा निकायको मात्र संस्था नभई राष्ट्रको रणनीतिक ज्ञानको साझा केन्द्र बन्नुपर्छ। मित्र राष्ट्रका सुरक्षा अधिकारीलाई तालिम दिने विषयमा पनि नेपालको गोपनीयता, भू राजनीतिक सन्तुलन, कूटनीतिक संवेदनशीलता र राष्ट्रिय हित स्पष्ट हुने नीति आवश्यक छ। समावेशिताको दृष्टिले विधेयकमा गम्भीर सुधार आवश्यक देखिन्छ। सम्पूर्ण विधेयकमा महिला शब्द नै जम्मा एकपटक मात्र दफा 7(2)(द)मा आएको छ। प्राज्ञिक परिषद र कार्यकारी परिषदमा महिला सहभागिता सुनिश्चित गर्न स्पष्ट व्यवस्था सुरक्षा नहुनु चिन्ताको विषय हो। विधेयकलाई संविधानको समावेशी सिद्धान्त अनुकूल बनाउन माननीय मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। राष्ट्रिय सुरक्षा बलियो बनाउन विश्वविद्यालय चाहिन्छ, तर त्यस्तो विश्वविद्यालय स्वायत्त, समावेशी, अनुसन्धानमुखी, वित्तीय रूपमा उत्तरदायी र लोकतान्त्रिक नागरिक नियन्त्रण प्रति प्रतिबद्ध हुनुपर्छ। म विधेयकको मूल उद्देश्यमा समर्थन जनाउँदै उल्लेखित विषयहरूमा आवश्यक संशोधन सहित यसलाई अझ संस्थागत, आधुनिक र संविधान सम्मत बनाउने तर्फ माननीय मन्त्रीज्यू र सदनको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य कमल सुवेदी, त्यसपछि मान्य सदस्य धर्मराज केसी।
0: सम्माननीय सभामुख महोदय, आज म राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 को सैद्धान्तिक छलफलमा केही धारणा राख्न चाहन्छु। अब हामीले यो विधेयक जो ड्राफ्ट गर्दै गर्दा र यसको कुराहरू हेर्दै गर्दाखेरि यो मूलत सैनिक कुराभन्दा माथि उठेर यो प्राज्ञिक र त्यो पनि हामीले अहिलेसम्म सुरक्षा थ्रेड चाहिँ के कुरामा छ र के कुरालाई हामीले सैद्धान्तिक र व्यावहारिक कोणबाट जान्नुपर्छ भन्ने आशय यसमा समेटिएको चाहिँ देखिन्छ। तर हामीले यो विधेयक पढ्दै जाँदा र हेर्दाखेरि पनि नेपालमा 15 चाहिँ संघीय विश्वविद्यालयहरू छ, त्यस अन्तर्गत 5 चाहिँ प्रदेश स्तरीय विश्वविद्यालयहरू छ भने 6 मेडिकल एकाडेमीहरू छ। र धेरै पटक कुरा पनि उठाएको थियो भन्दा अगाडिदेखि पनि यो विश्वविद्यालयहरूलाई चाहिँ अब एकीकृत गर्ने किसिमले एउटा एकाडेमिक इन्स्टिट्युसनको एउटा छाता यिन चाहिँ अब चाहिँ जरुरी छ, किनभने प्रत्येक विश्वविद्यालयलाई गभर्न गर्नको लागि त्यतातिर पनि हामीले एउटा काम गर्नुपर्ने आवश्यकता देखिएको छ। दोस्रो कुरा चाहिँ अब हाम्रो अहिलेको परिवेश अलिक भिन्न पनि छ। हामी विश्वव्यापी यो साइबर सुरक्षाको हिसाबले हेरौँ, यो आर्टिफिसियल इन्टेलिजेन्सको हिसाबले हेरौँ, पछि धेरै किसिमको सुरक्षा थ्रेटहरू छ। सीमाको कुरा चाहिँ अहिले अब भूगोललाई जोड्ने फरक फरक आधारहरू छ, त्यस अबको विषय चाहिँ सैनिक र गैर सैनिकहरूलाई एउटै कुरामा राखेर चाहिँ नीतिगत रूपमा छलफल गर्न सकियो भने त्यसको कुराहरू चाहिँ थाहा हुन्छ, कहाँ कहाँ चुनौती छ भन्ने कुरा। त्यही भएर यो हिमाली सुरक्षा, हाम्रो हिमालयन सेक्युरिटीको कुरामा पनि त्यत्तिकै इम्पोर्टेन्ट छ। क्लाइमेट डिप्लोमेसीको हामी अब कुरा गरिरहेछौं र यो डिजास्टर म्यानेजमेन्टको पक्षबाट पनि यसलाई हेर्नुपर्नेछ भने अर्को हामीले यो जल र ऊर्जाको कुरासँग पनि यसलाई जोडेर सबै कुरामा मानवीय सुरक्षाको चुनौती चाहिँ आइरहेछ, त्यसलाई चाहिँ हामी जोडेर हेर्नुपर्छ जस्तो लाग्छ यो आउँदाखेरि। र अर्को चाहिँ विश्व स्तरमा पनि यस्तो अभ्यासहरू छ, अब अमेरिकामा छ, हाम्रो के अरे श्रीलंकामा छ, या भारतमा छुट्टै नामको छ, या चाइनामा छ, तर अब हामीले यो युनिभर्सिटी मार्फत चाहिँ अभ्यास गर्नुपर्ने कुरा चाहिँ के हो भने विश्वले यसलाई चाहिँ कसरी नयाँपन दिइरहेछ भन्ने कुरा आउनु पर्यो। तर यहाँ हेर्दाखेरि अलिकति हामी यो ब्युरोक्रेटिक, हाम्रा पोलिसीहरू ब्युरोक्रेटिक सिस्टम जस्तो बढी भएको छ, एउटा स्वायत्त हिसाबले हेरौँ र प्राज्ञिक मान्छेहरूले चाहिँ त्यहाँ अध्ययन पनि गर्न पाओस् र त्यो इन्स्टिट्युसनलाई अझै दक्ष र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी गर्न सक्ने गरी यसको विकास गर्न सक्यो भने हामीले सोचे जस्तो यो युनिभर्सिटीले चाहिँ बाट लाभ हामीले प्राप्त गर्न सक्छौं। समग्रतामा यसले बोकेको मर्म उत्कृष्ट पनि छ र आगामी हामी छलफलमा चाहिँ यसका अझै दफावार विषयहरूमा चाहिँ प्राविधिक पक्षमा छलफल गर्नेछौ। धेरै धेरै धन्यवाद।
1: मान्य सदस्य धर्मराज केसी, त्यसपछि मान्य सदस्य यज्ञमणि नेउपानी।
6: सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 का अधिकांश विषयवस्तुहरू अत्यन्तै आवश्यक छन्। हाम्रो देशको लागि शिक्षा, स्वास्थ्य लगायत विशेष गरी प्रतिरक्षा क्षेत्रको धेरै कुराहरू मर्म बुझेर बनाएकोले यसको म समर्थन गर्न चाहन्छु। हामीले कुनै विश्वका नामुद विश्वविद्यालयहरू हेर्यौं भने, एमआईटी हेर्यौं भने इन्जिनियरिङ र टेक्नोलोजी को लागि प्रख्यात छ भन्छौं, हार्वर्ड हेर्यौं भने एमबीए भन्छौं, कोलम्बिया हेर्यौं भने अन्तर्राष्ट्रिय सम्बन्ध भन्छौं, एल हेर्यौं भने एग्रिकल्चर इन्भाइरोमेन्ट भनेर हुन्छन्। त्यसरी विशेष विश्वविद्यालयहरू विशेष विषयवस्तुमा दक्ष अथवा त्यो विषयवस्तु त्यहाँ पढेको भनेपछि अलिकति छुट्टै किसिमले रिकग्नाइज हुने गर्छ। त्यसैले हामीले अहिले यो प्रतिरक्षा विश्वविद्यालय भनेका छौं। अब प्रतिरक्षा भनेको एउटा गोला बारूद अथवा सीमाको सुरक्षा मात्रै नभइकन यसमा अहिले भर्खरै आएको दैविक प्रकोप जस्ता विषयवस्तुहरू छन्, जलवायु परिवर्तनले उत्पन्न गर्ने अन्य सृजित कुराहरू छन्, अनि यो ट्रान्स बााउन्ड्री डेटा सेयरिङका कुराहरू छन्, धेरै कुराहरू यसले समेट्छ। त्यसैले यस किसिमको विश्वविद्यालय आवश्यक छ र यसलाई हामीले अब एउटा आर्मीको विश्वविद्यालय मात्रै भयो भनेर अथवा कुनै सेक्युरिटी फोर्सको मात्रै विश्वविद्यालय भयो उनीहरूले मात्रै पढ्ने भयो भन्दा पनि यसलाई समग्रतामा यो एउटा रिसर्च अथवा इनोभेसन अथवा त्यो क्षेत्रको विकासको लागि हाम्रा सेक्युरिटी फोर्सहरू आर्मी सशस्त्र पुलिस नेपाल प्रहरी लगायत तत्सम्बन्धी काम गर्ने अन्य सरकारी निकायहरूलाई पनि एउटा नीतिगत सल्लाह दिन एउटा त्यस सम्बन्धी काम गरेर आफ्नो त्यो क्षेत्रमा दक्षता हासिल गरी सरकारलाई अप्ठ्यारो पर्दा अथवा त्यो बेलामा एउटा स्ट्राटेजिक थिङ्क ट्याङ्कको रूपमा काम गर्नको लागि पनि यस्तो किसिमको विश्वविद्यालयले काम गर्न सक्छ र सैनिक मात्र होइन यसमा अन्य जनशक्तिहरू पनि को लागि पनि खुला गरिनुपर्छ। त्यसै गरी हामीले पहिला पनि यो देशमा विश्वविद्यालयहरू धेरै भए भनेर छलफल गरिरहेका पनि थियौं तर धेरै हुँदै गर्दा कुन विश्वविद्यालय चाहिने कुन विश्वविद्यालय पुगेको छैन कस्तो विश्वविद्यालय चाहिँ स्थापना गर्नुपर्ने सरकारले कुन कुन कस्ता कस्ता विश्वविद्यालय कुन कुन विषयवस्तुको अध्ययनको लागि लगानी गर्नुपर्ने भन्ने कुराहरू सोचेर यो ल्याएकोले म यसलाई फेरि पनि समर्थन गर्न चाहन्छु र यसमा अब अहिले हाम्रो यो नेशनल डिफेन्सको सिलसिलामा धेरै हाम्रा सुरक्षा निकायहरू विदेशमा गएर तालिम लिने गर्नुभएको पाएका छौं। त्यसैले अब यस किसिमका तालिमहरू उहाँहरूलाई अनुभवहरू ज्ञानहरू यहीँ गर्न सकियो र विदेशी यो डिफेन्ससँग सम्बन्धित क्षेत्रका मानिसहरूलाई पनि यहाँ ल्याउन सकियो भने यसले चाहिँ हाम्रो देशको अन्तर्राष्ट्रिय स्तरमा चाहिँ नेपालमा ओहो त्यहाँ गएपछि माउन्टेन इन्भाइरोमेन्टसँग अथवा यो किसिमको डिफेन्ससँग यस्तो विषम परिस्थितिमा लडाईँ गर्नको लागि अनुभव हुने रहेछ भन्ने किसिमले काम गर्न सक्यो भने त्यसले हाम्रो एउटा शिर उचो राख्छ। हस् धन्यवाद।
1: मान्य सदस्य अज्ञमणि नेपानी त्यसपछि मान्य सदस्य भरत प्रसाद पराजुली।
7: सम्माननीय सभामुख महोदय, प्रतिरक्षा शब्द सुन्नासाथ विश्वविद्यालयलाई सेनाको संस्था मात्र सम्झनु हुँदैन। आज राष्ट्रिय सुरक्षा बन्दुक बारुदमा सीमित छैन। साइबर सुरक्षा राष्ट्रिय सुरक्षा हो, सूचना सुरक्षा राष्ट्रिय सुरक्षा हो, सीमा सुरक्षा राष्ट्रिय सुरक्षा हो। यो विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रताको ग्यारेन्टी कहाँ छ? राष्ट्रिय सुरक्षासँग सम्बन्धित अनुसन्धान कुन विषय गोप्य हुने, कुन अनुसन्धान प्रकाशित गर्न पाइने, कुन अनुसन्धानमा राज्यको स्वीकृति आवश्यक हुने, विद्यार्थी र प्राध्यापकको एकाडेमिक विश्वविद्यालय अनुसार स्वतन्त्रता कसरी सुनिश्चित हुने भन्ने कुरा यस विधेयकमा प्रष्ट हुनुपर्दछ। राष्ट्रिय सुरक्षा अत्यन्त महत्वपूर्ण शब्द हो, तर यही शब्दलाई असीमित रूपमा प्रयोग गरियो भने त्यसको नाममा प्राज्ञिक स्वतन्त्रता नियन्त्रण गर्ने बाटो खुल्न सक्छ। यतातर्फ समेत हामी सचेत हुनुपर्छ। त्यसैले विधेयकमा राष्ट्रिय सुरक्षा र एकाडेमिक स्वतन्त्रताको सीमा स्पष्ट हुनुपर्छ। सभामुख महोदय, अर्को प्रश्न समावेशिताको। प्रतिरक्षा विश्वविद्यालय केवल सैनिक अधिकारीहरूको उच्च अध्ययन गर्ने थलो मात्र हुनुहुँदैन। यसले देशको विभिन्न भूगोल, समुदाय, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछड़िएको क्षेत्र तथा अन्य समुदायबाट आएका प्रतिभालाई राष्ट्रिय सुरक्षा र अध्ययनकोमा सहभागी गराउने स्पष्ट नीति हुनुपर्दछ। राष्ट्रिय सुरक्षाको अध्ययन गर्ने विश्वविद्यालयमा राष्ट्रको विविधता देखिनु पर्दछ। देशको सुरक्षा अध्ययन गर्ने संस्था नै समाजबाट टाढा भयो भने यसले सम्पूर्ण राष्ट्रको सुरक्षा दृष्टिकोणलाई कसरी प्रतिनिधित्व गर्न सक्छ? सभामुख महोदय, अर्को विषय हो जवाबदेहिता र संसदको निगरानी। यो विश्वविद्यालयलाई स्वायत्त भनिएको छ, ठिक छ, तर स्वायत्त भनेको जवाबदेहिता मुक्त होइन। वित्तीय उत्तरदायित्व हुनुपर्दछ। राष्ट्रिय सुरक्षासँग सम्बन्धित अनुसन्धान गर्ने हो भने कानूनी र संस्थागत उत्तरदायित्व हुनुपर्दछ। विश्वविद्यालयको वार्षिक नीति कार्यक्रम र बजेटमा संसदको प्रभावकारी निगरानी हुनुपर्दछ। स्वायत्तताको नाममा प्रशासनिक स्वायत्तता र स्वतन्त्रता, राष्ट्रिय सुरक्षाको नाममा गोपनीयता जोडेर संसदको निगरानी कमजोर बनाउने अवस्था हुनुहुँदैन। सभामुख महोदय, नेपाली सेनाका अधिकारी पढ्न पाउन्, नेपाल प्रहरी सशस्त्र प्रहरी पढ्न पाउन्, कूटनीतिका विद्यार्थीहरू पढ्न पाउन्, सुरक्षा अनुसन्धान गर्ने व्यक्तिहरू पढ्न पाउन् र सबैभन्दा महत्वपूर्ण कुरा त्यहाँ प्रश्न गर्न पाइयोस्, किनकि विश्वविद्यालयको काम आदेश दोहोर्याउनु होइन, विश्वविद्यालयको काम प्रश्न गर्नु हो, जिज्ञासा राख्नु हो र जिज्ञासाको समाधान गर्ने केन्द्र बनोस्। सभामुख महोदय, राष्ट्रिय सुरक्षा परिषदको संवैधानिक भूमिकासँग यसको सम्बन्ध स्पष्ट गरौं, प्राज्ञिक स्वतन्त्रता सुनिश्चित गरौं, राष्ट्रिय सुरक्षाको विश्वविद्यालय बनाऊ र यस त्यो विश्वविद्यालय पनि संविधान जत्तिकै लोकतान्त्रिक अनुसन्धान जत्तिकै स्वतन्त्र र
1: मान्य सदस्य भरत प्रसाद पराजुली त्यसपछि मान्य सदस्य सरस्वती लामा
8: सम्माननीय सभामुख महोदय सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहजीको तर्फबाट माननीय कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री सुविता गौतमज्यूबाट सदनमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा सम्बन्धी विश्वविद्यालयको प्रस्तावित विश्वविद्यालयको विधेयक 2083मा आफ्नो धारणा राख्न गइरहेको छु। अहिले राष्ट्रिय प्रतिरक्षा भन्नाले अब हामी राष्ट्रिय सुरक्षा भन्नाले सशस्त्र रूपमा सीमामा सैनिक अधिकारीहरूको उपस्थिति अथवा कडा निगरानी गरेर आवत जावतमा नियमन गर्ने कुरामा सीमित छैन र यसको सीमितता यसको परिभाषामा देशको सार्वभौम सत्ता भौगोलिक अखण्डता राष्ट्रिय हित भू राजनीति साइबर सुरक्षा ऊर्जा सुरक्षा आर्थिक सुरक्षा सूचना प्रविधि र जस्ता राष्ट्रिय महत्वपूर्ण पूर्वाधारका सुरक्षा जस्ता कुराहरू पनि गहन रूपमा अध्ययन गरी विश्लेषण गर्नुपर्ने त्यत्तिकै आवश्यकता छ। यस्तो खालको सबै विषयमा गहन रूपमा रणनैतिक रूपमा अध्ययन गर्न सक्ने विशिष्टकृत संस्थाको अहिले हाम्रो नेपालमा आवश्यकता थियो र त्यो अध्ययन गर्ने आवश्यकता यही विधेयकबाट प्रस्ताव गरिएको छ। जुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय अथवा नेशनल डिफेन्स युनिभर्सिटी अहिले पनि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायहरूले आफ्नो विज्ञता हासिल गर्नका लागि उच्च तहमा गइसकेपछि पूरा गर्नुपर्ने जिम्मेवारी यी यावत कुराहरूको लागि अध्ययन गर्न विदेशमा जानुपर्छ छिमेकी मुलुकहरूमा जानुपर्ने अवस्था छ र छिमेकी मुलुकहरूले कति कोटा निर्धारण गर्ने हो त्यसको आधारमा मात्रै सीमित व्यक्तित्वहरूले मात्रै त्यो ज्ञान हासिल गर्न पाएको अवस्था छ जसले गर्दा हामीलाई यी अघि भनिएका विषयवस्तुमा जति विद्वता आवश्यकता पर्थ्यो त्यो प्राप्त हुन सकेको छैन। त्यसैले त्यो सुरक्षासँग सम्बन्धित यावत कुराहरूलाई नेपालमै अध्ययन गर्न सक्ने बनाउनको लागि यो विधेयक आएको छ र यो विधेयक अलिकति सैनिक अथवा गैर सैनिक सुरक्षासँग सम्बन्धित विषयवस्तु भएको हुनाले यसमा सैनिक अनुशासनहरू पनि उत्तिकै आवश्यकता पर्छ र परराष्ट्र रणनैतिक रूपमा सीमा सुरक्षा लगायतका राष्ट्रिय नीतिसँग सम्बन्धित विषयवस्तु पनि समेटिनुपर्ने हुनाले यसमा अझै व्यवस्थित रूपमा सिभिलहरूले पनि पढ्न पाउने व्यवस्था गर्दै यो विश्वविद्यालयलाई आगामी वर्षमा कति वर्षभित्र चाहिँ आत्मनिर्भर बनाउन सक्ने हो यसको पनि हामीले खोज गर्न सक्यौं भने यसले निरन्तरता पनि पाउनेछ ताकि भविष्यमा यसलाई धान्नको लागि प्रत्येक वर्ष हामीले ठूलो बजेट विनियोजन गर्ने र सोचेको उद्देश्य उपलब्ध हासिल नहुने अवस्था नआओस्। धन्यवाद।
1: माननीय सदस्य सरस्वती लामा त्यसपछि माननीय सदस्य अनन्त बहादुर छन्।
9: सम्माननीय सभामुख महोदय राष्ट्रिय सुरक्षा कुनै सरकार वा दल विशेषको विषय होइन यो राष्ट्रको अस्तित्व स्वाधीनता सार्वभौम सत्ता र भावी पुस्ताको सुरक्षासँग जोडिएको विषय हो त्यसैले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने उद्देश्य सहित प्रस्तुत यस विधेयकलाई राष्ट्रिय हितको दृष्टिकोणबाट म समर्थन गर्छु। नेपालको संविधानको धारा 51 राष्ट्रिय सुरक्षा र सुरक्षा निकायलाई सबल सुदृढ व्यावसायिक र जन उत्तरदायी बनाउने राज्यको नीति स्पष्ट गरेको छ। धारा 266 राष्ट्रिय सुरक्षा परिषदको व्यवस्था गरेको छ भने धारा 267 नेपालको स्वतन्त्रता सार्वभौम सत्ता भौगोलिक अखण्डता स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेनाको व्यवस्था गरेको छ। तर आजको राष्ट्रिय सुरक्षा केवल सैनिक शक्ति र हतियारमा सीमित छैन। आधुनिक प्रविधि साइबर सुरक्षा सीमा सुरक्षा कूटनीतिक सूचना विपद व्यवस्थापन र सामरिक ज्ञान पनि सुरक्षाका महत्वपूर्ण आधार हुन्। त्यसैले यी विषयमा उच्च स्तरीय अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्ने आफ्नै राष्ट्रिय संस्थाको आवश्यक छ। अहिले हाम्रो उच्च पदस्थ सैनिक तथा सुरक्षा अधिकारी र सम्बन्धित निजामती कर्मचारीलाई राष्ट्रिय सुरक्षा प्रतिरक्षा सामरिक अध्ययन तथा वार कलेजका विभिन्न कोर्सका लागि विदेश पठाउनु पर्ने अवस्था रहेको छ। यसबाट ज्ञान र सिप त प्राप्त हुन्छ तर राज्यको ठूलो रकम र विदेशी मुद्रा पनि बाहिरिन्छ। अब हामीले विदेशमा सिक्ने मात्र होइन नेपालमा सिकाउने क्षमता पनि निर्माण गर्नुपर्छ। यस विश्वविद्यालयले राष्ट्रप्रतिको प्रेम र आत्मनिर्भरताको आधार तयार गर्न सक्छ। विश्वविद्यालयमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान तथा आवश्यकता अनुसार निजामती सेवाका अधिकारीलाई उच्च स्तरीय सुरक्षा र सामरिक अध्ययनको अवसर दिइनुपर्छ। साथै नेपालले अन्तर्राष्ट्रिय शान्ति र स्थापना, विपद व्यवस्थापनमा हासिल गरेको अनुभवलाई अनुसन्धानको विषय बनाउँदै विश्व स्तरमा प्रस्तुत गर्नुपर्छ। यसको आर्थिक सम्भावनालाई पनि हामीले ध्यानमा राख्नुपर्छ। मित्र राष्ट्रका सैनिक तथा गैर सैनिक सुरक्षा अधिकारीहरूलाई यहाँ अध्ययन र तालिमका लागि आकर्षित गर्न सकियो भने विदेशी मुद्रा बाहिरिनबाट जोगिनुको साथै डलरमा आमदानी गर्ने नयाँ माध्यम बन्न सक्छ। राष्ट्रपति हुनु भनेको बाहिरी राष्ट्रवादी हुनु भनेको बाहिरी संसारसँग सम्बन्ध तोड्नु होइन, राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसारसँग ज्ञान प्रविधि र अनुभव आदान प्रदान गर्नु हो। हाम्रो सुरक्षा नीति र रणनीतिक क्षमता भने आफ्नै राष्ट्रिय आवश्यकता र स्वाभिमानमा आधारित हुनुपर्दछ। प्रतिरक्षा विश्वविद्यालय राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिने भएकोले संवेदनशील सूचना, रणनीतिक योजना र राष्ट्रिय सुरक्षा नीतिको गोपनीयता सुनिश्चित गर्ने स्पष्ट व्यवस्था हुनु आवश्यक छ। अध्ययन र अनुसन्धानका नाममा राष्ट्रिय हितमा असर पर्ने संवेदनशील सूचना अनाधिकृत रूपमा बाहिरिने अवस्था
1: मान्य सदस्य समय सक्यो। मान्य सदस्य आनन्द बहादुर चन्द, त्यसपछि मान्य बोध नारायण श्रेष्ठ।
10: सम्माननीय सभापति महोदय, प्रस्तावित विधेयकमा विषयमा मौजूदा कानून नभएकोले यो राष्ट्रिय प्रतिरक्षा विधेयक ल्याएकोमा सम्माननीय प्रधानमन्त्री, कानून मन्त्री तथा सरकारलाई धन्यवाद दिन चाहन्छु। तर मलाई म विश्वविद्यालयको सिस्टमबाट आएको भएर केही कुराहरू यहाँ चाहिँ भन्न मन के लागेको छ भने विश्वविद्यालयको प्राज्ञिक उन्नयन गर्ने, रिसर्च डेभलपमेन्ट इनोभेसन गर्ने जुनसुकै कुरा भए पनि सभा र एकाडेमिक काउन्सिल हो। हामीले सभा र एकाडेमिक काउन्सिलको बनावट र त्यसको उमेर हेर्यौं भने कता कता अमिल्दो जस्तो लाग्छ। यहाँ के कुरा देखिरहेछ भनेपछि कुनै मान्छे डिन हुनु पर्यो, रजिस्ट्रार हुनु पर्यो, सभाको सदस्य हुनु पर्यो भने त्यसको उमेर 35 वर्ष राखेको छ। उपकुलपति हुनलाई 45 वर्ष उमेर राखेको छ र त्यसको योग्यता अथवा त्यसको अनुभव 20 वर्ष राखेको छ। रजिस्ट्रारको लागि 10 वर्ष अनुभव राखेको छ। एउटा हाम्रो विश्वविद्यालयको सिस्टम अथवा नेपालकै कुरा गर्यौं भने पनि हामी 16 वर्षमा सामान्यतया एसएलसी गर्यो भने, एससी गर्यो भने 18 वर्षमा प्लस टू गरिसकेपछि 23 वर्षमा उसले अन्डर ग्रेड गरेर मास्टर्स लिड पीएचडी गर्दाखेरि कुनै पनि मान्छे 27-28 वर्षमा पीएचडी गर्न सक्छ र उसले 4 वर्ष विश्वविद्यालय अमेरिकाकै हार्वर्डै पढाएर आएर 32 वर्षमा उसले चाहिँ यहाँ डिनमा अथवा स्टारमा एप्लाई गर्न खोज्यो भने ऊ इलिजिबल छैन र उसले त्यस्तो पीएचडी गरेर आइसकेपछि 10 वर्ष पढाएको अनुभव भएपछि मात्रै ऊ के हुनसक्छ, रजिस्ट्रार अथवा डिन हुनसक्छ। डिन भयो भने पनि डिन अथवा रजिस्ट्रारको पदावधि 3 वर्षको छ। म डिन भए, डिनबाट मैले बेस्ट पर्फर्मेन्स गरेँ तर मलाई रजिस्ट्रार अथवा भिसी हुनु पर्यो भने मैले 12 वर्ष के गरेर बस्ने र म प्राध्यापक भए, म फास्ट ट्र्याकबाट प्राध्यापक भयो भने प्राध्यापक भइसकेको 5 वर्षपछि पनि म यसमा कुनै पदाधिकारीको लागि योग्य भएन, सभाको लागि योग्य भएन र एकाडेमिक काउन्सिलमा पनि सबै मान्छेहरू एकाडेमिक्सबाट ल्याउनुभन्दा पनि एउटा रेटोरिकल एकाडेमिक काउन्सिल भएको जस्तो लागेको छ र सभामा पनि सबै नेपाल सरकारको मान्छेहरू छ र अझै लोकसेवा पदपूर्तिमा लोकसेवा आयोगको मान्छे छ। मलाई के लाग्छ भने आजभोलिको प्रतिरक्षा हामीले देखिरहेछौँ सबैभन्दा ठूलो अहिले एआई छ, एआई नै सबैभन्दा ठूलो प्रतिरक्षा हो र अहिले हामीले भर्खर एआई पढाउन सुरु गरेका छौँ। अहिले हामीले त्यस्तो मान्छेहरू रजिस्ट्रार डिन अथवा त्यस्तो मान्छेहरूलाई अहिले तत्काल हामी पाउन सक्छौँ जो योग्यता राखेका छौँ। त्यही भएर मलाई चाहिँ के लाग्छ भने यसको कार्यविधि योग्यता पदावधि र अनुभव चाहिँ धेरै ठाउँमा करियर ल्याडरको कुरा गर्ने हो भने धेरै ठाउँमा अमिल्दो जस्तो लागेको छ र यसलाई चाहिँ हामीले एकाडेमिक एङ्गलबाट नसोचिकन एउटा प्रशासनिक ढंगले सोच्यौं कि भन्ने लागेको छ र त्यही भएर यसमा केही सुधारहरू गर्न आवश्यक देख्छु अन्यथा यो विधेयकको समर्थन गर्छु धन्यवाद
1: मान्य सदस्य बोध नारायण श्रेष्ठ त्यसपछि मान्य सदस्य सुशील खड्का
11: सम्मान्य सभामुखज्यू राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 को सन्दर्भमा मेरो आफ्नो केही धारणाहरू राख्न चाहन्छु यो डाँडा र पाखाहरूबाट ढुङ्गा गुल्टाएर राष्ट्रको संरक्षण गर्ने इतिहासबाट अहिले हामी यो अवस्थामा आएका छौं र अब राष्ट्रको सुरक्षा हामी फरक तरिकाले गर्नुपर्ने अवस्था छ यो सन्दर्भमा आएको यो विधेयकले नयाँ कोसे ढुङ्गाको रूपमा स्थापित हुनेछ भन्ने मलाई लाग्छ पहिलो कुरा दोस्रो मलाई यसमा लागिराखेको कुरा चाहिँ हामी हरेक विधेयकहरू अलिकति बढी परम्परावादी तरिकाबाटै आइरहेको छौं नयाँ तरिकाले अलिक सोच्न सकेका छैनौं कि भन्ने जस्तो चाहिँ लाग्छ मलाई पटक पटक थुप्रै विधेयकहरूमा हेरिराख्दाखेरिमा यो विधेयकलाई हेरिराख्दाखेरिमा पनि मलाई विशेष गरिकन संरचनागत व्यवस्थाको कुरा गर्ने हो भने सभा र काउन्सिलको कुरा गर्दाखेरिमा यसमा धेरै चाहिँ कर्मचारी डोमिनेटेड देखिन्छ यसमा हेर्दाखेरिमा हामीले हरेक विधेयकमा कर्मचारीलाई नै पुरै समितिमा ल्याइराख्दाखेरिमा उहाँहरूको वर्कलोड हामीले कति हेरेका छौँ सचिवहरूको वर्कलोड एनालाइसिस गरेका छौँ कि छैनौं उहाँले हरेक 30 दिनमा अथवा 24 दिन महिनाको काम गर्नुपर्ने दिनमा मिटिङमा मात्रै उहाँ जानुपर्ने दिन कति हुन्छ र हाम्रो टोटल बजेटलाई अहिले हामीले हेर्ने हो भने कहिले त हामी 40% 60% एभरेजमा मात्रै हामीले विकास बजेटलाई खर्च गर्न सकिराखेका छौं यसलाई किन त्यो यति कम खर्च गरेका छौं भनेर हेर्ने हो भने सायद हामी कहीँ कतै सबै ठाउँमा कर्मचारीलाई यो समितिहरूमा पनि उहाँलाई ल्याउने कुराहरूले पनि यसमा प्रभाव पारेको छ कि यो कुरा पनि हेर्न जरुरी हुन्छ त्यसकारणले म यसलाई मात्रै भन्दिनँ यो सबैलाई त्यसरी हेर्नुपर्छ भन्ने जस्तो लाग्छ एउटा त्यसैले उहाँको कार्य सम्पादन वर्कलोडलाई हेरेर मात्रै पनि ध्यान दिनुपर्छ कि कसलाई ल्याउने भन्ने कुरा जस्तो लाग्छ एउटा दोस्रो कुरा हामी अलिकति फराकिलो हुन सकेनौँ भने र उमेर हुँदैमा अनुभव हुँदैमा यो सेक्टर चाहिँ एकदम माथि जान्छ भनेर सोच्यौं भने सायद हामी नवीन कुराहरूलाई स्वीकार गर्न सक्दैनौं त्यस कारणले किन च्यालेन्ज नगर्ने हामीले विधेयकहरूबाट यो कुराहरू प्रस्ताव गर्दा भन्ने लाग्छ यसमा अर्को छुटेको विषय मलाई के लाग्छ भने अहिलेको हामीले विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा हामीले हेर्ने हो भने यो मन्त्रालयको संलग्नता नै यहाँ छैन कि भन्ने जस्तो लागिरहेको छ मलाई त्यस कारणले यदि छैन भने ल्याउनुपर्ने हुन्छ र यो क्षेत्रलाई अझ फराकिलो तरिकाले हामीलाई यहाँ स्वीकार्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई त्यसैले यो इमेजिङ डिफेन्स टेक्नोलोजीहरूमा काम गर्ने हो भने हामीले यो मन्त्रालयहरूको सहभागिता संलग्नता चाहिँ अझ उच्च स्तरको हुनुपर्छ भन्ने मलाई लाग्छ फन्डिङको कुराहरूमा हामीले कसको लिने भनेका छौँ तर मलाई यहाँ के लाग्छ भने कसको पैसा नलिने कसको सहयोग नलिने भन्ने कुरा चाहिँ अझ स्पष्ट हुनुपर्छ र फाइनल्ली चाहिँ म यति भन्न चाहन्छु कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा राख्छु
1: मान्य सदस्य सुशील खड्का त्यसपछि मान्य सदस्य यशोदा कुमारी बराल
12: सम्माननीय सभामुख महोदय विगत लामो समयसम्म राज्यले निर्माण गरेका इन्स्टिच्युसन्सहरू कमजोर बनाउने र भत्काइएका सन्दर्भमा राज्यलाई नभई नहुने र धेरै पहिला नै हामीले निर्माण गरी सञ्चालनमै ल्याइसक्नुपर्ने नेशनल डिफेन्स युनिभर्सिटी विधेयक सदनमा आएको छ यसमा मेरो पूर्ण सैद्धान्तिक समर्थन छ राष्ट्र निर्माता पृथ्वीनारायण शाहदेखि शुरू भएको हाम्रो आधुनिक राष्ट्र निर्माण प्रक्रिया चिरकालसम्म रहिरहनेछ नेशन बिल्डिङको सन्दर्भमा राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा साइलोजमा अपरेट गर्नुहुँदैन जुन अहिले भइरहेको छ नीति निर्माता जंगी प्रहरी निजामती र आम नागरिकको राष्ट्रिय हितको सवालमा समान सोच र कार्य सम्पादन हुन आवश्यक छ आर्थिक र सामरिक शक्ति सम्पन्न मुलुकहरू जस्तै अमेरिका चाइना भारत र नयाँ उदीयमान अर्थतन्त्रहरूमा नेशनल डिफेन्स युनिभर्सिटी र कलेज जस्ता इन्स्टिच्युसन्सहरू छन् र त्यहाँ पनि जंगी र प्रहरी मात्र नभई निजामती र नीति निर्मातालाई एनडीसी कोर्स अनिवार्य गरिएको छ, जस्तै बेलायतमा इट्स कम्पलसरी गरिएको छ। र त ती देशहरूमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ उच्च गतिको आर्थिक वृद्धि। अब हामी पनि त्यही दिशामा अगाडि बढ्नुपर्छ। ती राष्ट्रहरू जस्तै सम्पन्न र सामर्थ्यवान बन्नु 3 करोड नेपालीको साझा सपना र संकल्प हो, र सोलाई पूर्ण गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एनडीयू स्थापना कोसेडुङ्गा हुनेछ, र यसलाई हामी सबैले राष्ट्रिय सम्पत्तिको रूपमा विकास गर्नु सबैको दायित्व रहन्छ। नेपाली सेनामा 2-स्टार मेजर जनरल बन्नको लागि एनडीसी अनिवार्य छ। अहिले हाम्रा सैन्य अधिकृतहरू एनडीसीको लागि विदेश जानुहुन्छ र विदेशको नेशनल डिफेन्स र नेशनल सेक्युरिटी स्ट्राटेजी पढेर आउनुहुन्छ। अब त्यो यो विधेयकसँगै अन्त्य हुन्छ र छिटै नै गर्नुपर्छ। संसारभरि नै एनडीयू र एनडीसी राष्ट्रिय सेनाले नै सञ्चालन गर्छ, जुन यो व्यवस्था यस विधेयकमा समावेश भएको छ त्यो राम्रो पक्ष हो। तसर्थ यो विधेयक कार्यान्वयनमा ल्याई यसै आर्थिक वर्षको पहिलो एनडीसी कोर्स सञ्चालन गरौं, यो विश्वविद्यालयलाई विश्वस्तरीय बनाउन सरकारले कुनै पनि कसर बाँकी नराखोस्, र छिट्टै म आफै स्वयं पनि जस्तै विदेशमा यो प्रेसिडेन्सहरू छ आफै पनि यो कोर्समा भर्ना हुने अवसर मिलोस्। र अन्त्यमा एनडीयू भनेको विशेष खालको विश्वविद्यालय हो र यसको व्यवस्था पनि विशेष रहन्छ। यसमा चाहिँ प्राइम मिनिस्टर किन चान्सलर बनाएको भन्ने कुरा चाहिँ असान्दर्भिक हुन्छ, सबै चिज सबैका लागि हुँदैन भन्दै मेरो फेरि पूर्ण समर्थन भन्दै मेरो भनाइ टुङ्गाउँछु। धन्यवाद। थ्याङ्क यू।
1: मान्य सदस्य यशोदा कुमारी बराल, त्यसपछि मान्य सदस्य मधु कुमार चौलागाई।
13: सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी व्यवस्था जुन छ, यो राष्ट्रिय प्रतिरक्षक भन्ने बित्तिकै यसको अर्थ पूर्ण रूपमा नै देखिन्छ। यसको केही राम्रा पक्षलाई समर्थन गर्दै केही यसमा टिप्पणी गर्न चाहन्छु। यो आवश्यकता हो। अहिले उदाहरणको लागि भोटे खोसीमा हामीले यदि त्यो विश्वविद्यालय थियो, यदि यहीँभित्र ट्रेनिङ प्राप्त हामी र त्यहाँभित्रका इन्जिनियरदेखि लिएर सम्पूर्ण राष्ट्र सेवक कर्मचारीदेखि सैनिक सबै हुनुहुन्थ्यो भने हामीले त्यत्रो जनको क्षति बेहोर्नु पर्दैन थियो। यो आवश्यकता हो। तर यसभित्र भएका मैले 2-3 पटक यसलाई अध्ययन गरे, केही कुरा समर्थन सहित केही कुरा एकदमै जटिलतापूर्वक छ। यसले हामीले अहिले नै ध्यान दिनुपर्ने आवश्यकता छ। एउटा कुरा, विदेशीहरू अध्ययन गर्न आउने कुरामा साइबर सेक्युरिटीका कुराहरू एकदमै महत्वपूर्ण छ, यसलाई कसरी लैजाने। अर्को कुरा, यसमा स्पष्ट नपारेको भनेको अध्ययन गर्न पाउने गैर सैनिक र सैनिक भनेको छ, यसको कुरामा चाहिँ स्पष्टता, कतिको त्यहाँ योग्यता र कुनले त्यहाँ समावेशिता हुन पाउने, कति उमेर भनेर स्पष्ट चाहिँ उल्लेख गर्नुपर्छ। यो कुरा चाहिँ तपाईँ हामी पनि गएर केहीको लागि अनुभव गर्न, तर सबैको लागि त्यो आवश्यकता हुन्छ जस्तो लाग्दैन। सबै एउटै विषयमा विज्ञता हुन पनि सक्दैनन्। यो कुरा पनि अत्यन्तै जरुरी छ। अर्को कुरा, यो विश्वविद्यालयका कुरा सिन्डिकेटको एकदमै देखिन्छ। भोलि राजनीतिकरणमा आज कुनै सत्ता एकनाश रहँदैन, राजनीति दुरूपयोग हुन्छ कि भन्ने ठूलो समस्या चाहिँ यसमा चाहिँ देखिन्छ। किन भन्दा आज हामी मात्रै होइन, भोलि को आउँछ भन्ने हो। हिजोको सरकारले पनि यो कुरालाई धेरै कुरा अनुभव गरेर यो ड्राफ्ट बनाएको हेरे, मैले पुरानो ड्राफ्ट पनि केही मैले उपलब्ध गरे, तर यो कुराले भोलिले आउने समस्यालाई कति असर पार्ने हो भन्ने कुरा चाहिँ आज मलाई मात्र होइन, राष्ट्र सेवक सुरक्षाको लागि यो अत्याधिक जरुरी छ। तर केही कुरा सुधारात्मक म मन्त्रीज्यूलाई भन्छु, हरेक कुरा चाहिँ भोलि आउने समस्यालाई समाधान गर्नको लागि अहिले नै होइन कि हामीले आज पारित गर्ने कुरा 10 दिन अध्ययन गरेर गरौं, 10 वर्ष टिकाउ गरौं, त्यो कुरालाई एकदमै ध्यान दिनुहोला। यसलाई चाहिँ कतिको र विदेशी कुरा र सेक्युरिटी कुरामा अत्याधिक र सैनिक जुन सैनिक र गैर सैनिक भन्ने कुरा छ, यो कुरा स्वागतयोग्य छ, तर यहाँभित्र रहेको समस्या चाहिँ सिन्डिकेटलाई कतिको मापदण्ड र फराकिलोको बनाउने, भोलि को जाने, युवाहरू कतिको रहने र बाहिरी आउने विद्यार्थीलाई कति सेक्युरिटीमा राख्ने भन्ने कुरामा चाहिँ स्पष्ट यो विधेयकमा चाहिँ उल्लेख गर्यो भने भोलिको कुरा सजिलो होला। धन्यवाद। नमस्कार।
1: मान्य सदस्य मधु कुमार चौलागाई त्यसपछि मान्य सदस्य पशुराम तामाङ
8: सम्मान्य सभामुखज्यू राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गरेर यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यो अत्यन्तै स्वागतयोग्य ढंगबाट सरकारले प्रस्तुत गरेको छ यद्यपि यो विधेयकमा केही कुराहरू हामीले सुधार गर्नुपर्नेछ यो विधेयककोमा म बुदागत रूपमा मैले प्रस्तुत गर्दै गर्दा यो विधेयकमा सभाको गठनमा गम्भीर त्रुटि देखिन्छ कुलपति अध्यक्ष र रक्षा मन्त्री सहअध्यक्ष रहने गरी सभाको गठनको प्रावधान राखिएको रहेछ नेपालको सरकार गठनको प्रक्रियालाई हेर्ने हो भने प्रधानमन्त्री र रक्षा मन्त्री सधैँ एउटै हुने व्यवस्था छ सधैँ एउटै हुने गर्छ यसरी प्रधानमन्त्री र रक्षा मन्त्री सधैँ एउटै हुने र एउटै भइरहँदा कहिलेकाहीँ हामीले व्यस्तताको कारण वा अन्य कारणले सभाको अध्यक्षता कसले गर्ने भन्ने प्रश्न उठ्न सक्छ त्यसले गर्दा यता पनि यो विधेयकमा ध्यान दिनुपर्ने अवस्था छ त्यसै गरी उपकुलपति र रजिस्ट्रार जस्ता प्राज्ञिक प्रशासकीय प्रमुख छनौट गरी समितिको संयोजक प्रधान सेनापति रहने व्यवस्था छ प्राज्ञिक संस्थाको नेतृत्व छनौटमा सैन्य प्रमुख संयोजन रहने विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रतामाथि आघात पुग्न जान्छ प्राज्ञिक स्वतन्त्रतामा यदि ख्याल गर्ने हो भने हामीले प्राज्ञिक र योग्य व्यक्तिलाई सिभिल सोसाइटीबाट त्यहाँ संयोजकको रूपमा राख्ने व्यवस्था गर्नुपर्ने जरूरी छ म केही सुझाव पनि दिन चाहन्छु उपकुलपति र रजिस्ट्रार सिफारिस समितिमा उपकुलपति जस्तो शीर्ष प्राज्ञिक पदको छनौट समितिको अध्यक्ष प्रधान सेनापति हुनुको सट्टा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष वा सिभिल प्राज्ञिक व्यक्तित्वहरूबाट विज्ञको समूहबाट प्राज्ञ वा संयोजक छानियो भने बल्ल यो स्वायत्त हुन सक्छ प्रधान सेनापति वा रक्षा मन्त्रालयका प्रतिनिधिलाई सदस्यका रूपमा राख्नु बढ़ी उपयुक्त र लोकतान्त्रिक हुन जान्छ सिफारिस समितिमा सेनाको बाहुल्यता हुने गरी यो समिति बनाइएको छ यसलाई यसरी एकाधिकार दिँदै गर्दा नियुक्तिको स्वच्छतामा प्रश्न उठ्न सक्छ विश्वविद्यालयको विघटन र परिमार्जनको सम्बन्धमा व्यक्तित्वहरूबाट विज्ञको समूहबाट प्राज्ञ वा संयोजक छानियो भने बल्ल यो स्वायत्त हुन सक्छ प्रधान सेनापति वा रक्षा

0: स्वच्छचारितालाई प्रायोरिटी दिन्छ। त्यसकारणले गर्दाखेरि यो मोनोपोलीको अन्त्य गर्नका लागि यदि यस्ता विश्वविद्यालयहरूको अन्त्य गर्नुपर्ने भयो, विघटन गर्नुपर्ने स्थिति रह्यो भने सार्वभौम संसदमा त्यसको अधिकार दिनुपर्छ। धन्यवाद।
1: मान्य सदस्य पशुराम तामाङ, त्यसपछि मान्य सदस्य कृष्ण हरि बुढाथोकी।
2: सभामुख महोदय, प्रस्तुत विधेयकमाथि मेरा केही भनाइहरू राख्न चाहन्छु। सैद्धान्तिक रूपमा यो विधेयक आवश्यकै छ, तर यसलाई मैले दुई तीनवटा कुरा चाहिँ यसलाई स्पष्ट गर्नुपर्छ भन्ने मलाई लागेको छ। पहिलो चाहिँ यो जुन खालको युनिभर्सिटी बन्दैछ यसको प्रकृति के हो, सैनिक कि नागरिक? त्यसकारण यो हामीले स्पष्ट गरिसकेपछि मात्रै हामी ठिक ठाउँमा पुग्छौं भन्ने मलाई लाग्छ। दोस्रो कुरा चाहिँ यो स्वायत्तता, यो संस्थालाई हामीले स्वायत्त रूपमा बनाउने हो कि र प्राज्ञिक स्वतन्त्रता पनि दिने हो कि सैनिकहरूको चाहिँ एउटा संस्थाको रूपमा विकास गर्ने? मलाई लाग्छ यो दुई कुरामा हामी टुङ्ग पुगेपछि यसलाई ठ्याक्कै हामीले कस्तो बनाउने भन्ने कुरा चाहिँ हामी निर्णय गर्न सक्छौं। अहिले हामीले यो विधेयक हेर्दै जाँदा मैले के देखेँ भने यो चाहिँ स्वायत्तता र तपाईँको प्राज्ञिक स्वतन्त्रता भन्दा बढी सेनाहरूको डोमिनेसनमा बनाइने प्रतिरक्षाको कुरा गर्ने भन्ने जस्तो लाग्यो। त्यसो भएको हुनाले मलाई के लाग्छ भन्दा हामीले त्यतातिर जानुभन्दा पनि अहिले चाहिँ प्रतिरक्षाको कुरा चाहिँ सेनाको कुरा मात्रै होइन, यो आम देशको कुरा हो, आम तपाईँको नागरिकको कुरा हो, देशवासीको कुरा हो। त्यसो भएको हुनाले यसलाई अलिकति त्यो भन्दा फरक पार्नुपर्छ र यहाँ हामीले यो पाकिस्तानको मोडेलको कुरा पनि गरेको छौं। मलाई के लाग्छ भने हाम्रो देशको लागि पाकिस्तान चाहिँ मोडेल होइन, है होइन, यसलाई पाकिस्तानलाई मोडेलको रूपमा बुझिनुहुन्न। त्यसो भएको हुनाले त्योभन्दा फरक के हो त्यो कुरामा हामीले हेर्नुपर्छ। हामीले लोकतन्त्रलाई विकास गर्ने कुरामा सेनाको नेतृत्वमा लोकतन्त्र होइन कि लोकतन्त्रको अधीनमा सेना देखिने सबै कुरा रहनुपर्छ भन्ने ठाउँमा हामी पुग्नुपर्छ भन्ने मलाई लाग्छ। र अर्को कुरा चाहिँ के छ भन्दाखेरि यो जुन सभाको गठन छ यो चाहिँ तपाईँको पदेन सदस्य सचिवै सचिवले भरिएको छ। सचिव अप्राज्ञिक हुन्छ भन्ने कुरा होइन, तर प्राज्ञिक संस्थाको लागि यति जरुरी छैन। र सब अर्को कुरा मैले यहाँ चाहिँ कमजोर भूमिका कसको देख्छु भन्दा शिक्षा मन्त्रालयको, यहाँ शिक्षा मन्त्रालयको भूमिका आवश्यक छ। त्यसो भएको हुनाले मेरो सल्लाह चाहिँ के हो भन्दाखेरि हुन त पछि हामी यो के अरे दफावार छलफलमा दफादार छलफलमा कुरा गरौंला, तर मलाई के लाग्छ भने हामीले सैद्धान्तिक रूपमा पनि यो भूमिकालाई चाहिँ हेर्नुपर्छ भन्ने मलाई लाग्छ। र यो यहीँ पनि तीन वर्षको पदावधिको कुरा गरिएको छ, सम्भवत यसलाई यो चार वर्ष गर्नुपर्छ कि भन्ने मलाई लाग्छ। र अर्को सबभन्दा यसको कमजोर पक्ष चाहिँ के हो भन्दाखेरि प्रधान सेनापतिको नेतृत्वमा उपकुलपति र राष्ट्रपति नियुक्त गर्ने सिफारिस गर्ने कुरा छ, यो चाहिँ कमजोर पक्ष हो।
1: मान्य सदस्य कृष्ण हरि बुरा थोकी, त्यसपछि मान्य सदस्य पार्वती विकास।
3: सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा सहभागी भएको छु। नेपालको संविधानले राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, शान्ति र सुव्यवस्था तथा सुशासनलाई राज्य सञ्चालनका महत्वपूर्ण आधारका रूपमा आत्मसात गरेको अवस्था छ। नेपालको विशिष्ट भूराजनैतिक अवस्था, बदलिदो अन्तर्राष्ट्रिय सुरक्षा वातावरण तथा परम्परागत र नयाँ प्रकृतिका सुरक्षा चुनौतीलाई समेत ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक विषयमा उच्च स्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने विशेषकृत प्राज्ञिक संस्थाको आवश्यकता महसुस गर्दै यो विधेयक आउनु सरकारको अत्यन्त सराहनीय कार्य हो। सैनिक तथा गैर सैनिक क्षेत्रका जनशक्तिलाई उच्च शिक्षा र तालिम प्रदान गर्ने, दक्ष तथा जिम्मेवार मानव स्रोत उत्पादन गर्ने र राष्ट्रिय सुरक्षा तथा

0: प्रतिरक्षाका विषयमा स्वदेशमै ज्ञान र अनुसन्धान विकास गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्नु अत्यन्त सकारात्मक पहलकदमीको रूपमा मैले लिएको छु। सभामुख महोदय, प्रस्तावित विधेयकले विश्वविद्यालयको स्थापना लगायत चाहिँ विश्वविद्यालय सभा, कार्यकारी परिषद, प्रागी परिषद, पदाधिकारी, महाविद्यालय, शिक्षक कोष तथा विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक उपाधि सम्बन्धी धेरै विषयवस्तुलाई व्यवस्थित गर्न खोजेको देखिन्छ। यस विश्वविद्यालयले सैनिक शिक्षा मात्र सीमित नभई राष्ट्रिय सुरक्षा प्रतिरक्षा नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, सामरिक अध्ययन, साइबर सुरक्षा प्रविधि, विपद व्यवस्थापन तथा बदलिदो सुरक्षा चुनौतीबारे अध्ययन र अनुसन्धान समेत प्राथमिकता दिने देखिन्छ। सरकारको हालको शासकीय सुधार सम्बन्धी सयबुद्धि कार्यसूचीमा सुशासन, राष्ट्रिय तथा आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था, प्रशासनिक सुधार र राज्यको सुरक्षा निकायबीचको समन्वयलाई महत्व दिइएको छ। यसै गरी विधिको शासन, सक्षम र उत्तरदायी सुरक्षा संयन्त्र तथा नागरिकको भयमुक्त वातावरणमा बाँच्न पाउने सुरक्षित समाजको अवधारणालाई पनि अगाडि सारेको छ। त्यसैले यस विश्वविद्यालयबाट प्राप्त अध्ययन, अनुसन्धान र विशेषज्ञ ज्ञानलाई राज्यको नीति निर्माणमा उपयोग गर्दै राष्ट्रिय सुरक्षा र शान्ति सुव्यवस्था सुदृढ बनाउन सकिने आधार निर्माण गर्न आवश्यक छ। सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्रभावकारी र दीर्घकालीन संस्था बनाउन यसको शैक्षिक गुणस्तर, प्रागी स्वायत्तता, संस्थागत पारदर्शिता र व्यावसायिक दक्षतालाई विशेष महत्व दिनुपर्छ जस्तो लाग्छ। राष्ट्रिय सुरक्षा केवल सैन्य शक्तिको विषय मात्र नभएर यो नागरिक सुरक्षासँग पनि सम्बन्धित सुशासन, आर्थिक स्थायित्वसँग पनि जोडिन्छ। सामाजिक सद्भाव, कूटनैतिक क्षमता, प्रविधि, साइबर सुरक्षा तथा विपद प्रतिरोध क्षमतासँग पनि यो चाहिँ जोडिएर आएको विषय रहन्छ। त्यसैले राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, शान्ति सुशासन र प्राज्ञिक स्वायत्तताको सन्तुलन कायम गर्ने गरी आएको यो प्रस्तुत विधेयकलाई म समर्थन गर्दछु। धन्यवाद। जय देश, जय राम छ।
1: माननीय सदस्य पार्वती विक, त्यसपछि माननीय सदस्य तारा प्रसाद जोशी।

0: सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आफ्नो केही धारणाहरू राख्न चाहन्छु। भूराजनीतिक संवेदनशीलता, बदलिदो सुरक्षा चुनौतीको कारण सहित सुरक्षा तथा नागरिक मामिला नीति निर्माण गर्ने र सरकारलाई सुझाव दिने, सुरक्षा कूटनीतिलाई सुदृढ बनाउने उद्देश्य सहित यो विधेयक चाहिँ आएको छ। यो विधेयकमा थुप्रै मान्यजीहरूले आफ्नो धारणा राखिसक्नु भएको छ, मैले पनि यसमा आफ्नो धारणा राख्न चाहन्छु। विशेष गरी यो विश्वविद्यालय जस एउटा आवश्यकता त होला, तर यो एउटा आवश्यकतालाई मध्यनजर गर्ने सवालमा अहिले हाम्रो देश 10 वर्षको सशस्त्र जनयुद्ध, त्यसपछि पछाडिका विभिन्न आन्दोलनहरू, अस्ति ज्यान्जी आन्दोलनसम्म आउँदा साहित्य युद्धले अलिअलि छियाछिया भएको अवस्था, हामी सबैको मानसिकता चाहिँ त्यस्तो छ। त्यसैले अहिले फेरि यसलाई सर हेर्ने हो भने, हुन त राज्य हुनका लागि एउटा मिलिटरी फोर्स आवश्यक हो, त्यो निकै शक्ति सम्पन्न, विभिन्न हात हतियारले सुसञ्जित, आज बदलिदो विज्ञान प्रविधिको युगमा विभिन्न प्रविधिहरूले एकदम सुसञ्जित हुनपर्छ, यो कुनै दुई मतै छैन। यो विश्वविद्यालयले कतै शंका जन्माउने गर्छ, फेरि हामी कतै युद्धको तयारी त गर्दैनौं, फेरि हामी त्यही तयारीमा लाग्ने त होइनौं। यो विधेयकमा जसरी मोडलहरूमा पाकिस्तानी मोडल दिएको छ, हाम्रो देश त्यता जाँदैन, त्यो मोडलमा हामी अगाडि बढ्न सक्दैनौं। अहिले अब हामीलाई यो आवश्यकता होइन, हामीलाई अहिले रामपुरमा स्थापना भएका कृषि विश्वविद्यालय लगायतका यस्ता थुप्रै, अब उत्पादनलाई अगाडि बढाउने हो कि, देशलाई आत्मनिर्भर बनाउनेतिर जाने हो कि, देशलाई प्रतिस्पर्धा त्यतातिरबाट गराउने हो कि, हामी किन फेरि कतै न कतै सशंकित हुने वातावरण चाहिँ सिर्जना गर्दैछौ? यो विश्वविद्यालयको आवश्यकतै छैन, होइन, हामी यो विश्वविद्यालयको आवश्यकता छ, तर यो भित्र हेर्ने हो भने, यसको सर संरचना हेर्ने हो भने त्यस्तो देखिँदैन, एउटा रक्षा मन्त्रालयको एउटा अङ्ग जस्तो देखिन्छ। त्यसैले यहाँ अलि गम्भीर हुने हो कि, हामीले उत्पादन गरेको जनशक्ति भोलि कतै हाम्रै विरूद्ध प्रयोग हुने खालको स्थिति पो सिर्जना हुने हो कि? शंका नै शंकाको घेराभित्र जे होस्, यो विधेयकले चाहिँ संकुचित गरेको छ। त्यसैले हामी गम्भीर भएर बुदावाई ढंगले छलफल गर्नुपर्छ। यो प्राविधिक क्षेत्र हो भने यसको श्रेय चाहिँ शिक्षा मन्त्रालयलाई दिने गरिकन लिनुपर्छ।
1: मान्य सदस्य तारा प्रसाद जोशी, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।
2: सम्माननीय सभामुख महोदय, सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रस्तुत गरेको छ। यो विधेयकले हाम्रो एकाडेमिक एस्पाइरेसन लाई बताइरहेको छ र सँगसँगै हाम्रो कन्फिडेन्स पनि यसले मापन गरिरहेको छ शैक्षिक क्षेत्रमा र खास गरेर रणनीतिक क्षेत्रमा। यसै पनि हामी ग्लोबल एफेयर्सहरूमा धेरै कम जानकारी राख्छौं, हामीलाई त्यति ग्लोबल एफेयर्समा त्यस्तो धेरै रिसर्च हामीले गर्न सकेका छैन, हाम्रो युनिभर्सिटीले गरिसकेका छैन, अनि त्यसको कारणले हामीले हाम्रो स्ट्राटेजिक लोकेसन पनि राम्रोसित हामीलाई त्यो लोकेट गर्नलाई पनि हामीलाई चाहिँ कहीँ न कहीँ हामीलाई युनिभर्सिटीको आवश्यकता महसुस स्वाभाविक रूपले भएको छ। र युनिभर्सिटीको सबभन्दा ठूलो कुरा, म युनिभर्सिटीको कामको रूपमा हेर्दै गर्दा सबभन्दा ठूलो कुरा के देख्छु भने, हाम्रो सोसाइटी लगभग 10 वर्ष 15 वर्षको दौरानमा बीचबीचमा एउटा रिभोल्युसनरी हाम्रो एउटा आउटकम दिन्छ। तर मैले यसो अध्ययन गरेँ, जहाँ चाहिँ युनिभर्सिटीहरू अलिकति बढी म्याच्योर्ड छन्, युनिभर्सिटीहरूले धेरै राम्रो काम गरेको छ, रिनाउन्ड युनिभर्सिटी छन्, त्यो सोसाइटीको नेचर त्यस्तो हुँदैन, त्यो सोसाइटी एक स्मुथ रूपले अगाडि चाहिँ बढिरहेको हुन्छ। मैले कारण के देखेँ भनेपछि, यो रिभोल्युसनरी अप्रोच सोसाइटीको रिभोल्युसनरी अप्रोचलाई युनिभर्सिटीले त्यसलाई इभोल्युसनरी बनाइदिन्छ, त्यसले निरन्तर त्यसको विकास चाहिँ गराइरहन्छ। त्यस कारण एकैचोटि अब्रप्ट हुनु पाउँदैन, त्यो एकैचोटि चाहिँ त्यो के अरे विस्फोट हुनु पाउँदैन। त्यस कारणले युनिभर्सिटीको सबभन्दा ठुलो काम भनेको हाम्रो सोसाइटीको रिभोल्युसनरी जो नेचर छ कुनै कुनै बेला देखिने 10-15 वर्षदेखि त्यसले सारा हाम्रा संरचनाहरूमा चेन्ज गर्ने प्रयास गर्छ, त्यसलाई चाहिँ इभोल्युसनरी बनाइदिन्छ र यो विश्वविद्यालयबाट हामीले अपेक्षा त्यो गर्नुपर्छ। र यो अपेक्षाले हामीले फेरि हामीले धेरै कुराहरू चाहिँ हाम्रो नेसनल इन्ट्रेस्टका धेरै कामहरू चाहिँ अगाडि बढाउन सक्छौँ। खास गरेर हाम्रो नर्म्सहरू, हाम्रो भ्यालुजहरू, हाम्रो कल्चरहरू हामीले अहिले दुनियाँलाई डिसिमिनेट गर्नु छ। त्यो डिसिमिनेट गरिसकेपछि हामीले हाम्रो सफ्ट पावरहरू डिसिमिनेट गरिसकेपछि हाम्रो जियो पोलिटिक्सलाई पनि यसले चाहिँ ठूलो मदत गर्छ र यो युनिभर्सिटीले मलाई लाग्छ यो कुरामा योगदान दिन सक्छ भन्ने मलाई लागिरहेको छ। सामान्यतः पोलिटिक्स काभ्रेको युनिभर्सिटीले सिंहदरबारको पोलिटिकल इलिटको बिहेभ पनि सेभ गर्छ भन्ने कुरा मान्यता राख्नुपर्छ। मलाई लाग्छ यसले त्यो कुराको इम्प्याक्ट गर्नु पर्यो। यद्यपि स्ट्रक्चरका हिसाबले यो धेरै नयाँ छैन, टियुले जस्तै कै जस्तो स्ट्रक्चर छ, त्यसमा मिलिट्रीहरूको चाहिँ अलिकति रोल छ, मिलिट्री के अरे अफिसरहरूलाई त्यहाँ चाहिँ उसमा राखिहाल्छ। त्यसले यसमा साथीहरूले उठाए जस्तै यसको चाहिँ अटोनोमीमा अप्ठ्यारो नपरोस् भन्ने सबैको चिन्ता छ। यो चिन्तालाई हामीले चाहिँ दूर गर्नुपर्छ। खास गरेर अब यी कुराहरू खास हाम्रो सोसाइटी र हाम्रो इकोनोमिक सेक्टर, हाम्रो स्ट्रेटेजिक सेक्टरमा यसले राम्रो भूमिका निभाउँछ भन्ने मलाई विश्वास छ। धन्यवाद।
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी, त्यसपछि मान्य सदस्य ज्ञानु पौडेल।
3: सम्मान्य सभामुख महोदय, अस्सलाम वालेकुम। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 माथि विचार गरियोस् भन्नेमा हामी छलफल गरिरहेका छौं। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 माथि छलफल गर्दै गर्दा म एउटा स्पष्ट कुरा राख्न चाहन्छु। राष्ट्रिय सुरक्षा केवल सेना र हतियारको विषय होइन। आजको राष्ट्रिय सुरक्षा नागरिक सीमा प्राविधिक साइबर विपद अर्थतन्त्र वातावरण र भू राजनैतिक अवस्थासँग पनि जोडिएको विषय हो। त्यसैले राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा स्वदेशमै अध्ययन अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने प्रस्तावलाई गम्भीरतापूर्वक लिनुपर्छ। विधेयकमा सुरक्षा तथा प्रतिरक्षा विषयमा उच्च शिक्षा अनुसन्धान भू राजनीतिक अध्ययन तथा सरकारलाई रणनीतिक सुझाव दिने क्षमता विकास गर्ने उद्देश्यले देखिन्छ। तर विश्वविद्यालयको नाम र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय हुँदैमा मात्र राष्ट्रिय सुरक्षा बलियो हुँदैन। यसको संरचना पाठ्यक्रम अनुसन्धानको स्वतन्त्रता र जवाफदेहिता बलियो हुनुपर्छ। विश्वविद्यालय केवल सैनिक जनशक्तिका लागि हो कि नागरिक सुरक्षा विज्ञ कूटनीतिक प्रशासक प्रधानाध्यापक प्राविधिक संचार विज्ञ र विपद व्यवस्थापनका विज्ञले पनि अध्ययन अनुसन्धान गर्न पाउनेछन्। आजको सुरक्षा चुनौतीमा साइबर सुरक्षा कृत्रिम बुद्धिमत्ता सीमा सुरक्षा मानव बेचबिखन जलवायु जन्य विपद महामारी ऊर्जा सुरक्षा र सूचना सुरक्षालाई पनि प्रतिरक्षा अध्ययनको अभिन्न हिस्सा बनाउनुपर्छ। तर अमेरिका भारत पाकिस्तान चीन दक्षिण कोरिया बंगलादेश टर्की फिनल्याण्ड मलेसिया रोमानियामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स डिफेन्स युनिभर्सिटी वा त्यसैले प्राकृतिक नेशनल डिफेन्स कलेज भनेर विश्वका धेरै देशमा यसरी चिनिन्छ। तर हाम्रो दस्तावेजमा पाकिस्तान मोडेल किन? चाइना र भारत हामी छिमेकी राष्ट्र छौं र मलाई लाग्छ भारतले पाकिस्तानलाई हेर्ने दृष्टिकोण फरक छ। तर हाम्रो दस्तावेजमा पाकिस्तान मोडेल भन्दा बित्तिकै मेरो नजरमा अन्य देशको मोडेल किन राम्रो भएन भन्ने कुरा चाहिँ मैले यसमा यसो हेर्दा नेपालका लागि यसको मुख्य फाइदाहरू पनि देखेँ। राष्ट्रिय सुरक्षा नीति बनाउने आफ्नै विज्ञ तयार हुन्छ। सेना र नागरिक प्रशासन बीच समन्वय बढ्छ। सरकारलाई रणनीतिक नीति बनाउन अनुसन्धान सहयोग पुग्छ। संकटका बेला निर्णय क्षमता बढ्छ। नेपालले आफ्नै सुरक्षा दृष्टिकोण विकास गर्न सक्दछ। अन्तर्राष्ट्रिय सम्बन्ध बलियो हुन्छ। तर यसको बेफाइदा जोखिम पनि छन्। अत्याधिक सैनिकरणको जोखिम, राजनीतिक प्रभावको खतरा, ठूलो आर्थिक भार, नागरिक तथा सैनिक बीच असन्तुलन हुन सक्छ, गोपनीयता र शैक्षिक स्वतन्त्रताको सन्तुलन चुनौतीपूर्ण हुन्छ। मेरो दृष्टिमा नेपालमा बनाउनु पर्दा मुख्य कुरा नेपालले सैनिक विश्वविद्यालय भन्दा समग्र राष्ट्रिय सुरक्षा तथा रणनीति विश्वविद्यालयको अवधारणा अपनाउन बढी उपयोग
1: मान्य सदस्य ज्ञानु पौडेल, त्यसपछि मान्य सदस्य ओजस्वी शेरचन्द।
4: सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय व्यवस्थापन विधेयक 2083 माथि केही आफ्नो धारणा राख्न चाहन्छु र यो विधेयकको समर्थन पनि गर्न चाहन्छु। र यसको वास्तवमै हामीले यहाँ जति छलफल भइराखेको छ, अलिकता सेना प्रहरी सुरक्षा भनेपछि हामी त्रसित हुने, तर यसले प्रस्तावनामा नै क्लियर छ कि यो एउटा राष्ट्रिय हितको संरक्षण सम्वर्धन प्रवर्धन योगदानमा पुर्याउन सक्ने दक्ष योग्य सक्षम जिम्मेवार जनशक्ति उत्पादन गर्ने एउटा स्वायत्त र साथसाथै यो विशिष्टकृत प्राज्ञिक केन्द्र हो भनेको हुनाले अब यसमा धेरै जसो यसले राष्ट्रिय सुरक्षाले यो डिफेन्स नेशनल डिफेन्स युनिभर्सिटी नाम भए पनि तर यसमा अनुसन्धानको पाटोहरू गहिरो अनुसन्धान दक्ष जनशक्ति उत्पादन र यो राष्ट्रको लागि नै सुरक्षाको लागि चाहिने र अरू पनि योसँग जोडिएका अहिले त राष्ट्रिय सुरक्षा भनेको खालि सीमा सैनिक सुरक्षा मात्र सीमित छैन, साइबर सुरक्षा सूचना प्रविधि आतंकवाद संगठित अपराध सीमा व्यवस्थापन विपद जलवायु परिवर्तन महामारी आर्थिक सुरक्षा समेत राष्ट्रिय सुरक्षाका महत्वपूर्ण आयामहरू हुन्। त्यसकारणले यो युनिभर्सिटीले नेपालमै अहिलेसम्म किनकि नेपालमा पनि हामीले अहिले हेर्यौं भने यो विश्वविद्यालयले यति महत्वपूर्ण छ कि यो डिफेन्स सिस्टमको लागि उच्च स्तरीय शिक्षाको तालिमको लागि जुन अब नेशनल डिफेन्स कोर्स विदेशमा भएको हुनाले धेरै नै पैसा खर्चिनु परेको थियो, यसको पनि त एउटा बचावट हुन्छ, आर्थिक व्यवहार घट्छ, अति संवेदनशील सूचना संयन्त्र सूचनाहरू नेपालमै यसको अध्ययन अनुसन्धान हुने हुनाले यसमा धेरै नै कुराहरू अगाडि बढ्न सक्छ। र यसको साथसाथै हामीले अहिलेसम्म विदेशी परामर्शदातामाथि पनि धेरै निर्भर हुनु परेको थियो, जब जनशक्ति नै यही उत्पादन हुन्छ भने यसले हामीले विदेशबाट आउने डलर वैदेशिक जुन पढ्न आउनको लागि यसको पनि आमदानी बढाउन सक्छौ। र मैले अलिकता सुझावको रूपमा नेपाल किनभने हामी यति धेरै भनौ यो द्वन्दबाट गुज्रिएको देश शान्ति स्थापना अब हाम्रो शान्ति सम्झौता पीस रिकन्सिलिएसनका कुराहरू त्यसपछि आएर यसमा नेपालै रोल मोडेल भएको हुनाले कन्फ्लिक्ट म्यानेजमेन्टको पनि कोर्सहरू राख्यौं भने यो बुद्धको जन्मेको ठाउँ अहिले सन्देशै पनि हामीले युएनबाट जुन प्रधानमन्त्रीज्यूबाट गइराखेको छ यो एउटा ब्रान्ड स्थापित भयो भने भोलि हामीले कन्फ्लिक्ट म्यानेजमेन्टको कोर्स पनि यो यस युनिभर्सिटीले दियो भने मलाई लाग्छ एउटा ब्रान्ड नेपालले नै स्थापित गरेर धेरै ठाउँबाट यहाँ पढ्न आउन सक्नुहुन्छ। यसको लागि पनि मैले सुझावहरू राख्न चाहे।
1: मान्य सदस्य ओ जसपी शेरचन्द, त्यसपछि मान्य सदस्य गणेश कार्की।
5: सम्माननीय सभामुख महोदय, आज यस गरिमामय सदनमा प्रस्तुत राष्ट्रिय परिरक्षा विश्वविद्यालय विधेयक 2083 माथिको सैद्धान्तिक छलमा आफ्ना केही धारणाहरू राख्न गइरहेकी छु। सभामुख महोदय, राष्ट्रिय सुरक्षा आज केवल देशको सिमाना सेना र गन्ज र एम्युनेसन्समा मात्रै सीमित छैन। आज हामी बायो वारफेयर त्यस्तै गरेर डाटा सेक्युरिटी थ्रेट्सहरू भयो, साइबर सेक्युरिटी थ्रेट्स, डिजास्टर म्यानेजमेन्ट, क्लाइमेट इन्ड्युस चेन्जेसहरू फेस गरिरहेका छौं। त्यसैले चाहिँ नेपालका सेना प्रहरी र सम्बन्धित निकायहरूलाई पनि यी सबै थ्रेटहरूको सामना गरेर नेपाललाई कसरी चाहिँ प्रोटेक्ट गर्ने भन्ने हिसाबले हामीले उहाँहरूलाई अध्ययन तालिमहरू अनुसन्धानहरू सिकाउनु पर्ने हुन्छ र यही तालिम अनुसन्धान र अध्ययनका लागि चाहिँ एउटा सेन्टर अफ एक्सिलेन्सको निड थियो र त्यो निड चाहिँ सायद यो विश्वविद्यालयले पूरा गर्छ भनेर म अपेक्षा गर्दछु। अब यस विधेयकमा केही सकारात्मक पक्षहरूको पहिला म केही कुरा गर्न चाहन्छु। यसको एउटा सकारात्मक पक्ष भनेको मैले दफा 16 रणनीतिक अध्ययन अनुसन्धान केन्द्र मार्फत सरकारलाई तथ्य र प्रमाणमा आधारित सुरक्षा सल्लाह दिने भन्ने कल्पना गरिएको छ। यहाँनिर चाहिँ एउटा भनिएको छ जुन चाहिँ एकदम महत्वपूर्ण छ, किनभने परम्परागत हिसाबले हामीले हेर्यो भने चाहिँ सुरक्षा रणनीतिहरू कसरी बन्थ्यो भन्दा चाहिँ कसैले गोप्य सूचना दिएर या त्यो तत्कालको परिस्थिति कस्तो छ भने त्यो आधारमा चाहिँ सुरक्षा रणनीतिहरू बन्थ्यो। तर यो नयाँ व्यवस्थाले सुरक्षा नीति निर्माण प्रक्रियालाई वैज्ञानिक अनुसन्धान प्राज्ञिक विश्लेषण र ठोस तथ्यलाई जोड्ने आधुनिक मार्गदर्शन दिदछ। सभामुख महोदय, यो विश्वविद्यालय देशको रक्षा नीतिको मेरुदण्ड बन्न हुनाले यसलाई केही महत्वपूर्ण सुधारहरू गर्न पनि आवश्यक छ। यो अनुसन्धान केन्द्र पूर्ण रूपमा राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ र यसमा सम्बन्धित क्षेत्रका वास्तविक विज्ञहरूको सहभागिता चाहिँ हामीले सुनिश्चित गर्नैपर्छ। विश्वविद्यालयको नेतृत्व र संरचना राज्यका जिम्मेवार निकायहरूको प्रतिनिधित्व आवश्यक भए तापनि यसको एकाडेमिक अटोनोमी सधैँ सुनिश्चित रहनुपर्छ। तसर्थ विश्वविद्यालयको सभा र परिषदहरूमा प्रशासनिक र सैन्य बाहुल्यता केही कम गरिनुपर्छ र त्यसका सट्टा सूचना प्रविधि विज्ञ, वैज्ञानिक, अन्तर्राष्ट्रिय कानूनविद, कूटनीतिज्ञ तथा रणनीतिक मामिला नागरिक प्राध्यापकहरूको प्रतिनिधित्व बढ़ाउनुपर्छ। यसले संस्थाको प्राज्ञिक स्वतन्त्रता मात्र जोगाउने छैन, बरु अनुसन्धानको गहिराई र बहुआमालिक र दृष्टिकोण पनि सुनिश्चित गर्नेछ भनेर भन्न चाहन्छु। अर्को चाहिँ यो विश्वविद्यालयका सम्भावनाहरू भन्न चाहन्छु। यो विश्वविद्यालयलाई चाहिँ हामीले चाहिँ एउटा हाई एल्टिट्यूड वारफेयर स्ट्राटेजिक स्टडीजको रूपमा पनि हामीले डेभलप गर्न सक्छौं। नेपालको विशिष्ट भूराजनीतिक स्थिति र हिमाली भूगोललाई प्राज्ञिक र व्यावहारिक रूपमा जोड्न सकिन्छ। मुस्ताङको सेनाको हाई एल्टिट्यूड स्कूलसँग सहकार्य
1: मान्य सदस्य गणेश कार्की
6: सम्माननीय सभामुख महोदय, यो जुन विश्वविद्यालयको विधेयक आएको छ यसका बारेमा साह्रै धेरै कुराहरू भएको छन्। हाम्रो देश विश्वविद्यालयमा चाहिँ एकदमै आत्मनिर्भर भइसक्यो भन्ने अवस्थामा जति धेरै विश्वविद्यालयहरू खुलेका छन्, कुन विश्वविद्यालयको विषयगत क्षेत्र कतिमा सीमित रहने र भूगोल कतिमा सीमित रहने भन्ने पनि स्पष्ट नभएको अवस्थामा अर्को विश्वविद्यालय थपियो भनेर फगत अर्को त्यो लिस्ट सूचीमा अर्को विश्वविद्यालयको नाम मात्रै हो यो भनेर कल्पना गरियो, सोचियो भने चाहिँ यो विश्वविद्यालयको मर्मप्रति अलिक अन्याय हुन जान्छ। र त्योदेखि बाहेक यो विशिष्टकृत सेवा अथवा विशिष्टकृत अध्ययन गराउने विश्वविद्यालय भएको नाताले र त्यहाँ सेनाको उपस्थिति देखिएको कारणले यो कति लोकतान्त्रिक छ अथवा कति अलोकतान्त्रिक छ भन्ने शंका उठ्नु एकदमै नाजायज, अस्वाभाविक, अप्राकृतिक कुरा पनि होइन होला। तर बुझ्नुपर्ने कुरा अथवा यसले सुनिश्चित गर्नुपर्ने कुरा के हो भने देशभित्र सेना हुँदैमा देश अलोकतान्त्रिक त पक्कै पनि हुँदैन। केले गर्छ भन्दा निर्णय प्रक्रियामा सेना कहाँ रहन्छ र त्योभन्दा माथि कसले निर्णय गर्छ भन्ने कुरामा, यसमा सेनामा प्रधान सेनापति रहेको सिफारिस समिति हुन्छ भनेको छ, त्यसले सर्टलिस्ट गरेर तीनजना निकाल्छ, तर त्यसमा उपकुलपति र रजिस्ट्रार छान्ने फेरि कुलपति ल्यायो, जो आवधिक निर्वाचनबाट आएको लोकतान्त्रिक चुनावबाट आएको प्रधानमन्त्री रहन्छ। भनेपछि त्यो उचाइमा त्योभन्दा माथिल्लो ठाउँमा प्रधानमन्त्री भएको कारणले पनि यो अलोकतान्त्रिक छैन। त्योदेखि बाहेक यसको पदपूर्ति समिति छ जसमा लोकसेवा आयोग पनि छ, अनि अरू आन्तरिक लेखा परीक्षणका कुरा हुन्छन् अथवा अन्तिम लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण कसले निकाले गर्नेछ अनि अन्तिम लेखा परीक्षण महालेखाले गर्छ, भनेपछि त्यसमा पनि लोकतान्त्रिक चरित्र देखिन्छ। यद्यपि केही कुराहरू चाहिँ छन्, केही सीमाहरू छन् जसलाई अझ बृहत्तर बनाउन सकिन्छ। जस्तो यसका विद्यार्थीहरू को हुने, सैनिक र गैर सैनिक अधिकारीहरू हुने भनेको छ, अब कर्मचारीका लागि मात्रै सीमित गर्ने कि निश्चित मापदण्ड पूरा गरेका कोही व्यक्तिहरू आम सर्वसाधारण पनि पढ्न पाउने, त्यो ज्ञान लिन पाउने भन्ने कुरामा थप हात फैलाउन अथवा त्यो भूमिका बढाउन पनि आवश्यक देखिन्छ। त्योदेखि बाहेक सुरक्षा निकायहरूका स्टाफ कलेजहरू मात्रै नभएर निजामती कर्मचारीहरू प्रदेशका पनि हुन सक्छन्, त्यसमा पनि अझ फैलियो भने हामीले के हो भन्दा धेरै मान्छेबाट एकदम सक्षम जनशक्तिहरू यो मर्ममा आधारित भएर उत्पादन हुने हो भनेपछि जति धेरै त्यो सेट जति ठूलो बनायो उति धेरै राम्रो मान्छेहरू आउन सक्ने भए, त्यही भएर त्यो बलियो बनाउने ठाउँ चाहिँ अझ बाँकी छ। तर यो जुन मर्ममा आएको छ यो विश्वविद्यालयको विधेयक, यो एकदमै स्वागतयोग्य छ, यसको स्वागत गर्छु, समर्थन गर्छु, धन्यवाद।
7: माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

0: सम्मान्य सभा महोदय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा मान्यज्यूहरूले उठाउनु भएको महत्वपूर्ण प्रश्न र जिज्ञासाका लागि हार्दिक धन्यवाद। सबैभन्दा पहिला चाहिँ एउटा विषय एकदम स्पष्ट पारौं। मान्यज्यूहरूले पनि धेरैले त यहाँ एकदम स्पष्टसँगै राखिसक्नु भएको छ, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइन र यसले सैन्य प्रकृतिको तालिम दिने पनि होइन। मान्यज्यूहरूले अघि बोल्दै गर्दाखेरि अलिकति तालिमहरूको कुरा त्यता मात्रै लिमिट हुन्छ कि भन्ने खालको आशयहरू पनि आएको थियो, त्यसमा मात्रै सीमित हुने विषय पनि होइन। यसको अवधारणा राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई आजको विस्तृत अर्थमा हेरेर तयार पारिएको छ। यो विधेयकले साँच्चै नै नेपालमा एउटा प्रोफेसनल एकाडेमिक एउटा सेन्टर अफ एक्सिलेन्स जुन चाहिँ डिफेन्स नेशनल डिफेन्सको चाहिँ बनाउनुपर्छ त्यसलाई चाहिँ हेरेर एउटा अवधारणा लिएर तयार पारिएको छ र आजको विश्वमा राष्ट्रिय सुरक्षा भन्नाले युद्ध वा सैन्य सुरक्षा मात्रै भनेर पनि बुझिँदैन, यसभित्र धेरै विषयहरू छन्। अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, आर्थिक तथा सुरक्षा कूटनीति, रणनीतिक अध्ययनहरू, इन्टेलिजेन्स सेक्युरिटी स्टडीजहरू, साइबर सुरक्षाहरूदेखि लिएर धेरै कुराहरू छन्। यी विषयहरूलाई चाहिँ पढाउनको लागि नेपालमै एउटा सेन्टर, एक्सलेन्स सेन्टरको आवश्यकता थियो। त्यसैले यस विधेयकमा सैनिक तथा गैर सैनिक कर्मचारीका लागि उच्च स्तरीय प्राज्ञिक अध्ययन, अध्यापन र अनुसन्धान सञ्चालन गर्ने परिकल्पना गरिएको छ। विदेशी मित्र राष्ट्रहरूका सैनिक र गैर सैनिक अधिकारीहरू समेत यहाँ आएर अध्ययन गर्न सक्ने गरेर यो विधेयकमा परिकल्पना गरिएको छ। यो विश्वविद्यालय रक्षा मन्त्रालयसँग किन सम्बन्धित छ र किन शिक्षा मन्त्रालयसँग छैन भनेर पनि धेरै प्रश्नहरू उठेका छन्। यसको मुख्य कारण भनेको विश्वविद्यालयको विषयगत प्रकृतिले गर्दा हो। यो सामान्य एउटा उच्च शिक्षाका लागि स्थापना गर्न खोजिएको विश्वविद्यालय होइन, यसको मूल कार्यक्षेत्र नै राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक अध्ययन र सुरक्षा कूटनीति हो। राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी विषयमा नेपाल सरकारको सम्पर्क र समन्वयकारी मन्त्रालय चाहिँ रक्षा मन्त्रालय भएकोले गर्दाखेरि यसलाई रक्षा मन्त्रालयसँग सम्बन्धित गरिएको हो। अब यसको अर्थ विश्वविद्यालयको प्राज्ञिक काम नै रक्षा मन्त्रालयले सञ्चालन गर्ने वा नेपाली सेनाले नियन्त्रण गर्ने भन्ने चाहिँ होइन। कम्प्लिटली यसको प्राज्ञिक विषयवस्तु चाहिँ त्यहाँभित्र यो विधेयकले तयार गरेका आफ्नै यसका बडीहरू छन्, ती बडीहरूले एकाडेमिक फंक्सनालिटीलाई चाहिँ एकदम स्वायत्त बनाउनको लागि कसरी गर्ने भन्ने कुरा विधेयकमा मजाले व्यवस्था गरिएको छ। शिक्षा मन्त्रालयलाई अलग राखेर यो विधेयक बनाइएको पनि होइन। विधेयक निर्माणका क्रममा शिक्षा मन्त्रालयसँग सम्बन्धित निकायहरूसँग पनि राय र सहमति लिइएको छ। विषयगत रूपमा रक्षा मन्त्रालय सम्पर्क मन्त्रालय रहने र शैक्षिक तथा प्राज्ञिक विषय विश्वविद्यालयका आफ्नै संरचनाहरूबाट सञ्चालन हुने अवधारणा विधेयकमा राखिएको छ। अर्को महत्वपूर्ण प्रश्न विश्वविद्यालयको स्वायत्ततामा जुन उठाउनु भएको छ मान्यज्यूहरूले, प्रधानमन्त्री, रक्षा मन्त्रालय तथा सरकारी पदाधिकारीहरू विभिन्न संरचनामा रहँदा विश्वविद्यालय कसरी स्वायत्त हुन्छ भन्ने प्रश्न चाहिँ स्वाभाविक छ, तर हामीले दुईटा विषय चाहिँ यहाँ एकदम स्पष्टसँग छुट्याएर हेर्नुपर्छ जस्तो लाग्छ। राज्यसँगको संस्थागत उत्तरदायित्व र विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता चाहिँ एउटै हुँदैन। राष्ट्रिय सुरक्षा जस्तो राज्यको अत्यन्त संवेदनशील विषयमा काम गर्ने प्राज्ञिक संस्थालाई राज्यको राष्ट्रिय सुरक्षा संरचनासँग संस्थागत सम्बन्ध कायम राख्नै पर्ने हुन्छ। विधेयकले विश्वविद्यालय सभा, कार्यकारी परिषद, प्राज्ञिक परिषद तथा बोर्ड अफ ट्रस्टी जस्ता अलग अलग संस्थागत संरचनाहरूको परिकल्पना गरेको छ। यस विधेयकले नीति तथा संस्थागत उत्तरदायित्व र दैनिक प्राज्ञिक कार्यबीच आवश्यक दूरी कायम नै राखेको छ। समितिहरूमा सरकारको प्रतिनिधित्व हुनु र सरकारको नियन्त्रण हुनु चाहिँ फरक नै कुरा हो। राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विश्वविद्यालय भएकाले सरकारसँग इन्स्टिट्युसनल लिंकेज नै भएन भनेदेखि त अप्ठ्यारै पर्छ, त्यसकारणले इन्स्टिट्युसनल लिंकेज आवश्यक छ। सँगै प्राज्ञिक स्वतन्त्रतालाई चाहिँ व्यवहारमा कसरी सुनिश्चित गर्ने भनेर स्पष्ट गर्नुपर्ने हुन्छ। विधेयकमा स्पष्टै छ भन्ने लाग्दछ सरकारलाई, तर केही विषयवस्तुहरू मान्यज्यूहरूले पहिचान गर्नुभएको छ, यसलाई अझै प्राज्ञिक स्वायत्तता दिनको लागि चाहिँ केही विषयवस्तुहरू सुधार गर्नुपर्नेछ भने मान्यज्यूहरूले संशोधनहरू राखेर हामी विषयगत समितिहरूमा मजाले छलफल गर्न सक्छौ नै भन्ने लाग्छ। त्यसमा सरकार सकारात्मक छ। मान्यज्यूहरूले यो विधेयक, यो विश्वविद्यालयले सैनिक तालिम वा युद्धसँग सम्बन्धित विषय मात्रै पढाउँछ कि भनेर प्रश्न पनि अलिकति उठाउन खोज्नु भएको छ, त्यसो होइन। राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक नेतृत्व, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, आर्थिक कूटनीति जस्ता अब धेरै डिप्लोमेसीसँग, विशेष गरी डिप्लोमेसीसँग जोडिएका विषयवस्तुहरूलाई जोडेर एकदम एडभान्स लेभल एकाडेमिक प्रोग्राम्सहरू चाहिँ यहाँबाट सञ्चालन गर्ने उद्देश्य राखिएको छ। यसको अर्को महत्वपूर्ण उद्देश्य भनेको नेपालको आफ्नै स्ट्राटेजिक नलेज बेस निर्माण गर्नु पनि हो। अब नेपालको गोर्खा आर्मी, हाम्रो गोर्खा भन्ने बित्तिकै एउटा खालको संसारभरि पहिचान बोकेको छ, आफ्नै त्यो नलेज बेस पनि छ, त्यसलाई कतै न कतै इन्स्टिट्युसनल लिङ्केज गरेर कतै न कतै त्यो डिप्लोमेसीलाई पनि आजको समय सान्दर्भिक बनाउन सक्दाखेरि चाहिँ हाम्रो पहिचान, हाम्रो इतिहासलाई पनि कतै न कतै जोड्न सकिने आधार पनि रहन्छ। त्यसकारणले हामीले हाम्रा उच्च पदस्थ सैनिक अधिकारी, सुरक्षा निकायका अधिकारी तथा निजामती कर्मचारीहरूलाई यस्ता अध्ययनका लागि निरन्तर जुन विदेशहरू पठाइरहनु पर्ने अवस्था छ त्यो पनि क्रमशः कम हुन सक्छ। हाम्रै यहीँ डिफेन्स युनिभर्सिटी भइसकेपछि हामीले यहीँ पढाउन सक्छौ, विदेश जाने क्रमहरू पनि रोकिन सक्छ, कम हुँदै जान सक्छ। नेपाल आफै दक्षिण एसिया तथा अन्य मित्र राष्ट्रका विद्यार्थी र अधिकारीहरू आउने एउटा अध्ययन र अनुसन्धान केन्द्र बन्न सक्छ। नेपाल जस्तो संवेदनशील भू राजनैतिक अवस्थिति भएको मुलुकले आफ्नो राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिका विषयमा सधैँ बाहिरबाट आएको अध्ययन र विश्लेषणमा मात्र निर्भर हुनुहुँदैन, आफ्नै पनि भूगोल, अर्थतन्त्र, कूटनीति, सुरक्षा चुनौती लगायतका विषयहरूलाई आफ्नै दृष्टिकोण बनाएर अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ, नेपालको आफ्नै चाहिँ नलेज बेस बढाउनु पर्ने हुन्छ, त्यसको लागि पनि यो संस्था आवश्यक छ। र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार निर्माणको काम चाहिँ 2076 सालमा जारी भएको गठन आदेशबाट शुरू भएको थियो र अहिले भौतिक तथा संस्थागत पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ। योभन्दा अगाडिकै सरकारहरूले, त्यति बेलामा रहनुभएका सबै मान्यजीवहरू, संसदले, सरकारले यो अवधारणामा सबै सहमत भएरै अगाडि बढाउनु भएको होला भन्ने लाग्दछ। त्यसकारणले अन्तिम चरणमा पुगिसकेका छन् निर्माण कार्य पनि। अब गठन आदेशको स्थायी संरचना, अस्थायी संरचनाले मात्रै विश्वविद्यालय सञ्चालन गर्नु पर्याप्त चाहिँ हुँदैन। विश्वविद्यालयको स्थापना, अधिकार, शासन संरचना, प्राज्ञिक परिषद, त्यस्तै पदाधिकारी, शिक्षक कोष तथा अन्य विषयहरूलाई स्थायी कानूनी संरचना बनाउनु पर्ने हुन्छ। त्यसकारणले यो विधेयक चाहिँ हामीले संसदमा लिएर आएका छौं, ऐन आवश्यक पर्दछ। अब यहाँ पढाउने व्यक्तित्वहरू को हुन्छ भन्ने खालको प्रश्नहरू पनि आयो। यही विधेयकमा चाहिँ महाविद्यालयमा पढाउने प्राज्ञिक व्यक्तित्वहरू अध्ययन संस्थानले उपलब्ध गराउने भनेको छ। अध्ययन संस्थानले एकदम प्राज्ञिक व्यक्तिहरू लिएर आएर गराउने भनेपछि जुन पढाउँदाखेरि चाहिँ कहाँबाट आउँछ विज्ञहरू भन्ने प्रश्न छ, यसले पनि निरूपण गर्छ भन्ने मलाई लाग्दछ। अन्तिममा यो विधेयकको उद्देश्य एउटा, धेरै विश्वविद्यालयहरू छन् नेपालमा, अरू विश्वविद्यालयहरू जस्तै सामान्य अर्को विश्वविद्यालय थप्नु होइन, राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका विषयमा नेपालभित्रै उच्च स्तरीय शिक्षा, अनुसन्धान र रणनीतिक विश्लेषण र नीति ज्ञान उत्पादन गर्न सक्ने स्वायत्त र विश्वसनीय राष्ट्रिय संस्थान निर्माण गर्नु हो। त्यसैले अब रक्षा मन्त्रालयसँगको यसको सम्बन्धलाई चाहिँ यसको विषयगत र संस्थागत लिङ्केजका रूपमा बुझ्नु पर्दछ। संसदको छलफलबाट यसको स्वायत्तता, नागरिक सैनिक सहभागिता, प्राज्ञिक स्वतन्त्रता र संस्थागत उत्तरदायित्वलाई अझ स्पष्ट र सुदृढ बनाउन सकिन्छ। यहाँहरूले कहीँ ठाउँ देख्नु भएको छ भने संशोधन मार्फत ती विषयवस्तुहरू हामी समितिमा छलफल गर्न सक्छौ। आज उठेका प्रश्नहरूमा मैले यति नै कुरा राख्न चाहे। समयको लागि सभामुख महोदयलाई धन्यवाद।
1: मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 माथि पर्ने सभा नियमावली 2083 नियम 112 बमोजिम संशोधनको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा सूचना दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, आजको कार्यसूचीको क्रम संख्या 2 रहेको कार्यक्रम सूचीबाट हटाएको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक मिति 2083 असोज 14 गते बुधबार दिनको 1 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।

यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: सम्पर्क वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
2: समय संकेत
3: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

0: बारेमा ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: टाइम्स लाइफ इन्स्योरेन्स खुले राज्यो
1: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: उता हेर त भान्जा
2: हेरिरहेको छु त मामा
1: के देखौ त भान्जा
2: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: मामा भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-17 97510-97778
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
6: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्
5: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
6: फेरि सुन्नुहोस् है त शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
5: थप जानकारीको लागि 010-5220-238 र 010-5220-263 सम्पर्क गर्नुहोस्
6: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: ए भान्जा अब काठमाडौँ गइँदैन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
2: उता हेर त भान्जा
3: हेरिरहेको छु त मामा
2: के देखेउ त भान्जा
3: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
2: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने
5: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 0102509017 97557178
6: घरमा चारजना छन् चारजनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
7: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
6: के हुनु बाबु दाईको दाँत जचाउनु पर्नेछ नानीको दाँत मिलाउनु पर्नेछ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
7: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
8: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गरिने दाँत कलरको सिमेन्ट भर्ने नक्कली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
9: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98152937334
10: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ
11: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङ बेसी शान्त बजारमा आउँदै हुनुहुन्छ
10: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने रगत आउने दुखाई हुने मलद्वार सुनिने पोल्ने पिप निस्कने मलद्वारबाट तरल पदार्थ निस्कने बारम्बार दिशा लाग्ने कब्जियत हुने मलद्वारको बाहिर पिरो आउने यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङ बेसी शान्त बजारलाई सम्झनुहोस्
11: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ साथै जीवनशैली परामर्श पनि दिइन्छ
10: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ
11: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
10: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
11: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
10: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
11: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
10: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पायल्स फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
11: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9841414984।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: সময়ের সংকেত।
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नुभएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

0: Mania, Extreme Energy Drink.
1: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
2: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्नी सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
2: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
2: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
1: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
4: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
3: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ, जस्तै पानी भुलुक्को उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
4: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बीचमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
0: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: रेडियो धादिङ समय संकेत।
3: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
4: सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड़ हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरि आछु त मामा,
4: के देखौ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
4: त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब दार्जिलिङ बेसी बीज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77, 97510-97778।
8: तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913813100।
2: रंग बहार, रंग बहार।
3: वर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
2: वर्जर पेंट।
4: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन नहोस् काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू:
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बालरोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।
7: रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 9841494484।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ, जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: तत्कालीन समय संकेत।
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 0-10

0: रेडियोधारी 100.9 गहर्जका साथै इन्टरनेट अनलाइनको www.redhari.org मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। गजुरी दुई छहराको पहिलो पन्छा र पृथ्वीराज मार्ग सञ्चालन, होल भएका सवारीको चाप अत्याधिक। कांग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा धादिङदेखिमा 15 जिल्ला अधिवेशन तयारी समितिको कार्य सञ्चालन। बाटो बिराएका नेता कार्यकर्ताहरू पनि मूलधारमै फर्किने विश्वास। अस्ट्रेलिया निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। निष्क्रिय अध्यादेशका प्रावधान बिम्ताउन सरकारले ल्यायो केही नेपाल ऐन संशोधन विधेयक। अब पूरा खबर। नागढुङ्गा मुगलिङ सड़क खण्ड अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 2 छहरामा खसेको सुक्खा पहिरो हालका लागि पन्छाइएको छ। सुक्खा पहिरो खसेर अवरूद्ध बन्ने र खुलाउने क्रम जारी रहे पनि अहिले दुईतर्फी सवारी खुलाइएको हो। अपरान्नमा पनि पहिरो पन्छाएर केही बेर सवारी छोड़िए पनि पुनः पहिरो खसेपछि अवरूद्ध बनेको थियो। पहिरो पूर्ण रूपले रोकिन सकेकोले जोखिम भने टरेको छैन। पहिरो पन्छाएपछि राजमार्गमा होल्ड भएका सवारीहरूलाई गन्तव्यतर्फ पास गराइएको छ। राजमार्ग क्षेत्रमा होल्ड भएका सवारीको चाप अत्याधिक भएको र पहिरो पूर्ण रूपले नरोकिएकोले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरिएको छ। नेपाली कांग्रेसको शेरबहादुर देवा पक्षीय नियमित महाधिवेशन पक्षधरले धादिङदेखिमा 15 जिल्ला अधिवेशन तयारी समितिको कार्यालय सञ्चालनमा ल्याएको छ। मंगलबार आयोजित एक कार्यक्रमका बीच 15 केन्द्रीय महाधिवेशन तयारी समितिका केन्द्रीय प्रतिनिधि धर्मराज अर्यालले सो कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले चुनाव चिन्ह रूख र चार तारे झण्डा आफूहरूकै पक्षमा रहने दावी गर्दै कार्यकर्तालाई ढुक्क भएर अधिवेशनमा जुट्न आग्रह गर्नुभयो। उहाँले अधिवेशनले पार्टीलाई थप एकताबद्ध बनाउने र बाटो बिराएका नेता कार्यकर्ताहरू पनि मूलधारमै फर्किने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले पार्टीभित्र विधान र पद्धतिको सर्वोच्चता कायम गर्दै क्रियाशील सदस्यताको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै गरी जिल्ला संयोजक गोपाल विश्वकर्माले भौतिक कब्जा राजनीति र कानूनी आधार नभएको उल्लेख गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासबाट न्यायको सुनिश्चिततासहित कांग्रेस अगाडि बढ़ेको स्पष्ट पार्नुभयो। सोही अवसरमा केन्द्रीय प्रतिनिधि अर्यालले संयोजक विश्वकर्मालाई केन्द्रबाट प्राप्त मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो। देउवा पक्षले वैधानिकता र विधानको विषयलाई प्रमुख मुद्दा बनाउँदै अधिवेशनको नयाँ कार्यतालिका समेत सार्वजनिक गरेको छ। संयोजक विश्वकर्माको अनुसार असोज 15 गते उडा, असोज 20 गते पालिका, असोज 13 गते क्षेत्रीय तथा प्रदेश र कार्तिक 15 गते जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ। त्यस्तै गरी प्रदेश अधिवेशन आगामी मंगिर 4 गते र केन्द्रीय महाधिवेशन मंगिर 21, 22 र 23 गते सम्पन्न गर्ने तालिका तय गरिएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
4: किन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। सरकारले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2,07,00,000 अमेरिकी डलर अर्थात 3,17,00,000,000 रूपियाँ भन्दा धेरैको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमला ढल्केबर पथलैया सड़क खण्ड गर्जाङ खोला र बलिफी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय गुल्मा र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। मन्त्री परिषद बैठकले दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गरी पदस्थापन समेत गरेको छ। आवास श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव र डाक्टर जगदीश्वर कर्मचारीहरूलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट सर्वसमितिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसमितिले स्वीकृत भएको हो। विभिन्न अध्यादेश मार्फत केही नेपाल ऐनमा संशोधन गरिएका व्यवस्था अध्यादेश निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका थिए। ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। अब सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्न सक्नेछन्। त्यसपछि विधेयक सम्बन्धित समितिमा पठाइनेछ र त्यहाँ दफावार छलफल हुनेछ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा विधेयकको थप प्रक्रिया प्रतिनिधि सभामा अघि बढ़नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको थियो। सरकारका अनुसार अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका व्यवस्था पुनः कायम गर्नु र त्यसबाट उत्पन्न हुन सक्ने कानूनी तथा प्रशासनिक अन्यल हटाउनु विधेयकको मुख्य उद्देश्य हो। प्रतिनिधि सभामा आज राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083, डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083, राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत भएका छन्। नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशन दुई दिन पर सारेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेसम्म चल्नेछ। देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको मिति सारेको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नु भएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत ओडा गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेको उल्लेख छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कांग्रेसले अधिवेशनको गतिविधि अघि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बेग्लै अधिवेशन गर्ने तयारी गरेको छ। देउवा पक्ष असोज 15 गते एउटा अधिवेशन र आउँदो मंगसिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। परराष्ट्र मन्त्री शिशिर खनाल र श्रीलंका वैदेशिक रोजगार तथा पर्यटन मन्त्री विजिथा हेराथ बीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री खनालले साइडलाइन भेटवार्ताको क्रममा श्रीलंकाका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुको साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्नुभयो। उहाँहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड़ दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क संचार तथा जनस्तरको सम्बन्ध लगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ़ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सरकारले पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरालाई पक्राउ गरेको नभई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकपछि संचारकर्मीले सोधेको प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्व प्रधान न्यायाधीश जबरालको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस कुरा पुष्टि भइसकेको दावी गर्नुभयो। सरकारका प्रवक्ता पोखरेलले भन्नुभयो, पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरिएको होइन भन्ने कुरा प्रष्ट भइसकेको छ। उहाँको थप सुरक्षाको लागि परिवारले प्रहरी कार्यालयमा निवेदन पनि पठाएको छ। उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यू गरेर लगिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महारंजगंजमा रहेको घरबाट शनिबार राति पक्राउ गरेको थियो। पछि आइतबार दिउँसो उहाँले छोड़िएको थियो। विक्रम सम्म 2075 पुष 18 गतेदेखि प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा विक्रम सम्म 2078 फागुन 1 गते संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा पर्नु भएको थियो। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले संसदमा झण्डै दुई तिहाई अर्थात 182 सीटसहित बहुमत हासिल गरेपछि शाह चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरिएको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ। तर यसबीचमा भुडेको सिको बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन, पुननिर्माण तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायतका चुनौतीका विषय छन्। प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन, सत्ता पक्षकै सांसदहरूले पनि सरकारको टिप्पणीसहित खबरदारी गर्दै आएका छन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। गजुरी दुई छहराको पहिरो पन्छाएर पृथ्वी राजमार्ग सञ्चालन, होल्ड भएका सवारीको चाप अत्याधिक। कांग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा धादिङ विषयमा 15 जिल्ला अधिवेशन तयारी समितिको कार्यालय सञ्चालन। बाटो बिराएका नेता कार्यकर्ताहरू पनि मूलधारमै फर्किने विश्वास। र संघीय निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। निष्क्रिय अध्यादेशका प्रावधान दिउताउन सरकारले ल्यायो केही नेपाल ऐन संशोधन विधेयक। इसका साथ ही अहिलेलाई खबर यति नै। बेलुकी 38 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: रेडियो धादिङ समय संकेत।
2: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 0-10-5-21-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

0: थोक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राज्य
1: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइदेऊ न निधार यता ल्याऊ त टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: उता हेर त भान्जा
2: हेरिरहेको त मामा
1: के देखौ त भान्जा
2: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ दार्जिलिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर
3: 010-5200-97 97-5107-78
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
6: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्
5: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
6: फेरि सुन्नुहोस् है त शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
5: थप जानकारीको लागि 010-5220-238 र 010-5220-263 सम्पर्क गर्नुहोस्
6: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: मन्थ 2020 सालमा हुन्छ यो दुईटालाई हामीले चाहिँ 8 गतदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
1: कांग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यसक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत
2: सदनभित्र अहिले जुन अदालतभित्र चालू रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिश गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतलाई जति सक्दो छिटो त्यो टुङ्ग्याउनुपर्छ भनेर हामीले आह्वान गरेका छौं र वर्तमान सरकारको चाहिँ प्रतिशोधी अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरूद्ध दशैं तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौं।
1: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूएसएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिने निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संचालन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा किसानको आमदानी पोषण जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोड़िएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकी प्रमुख सवनम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक एफएओ प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरूण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसअघि सन् 2010 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। श्रीलंका र नेपाल बीच बिहान 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो। श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित

0: सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था
1: केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्धनमा म पनि मिस्चे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: बाढ़ीपछि बन्द रहेका मुख्य सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री सकिन लागेको गुनासो आउन थालेको छ। अब खाद्य सामग्री कहाँ पाइन्छ? थप राहत पाइन्छ कि पाइँदैन? रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
1: सम्पूर्ण जिल्ला नै प्रभावित हो र ती ठाउँहरूमा जहाँ राहत आवश्यकता छ त्यो ठाउँमा चाहिँ हामीले राहत पुर्याइसक्यौं र पुर्याउँदै पनि छौं। अहिले पनि हामीले साझेदार संस्थाहरूसँग मिलेर नेपाल सरकारले हाम्रो एकद्वार प्रणालीबाट स्थानीय पालिका मार्फत चाहिँ सम्बन्धित ठाउँमा राहत पुर्याइरहेको अवस्था नै छ। बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ, जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ, त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौं। त्यो हुन्छ नै, 10-12 दिनभित्रमा बेत्रावतीमा बेलीबेरी जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ। त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाईकुण्डका केही वडाहरू र उत्तर गएको 2-3 वडाहरू, गोसाईकुण्डको केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
5: रसुवाका सीडीओ कमल प्रसाद पाण्डे बन्द रहेका सड़क खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै, गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन शुरू गरिसकेको छ। बाढ़ीपछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले:
8: तपाईँको बच्चाहरू स्कूल नखोलिन्छम्म कहीँ पनि नपठाउने, घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्ने बसेर बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराए। यो गोसाईकुण्ड गाउँपालिकाको नीतिहरू छन्। 26 गतिदेखि स्कूल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई स्कूल खोलेको जानकारी गराएँ र विद्यार्थीहरूलाई चाहिँ अब हामीले 2-3 दिन चाहिँ मनोपरामर्श दियौं, काउन्सिलिङ गरौं, यसो आफन्त परे पनि तिमीहरू नहत्यौ, बाँकीले हामीले राम्रोसँग पढ्नुपर्छ, आफ्नो जीवन बिगार्नु हुँदैन, आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु, अब त्यो बिर्सिँदै जानुपर्छ, आफ्नो कर्तव्य के हो, आफ्नो काम कर्तव्य के हो, त्यसमा नहडबडाइकन नडराइकन स्कुलको यो शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छौँ शिक्षकहरूबाट जुन बेला राहत वितरण भयो।

0: वितरणको अवस्थामा पनि विभिन्न संघ संस्थाहरूबाट प्रत्येक दिनमा यहाँ आएर विद्यार्थीहरूले काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल एक क्लासदेखि पाँच क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्।
1: कक्षा कोठाको पढ़ाई नियमित भइरहेको अनि बालबालिकाको इच्छाअनुसार नाच्ने गाउने खेल्ने खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधानाध्यापक तेम्बारी साङखले। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन को कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने?
3: त्यो हिसाबले हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ, विशेष सरकारी संयन्त्रहरू मार्फत, र तयारीको कामहरू पनि भइरहेको छ। विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने पनि,
2: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
9: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।
9: बाढ़ी प्रभावित क्षेत्र में घाइते पशु को व्यवस्थापन कसरी करने दाना पानी र हेरचाह में किसान के कसरी ध्यान दिन सक्छन्। नमस्कार, म सन्तोष गन्धर्व। रसुवा को बाढ़ी में सयौं पशु चौपाए को मृत्यु भयो, कयौं पशु चौपाए घाइते भएका छन्। यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन कसरी गर्ने? खुला भेटिएका पशु चौपाएको व्यवस्थापनमा चुनौती बन्दै गएका बेलामा हामीले पशु रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
3: ठूलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन। अब घाइते त अवश्य पनि हुन्छ नहुने होइन, अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ, जस्तै कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू, विभिन्न खालको मलमहरू होइन, अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू, यस्ता खालका औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन, अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी, त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकारले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो, एफएबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
1: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन, चिनिएको छैन त, कहाँबाट कहाँ पुगेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन, उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो,
3: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ, तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन, किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगारै लयो अथवा जो जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ सुरक्षित ठाउँमा
1: जस्तो पनि भयो, अब केही देखियो पनि जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन खोलिएन, खोलिएको भएदेखि अन्तठाम पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
3: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुन्नु कुरा आएर यस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवीजन्य समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो।
1: घाइतेको उपचार भइरहेको छ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ अब आउने समयमा झनै धेरै समस्या जस्तो देखियो।
3: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन भन्ने रोग, त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो, त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेका छौँ, अहिले शुरू भइसकेको होइन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेका छौँ।
1: अब त्यो सँगसँगै लम्पी स्किन देखा परिसक्यो भन्नुभयो, लम्पी स्किनको समयमै त्यो रोकथाम गरिएन भने त्यसले कति धेरै ठूलो रूप लिन्छ भन्ने कुरा त हामीले 2 अघि पनि देखिसकेका छौँ होइन। अब त्यो सँगसँगै अरू रोग पनि यहाँले अघि नाम लिँदै हुन्थ्यो, खोरेसको नाम लिँदै हुनुहुन्थ्यो होइन, अनि अरू रोगहरू पनि, अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ?
3: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पशु विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा अब 1-2 यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त, अनि त्यसले गर्दा 2-3 पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ, त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ, त्यही भएर स्थानीय तहका साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ, रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै थाहा पाइयो, तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि अब त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नाम चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामीले निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छन् अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोलाई भइहाल्छ त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन भन्छ त्यो मोडालिटीबाट गर्ने हो त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गरियो भने
1: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के कुरामा ध्यान दिनुपर्छ यो समयमा ज्यादा बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ
3: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त जस्तो अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पशु विभागसँगको सहकार्यहरूमा यो नियमित रूपमा हरेक वर्ष खुरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ सायद यो वर्षको भइसकेको पनि हुनसक्छ अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो जुन हाम्रो प्रशासनको निकायहरू आउँछन् त्यसमा ध्यान दिने अनि अर्को चाहिँ रोग कुनै पनि लक्षण देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशु स्वास्थ्यका पशु सेवाका शाखाहरू छन् त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनको लागि सजिलो हुन्छ
12: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ नमस्कार
2: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन् कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को IPTV सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
4: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
4: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
5: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
6: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
5: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
7: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
8: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
10: धन्यवाद, यो महत्वपूर्ण तपाईँको यो CIN रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
9: अहिले के छ, लगभग 2 हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढ़ी आएको, मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
10: धन्यवाद लिली, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी
11: समय संकेत भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पहिरो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पहिरो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पहिरो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 0-10-5-21-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

0: छैन, ढुक्क हुँ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: समुदाय का लागि समुदाय को आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
3: बसायो गारो नि पाउनलाई सारो कसले गर्छ पूरा तिर्सदै नै ठाडो नगाउँछु।
4: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटी को मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटी को मामलामा नो कम्प्रोमाइज।

0: Animal Reliance Life Insurance. Khule Rajyo.
1: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: उता हेर त भान्जा
2: हेरिरहेछु त मामा
1: के देखेउ त भान्जा
2: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: मामा भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब दार्जिलिङदेखि 2000 को प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र स्वास्थ्य अन्त कहीँ पाइँदैन
3: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साँझै झुक्क फोन नम्बर
3: 010-5200-917 97510-97778
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
6: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्
5: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
6: फेरि सुन्नुहोस् है त शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
5: थप जानकारीको लागि 010-5220-238 र 010-5220-263 सम्पर्क गर्नुहोस्
6: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन
2: ए भान्जा अब काठमाडौँ गइँदैन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
2: उता हेर त भान्जा
3: हेरिरहेको छु त मामा
2: के देखौ त भान्जा
3: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
2: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब धादिङबासी 2000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए

0: दार्जिलिङ देखि बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
1: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-97 97-5107-78।
2: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
6: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
7: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
6: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
7: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
6: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छाड सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
7: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
6: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
7: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
6: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
7: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
6: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
7: फोन नम्बर 010-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

0: Extreme Energy Drink.
1: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
2: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
2: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
2: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाथा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
2: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
1: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
4: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
3: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
4: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: Mania Extreme Energy Drink.
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन्स
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
0: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुनिने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
3: सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड़ हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।